सुप्रभात, नमस्कार आदरणीय श्रोता, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोल्दैछौं। आज हो शनिबार, जुलाई महिनाको 25 तारीक 2026 साल, तदनुसार विक्रम सम्वत 2083 सालको श्रावण 9 गते। समय अहिले बिहानको ठिक 6:25 भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौं आजको हाम्रो प्रभातकालीन प्रसारण एफएम 103.5 मेगाहर्जको ध्वनि तरंगमा। आकाशवाणी खरसाङ सुनिरहनुभएका समस्त आदरणीय श्रोताहरूमा म उद्घोषिका इशारा लगायत मेरो प्रसारण सहयोगी महेश अनि प्राविधिक सहयोगी सचिनको तर्फबाट पनि हार्दिक स्वागत सहित सप्रेम नमस्कार अभिनन्दन।

नयाँ बिहानीसँगै नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सम्भावना लिएर फेरि एकपटक हामी तपाईँहरू माझ उपस्थित भएका छौँ। दिनको सुरुवात सकारात्मक सोच, शान्त मन र ईश्वरप्रतिको श्रद्धाभावबाट गरौँ। यही शुभकामनासहित आजको कार्यक्रमको सुरुवात गरौँ भक्तिमय प्रस्तुति अर्चनाबाट।

इच्छाहरूको कहिल्यै अन्त हुँदैन। यदि तपाईँको एउटा इच्छा पूरा हुन्छ भने फेरि अर्को इच्छाले तुरन्त जन्म लिने गर्दछ। भगवान गौतम बुद्धको यस वाणीलाई अघि राख्दै आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन म सञ्चारिका अनिताको तर्फबाट।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ शान्तिको मार्ग सरल जीवन शैली विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ द्वारिका

जहाँ क्रोधको अन्त हुन्छ त्यहीँबाट शान्तिको सुरु हुन्छ। नमस्कार सम्पूर्ण श्रोतागणमा, आजको वार्ताको विषय छ शान्तिको मार्ग सरल जीवनशैली। मनको स्थिरता शान्तिको कारक हो अनि शरीर सुखको भोगी। सत्य यो पनि हो कि मन नै हो जसले मानव जीवनलाई सञ्चालन गर्छ। जब जब कुरा मन अनि शान्तिको आउँछ तब तब हामीलाई गौतम बुद्धको सम्झना आउँछ। महलको सुख समृद्धि र विलासको त्याग, त्यागपछिको सङ्घर्ष अनि सङ्घर्षपछिको प्राप्ति मानव समाजको निम्ति उदाहरणीय छ। उत्पत्ति विकास अनि विनाश प्रकृतिको नियम हो अनि यही नियम बमोजिम सम्पूर्ण ब्रह्माण्ड चल्छ। यही नियमलाई शाश्वत मानेर स्वीकार गरे सिद्धार्थ गौतम बुद्ध भएको कथा हामीले सुन्दै आइरहेका छौँ। तर यस सत्यलाई पूर्ण रूपले स्वीकार गर्न भने सकिरहेका छैनौँ। मान्छेको शरीर उत्पत्ति हुन्छ, विकास हुन्छ अनि अन्तमा विनाश हुन्छ। तर शरीरभित्र स्थित आत्मा भने न त उत्पत्ति हुन्छ, न त विकास हुन्छ, न त विनाश नै हुन्छ। यो सधैँ अजर अमर रहिरहन्छ। यही सत्यको खोज गर्न आध्यात्मिक ज्ञानले सिकाउँछ। भारतीय दर्शन अनुसार मान्छेको शरीर 5 तत्त्वहरू मिलेर बनेका छन्। ती हुन् पृथ्वी अर्थात् शरीर, जल अर्थात् हाम्रो शरीरमा प्रवाह भइरहने रगत, अग्नि अर्थात् ज्वार, वायु अर्थात् प्राण अनि आकाश अर्थात् मन। यही 5 तत्त्वले बनेको शरीरलाई आध्यात्मले यसरी वर्णन गर्दछन्। 1. अन्नमय कोष। अन्नमय कोष हामीले प्रकृतिबाट ग्रहण गरेको भोजनबाट पोषित हुन्छ। यो उत्पत्ति विकास अनि विनाश हुन्छ। यही नाश्वर शरीरलाई नै हामी मान्छेले सबैभन्दा अधिक प्रिय अनि आफ्नो ठान्छौँ र सबैभन्दा बेसी माया गर्छौँ। मान्छेलाई यही शरीरको सुन्दरताको घमन पनि धेरै हुन्छ। अन्नमय कोष मान्छेको बाहिरी परत अथवा आवरण हो।

प्राणमय कोष। प्राणमय कोष शरीरको पाँच कोषहरू मध्ये दोस्रो कोष अथवा परत हो। प्राण एक अदृश्य ऊर्जा हो जसले अन्नमय कोषलाई सञ्चालन गर्छ। यो भौतिक शरीरको त्यो प्रक्रिया हो जस्तो कि सास लिनु, रक्त सञ्चार अनि पाचन क्रियालाई यसले नियन्त्रण गर्ने काम गर्दछ। यी पाँच प्रक्रिया प्राण, समान, अपान, उदान र बयान भनिन्छ। तीन, मनोमय कोष। मनोमय कोष हाम्रो शरीरको तेस्रो अदृश्य परत हो जहाँ अव्यवस्थित गतिविधि चलायमान रहन्छ। मन भावना विचार र संवेदनाको केन्द्रबिन्दु हो। यो कोषलाई बाहिरी घटनाहरूले अधिक प्रभावित पार्ने हुनाले सधैँ अस्थिर, अनियन्त्रित र असन्तुलित रहन्छ। परिवर्तनशील पनि रहन्छ तर यी परिवर्तन भने अस्थायी हुन्छ। चार, विज्ञानमय कोष। विज्ञानमय कोष मानव शरीर अथवा चेतनाको पाँच परत मध्ये चौथो परत हो। यसले बुद्धि, ज्ञान र अन्तर्ज्ञानलाई नियन्त्रण गर्छ। अस्थिर, अव्यवस्थित अनि असन्तुलित मनोमय कोषबाट उत्पन्न भएका विचारहरू जब कुनै एक विषयमाथि केन्द्रित हुन्छ तब विज्ञानमय कोष जागरूक हुन्छ। यो कोषले अनुशासित र योजनाबद्ध तरिकाले कुनै कुरो वा वस्तुको निर्माण गर्छ र यो कोष स्थायी परिवर्तनको दायी हुन्छ। पाँच, आनन्दमय कोष। आनन्दमय कोष मानव शरीर अथवा चेतनाको पाँचौँ र सबैभन्दा सूक्ष्म आवरण हो। भारतीय दर्शनको मुताबिक यो कोष त्यो अन्तिम कोष हो जो प्रत्येक मान्छेको आत्मासँग जोडिएको हुन्छ। यो परतको तहसम्म पुग्नलाई मान्छेले स्वीकार र त्याग दुवै गर्न सक्नु पर्दछ। मन मान्छेको सबैभन्दा चञ्चल र अस्थिर अंश हो। यसले मान्छेलाई जीवन जिउनु, खुसी हुनु सिकाउँछ। मनमा उत्पन्न भएका रहरहरू हाम्रो जीवनमा आउने खुसीको स्रोतहरू हुन्। रहरहरूको त्याग गर्नु प्राय सम्भव हुँदैन। रहरहरू बिना जीवन निराश हुन्छ। ससाना रहरहरूले हामीलाई ऊर्जा दिन्छ। यस्ता साना साना रहर जस्तो कि सङ्गीत सुन्नु, चित्र कोर्नु, किताब पढ्नु हाम्रो अप्ठ्यारो परिस्थितिमा हाम्रो जीवन यात्रालाई केही सरल बनाउने साधनहरू हुन्। तर रहरहरू अल्प आयु भएको हुनाले मान्छेहरू छिट्टै उक्ताउँछ र फेरि नयाँ कुरो गर्न तम्सिन्छ। यसैले रहरहरूलाई आफ्नो साथी बनाएर हिँड्नु नै बुद्धिमत्ता हुन्छ। धेरै जस्तो मान्छेहरू यस्ता ठुला ठुला पुरा हुन नसक्ने रहरहरूको भारी बोकेर जीवनभरि सङ्घर्ष गरिरहन्छ र अन्तमा निराश भई जीवनदेखि नै विमुख हुनु पुग्छ। कति कति मानिसहरू पुरा गर्नु नसक्ने रहरहरूको पछि दौडिएर आसक्त भए जीवनभरि बौतरिरहन्छ। यस्तो परिस्थितिमा भगवान बुद्धको उपदेशले हामीलाई सत्यलाई स्वीकार गरेर जीवनमा अघि बढ्ने प्रेरणा दिन्छ। कस्तो सत्य भन्दा, रहर गर्नु भूल होइन तर पुरा हुन नसक्ने रहरको पछि दगुर्नु भने गलत हो भन्ने सत्य।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ शान्तिको मार्ग सरल जीवन शैली विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ द्वारिका छेत्री ज्यूले।

हामी मानिस जाति पाँच तत्त्वले बनेका हौ अनि सधैँ यी तत्त्वहरूद्वारा प्रभावित भइरहन्छौँ। यही कारणले मानिसलाई सधैँ दोहोर्याइरहने साथी वा बाटो देखाइरहने अगुवाको खाँचो पर्छ। अरूले हिँडेर सरल बनाइदिएको बाटोमा आरामले हिँड्न वा जिउन अधिक मन पराउँछौँ हामी। यही आदतले गर्दा कहिलेकाहीँ अरूले बिछ्याइएको जालमा अल्मलिन्छौँ र भ्रमित भएर बाटो बिराउँछौँ। सरल भाषामा भन्नुपर्दा आजको दिनमा उदाहरण स्वरूप सोसियल मिडियालाई लिन सक्छौँ। सोसियल मिडिया पनि यसै खतरनाक जाल हो जो हामी सबै आफ्नो हात हातमा बोकेर हिँडिरहेका छौँ। हुन त समय सँगसँगै हातेमालो गरेर हिँडेको हुनाले नै हामी मानिस जाति विकासको चरममा पुगिसकेका छौँ। तर सही र गलत माझको भिन्नतालाई छुट्याउन सकेनौँ भने यही विकास नै हाम्रो पतन वा विनाशको कारण पनि बन्न बेर लाग्दैन। सञ्जालमा भएका सबै थोक गलत हुन्छ, यो धारणा पनि गलत धारणा हो। यहाँ हामीलाई हाम्रो दैनिक जीवनमा प्रतिदिन काम लाग्ने खबरहरू साथै केही मनोरञ्जनका साधनहरू दुवै हुन्छन्। तर हामीलाई उपयोगी भन्दा अनुपयोगी वस्तुहरूले छिट्टो आकर्षण गर्छ र एउटा अलग आनन्दको संसारमा बोलाउँछ, जहाँ हामीले हाम्रो वर्तमान र भविष्य दुवै भुलेर निष्क्रिय भए दिन रात सन्चो बिसन्चो सब त्यागेर एकोरो भए समय बिताइरहेका हुन्छौँ, जसको हामीलाई होस समेत हुँदैन। उनीहरूले तयार गरिदिएको सत्य हाम्रो निम्ति सत्य अनि असत्य हाम्रो निम्ति असत्य हुन्छ। सत्य र असत्य माझको फरक हामी बिर्सिदिन्छौँ। यहाँसम्म कि सञ्जालले बताइएको सत्य र असत्य कुराको निर्क्योल गर्ने क्षमता र समझ समेत हामी हराइपठाउँछौँ। यो हाम्रो निम्ति अत्यन्तै घातक हो। हाम्रो मस्तिष्कलाई नियमित कसरतको आवश्यकता पर्दछ, नत्र यो निष्क्रिय बन्दै जान्छ। अनि सञ्जालले हाम्रो निम्ति हरेक थोक यति सरल बनाइदिएको छ कि हामीलाई शारीरिक या मानसिक कसरत गर्नुपर्ने आवश्यकता नै रहँदैन। हामी दिनदिनै विलासी हुँदै गइरहेका छौँ। एक हिसाबले हामीलाई शारीरिक साथै मानसिक रूपमा शोषण भइरहेको छ भन्ने कुरो थाहा भएर पनि हामी अन्जान भइरहेका छौँ। हामी पूर्णतया सञ्जालको भ्रमित संसारमा आफ्नो बहुमूल्य जीवन नष्ट गरिरहेका छौँ भन्नु अतियोक्ति नहोला। यो हाम्रो युवा पिँढीको निम्ति कुनै नशालु पदार्थको लतभन्दा कम हानिकारक होइन। यो पारस्पर प्रतिस्पर्धात्मक समयमा प्रतिदिन भोग्न पर्ने अनेकौँ मानसिक तनावको चपेटबाट मुक्त हुन क्षणिक सुख र शान्तिको निम्ति हाम्रा युवा पिँढीले यस सञ्जाललाई आफ्नो मनोरञ्जनको साथी बनाएको धेरै उदाहरणहरू हामी घर घरमा

देख्न पाउँछौ। यी सारा जटिल समस्याहरू हुन्। यस्ता जटिल समस्याहरूबाट कसरी निदान पाउने, कुन बाटो अप्नाउने, कसरी हामीले हाम्रो विचारहरूलाई शुद्ध बनाउने, केले सकारात्मक बस्ने प्रेरणा दिन्छ र यसको समाधान के हो र कहाँ खोज्ने, यो एउटा तत्कालो प्रश्न खडा भइदिन्छ हाम्रो अघि। प्राविधिक उपकरणहरूले हामी मान्छेको संवेदनशीलतालाई मारेर दिनदिनै स्वार्थी बनाइदिएको छ। यसले मानव जीवनलाई मात्र होइन तर प्रकृति या भनौँ सारा ब्रह्माण्डलाई नै क्षति पुर्याइरहेको छ। हाम्रो आनन्द जस्तो बहुमूल्य कुरालाई बाजारीकरण गरिरहेका छन्।

मानिस दुःख सुख ढाँटछल जे गरेर हुन्छ हजारौँ रुपियाँ खर्च गरेर पनि यस्ता कृत्रिम आनन्दको पछि भागिरहेका छन्, जीवन बर्बाद गरिरहेका छन्। कतिले धन सम्पत्ति, गाडी, बङ्गलो, लुगा, जुत्ता, घडी, मोबाइल जस्ता भौतिक वस्तुहरूमा सुख खोजी अनि भेटिरहेका छन्। यी सबै क्षणिक खुसी दिने वस्तुहरू हुन्। केही दिनमै यी थोकहरू पुरानो र व्यर्थ लाग्छ अनि हामी फेरि नयाँ वस्तुहरूको खोजीमा लागि पर्नेछौँ अनि भौतारी रहनेछौँ। वास्तवमा आनन्द भन्ने कुरा बाहिरी भौतिक वस्तुमा नभएर आफूभित्रको सन्तोषमा पाइन्छ। यो अनुभूति आफैभित्र विराजमान छ भन्ने सत्यलाई खोज्न हामीले बिर्सिसकेका छौँ। यस्ता कृत्रिम जन्जालबाट मुक्त हुनु र शान्तिको बाटोमा हिँडेर आनन्द खोज्नु हामीले धेरै परिश्रम गर्नु आवश्यकता छैन। वास्तवमा अनुशासनबद्ध भई सरल जीवन जिउन सिके यो असीम आनन्द हामीभित्र नै पाउनेछौँ। पाठशालाबाट लिएको शिक्षा, घरबाट पाएको नैतिक ज्ञान, मानवीय मूल्य, आफ्नो परिवेशप्रतिको जिम्मेवारी र संस्कार, यी ससाना तर शक्तिशाली कुराहरूले हाम्रो जीवनलाई नयाँ मोड दिनेछ जहाँ हामीलाई आध्यात्मिक ज्ञानले दोहोऱ्याएर लानेछ। आध्यात्मिक ज्ञानले हामीलाई सरल जीवन जिउनु, सकारात्मक सोच्ने प्रेरणा दिन्छ अनि हाम्रो जीवनलाई शान्तिको बाटोमा निरन्तर अघि बढाइरहन्छ।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो शान्तिको मार्ग सरल जीवन शैली विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो द्वारिका छेत्री ज्यूले साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू हवस् त श्रोता तपाईँको आजको दिन मङ्गलमय रहोस् यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौ नमस्कार शुभ दिन।

त यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो भक्तिमय प्रस्तुति अर्चना आकाशवाणी खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा।

अब अघिल्लो क्रममा समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट सम्म प्रसारण गरी श्रोताहरूलाई सुनाउने प्रथम संस्कृत औ त्यसपछि हिन्दीमा समाचार।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणी खरसाङ केन्द्रमा फेरि पनि हाम्रा समस्त नजिक अनि टाढाका अति आदरणीय श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदछौ। अब प्रस्तुत गर्न लागिरहेका छौ बिहानी सूचनामा खेतीपाती बारे सल्लाह अन्तर्गत गाजरको खेती सम्बन्धी केही जानकारी। कृषक श्रोताहरू, आज हामी तपाईँहरूलाई गाजरको खेती सम्बन्धी केही मुख्य कुराहरूको जानकारी दिइरहेका छौं। दार्जीलिङ जिल्लाको पहाड़ी अञ्चलमा गाजरको खेतीले एक विशेष स्थान ओगटेको छ। 3000 फुटदेखि 6500 फुटसम्म यसको खेती गर्न सकिन्छ। माटो गाजरको खेतीको निम्ति मलिलो माटो चाहिन्छ र विशेष गरेर बलौटे एवं कालो माटोमा पनि यसको खेती असल रूपले गर्न सकिन्छ। मल असल तरिकाले गाजरको खेती गर्नु हो भनेदेखिलाई जमिन 200 मन मल प्रयोग गर्नुपर्छ। त्यसमा पोटास प्रति एकर 50 केजीको हिसाबले लगाउनुपर्छ। यो विशेष घरेलु सब्जीमा गनिएको हुनाले यसको खेतीमा पोटास दिनु अति आवश्यक छ। यी सबै सारहरू असल रूपमा प्रयोग गरेर अनि पानीको राम्रो चाँजो मिलाएर यसको रङमा विशेष उज्ज्वलता आउँछ औ फलाइमा पनि वृद्धि पाइन्छ। बिउ प्रति एकर 1.5 किलोदेखि लिएर 2 किलोको हिसाबले लगाउनुपर्छ। बिउ छराई दुई तरिकाले गर्न सकिन्छ, लाइनमा छर्ने तरिका र सिधै जमिनमा छर्ने तरिका। तर यी दुई मध्ये लाइनमा छर्ने तरिका नै सबैले मन पराउँछन्। छटाई यसलाई साह्रो बाक्लो हिसाबले वा तरिकाले रोप्नु हुँदैन। छटाई गर्दा 2.5 इन्चदेखि 3 इन्चसम्मको दूरी राखी छटाई गरिदिनुपर्छ। त भर्खरै श्रोताहरूले सुन्नुभयो गाजरको खेती सम्बन्धी केही जानकारी।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो पेमा लामाको स्वरमा आधुनिक गीत र यसको साथै अब हामी पनि प्रवेश गरिसकेका छौं आकाशवाणीको नेपाली प्रसारण सेवामा एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा साथै ओटिटी वेब्स प्लेटफर्ममा पनि हाम्रो प्रसारणहरू उपलब्ध रहेको छ। फेरि पनि हाम्रा समस्त नजिक अनि टाढाका अति आदरणीय श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्न लागिरहेका छौं केही भक्ति संगीत नरेन्द्र चञ्चलको आवाजमा।

0: तीन जेल सुन्दै हुनुहुन्थ्यो नरेन्द्र चञ्चलको शर्मा केही भक्ति हिन्दी गीतहरू र अघिल्लो क्रममा अब समय भइसकेको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। समाचार। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले एक आधुनिक पारदर्शी र अन्तर्राष्ट्रिय स्तरमा अनुकूल कानुनी माहौल बनाउनका लागि भारतको अटुट प्रतिबद्धतामाथि जोड दिनुभयो। वित्त एवं कर्पोरेट मामलाहरूका मन्त्री निर्मला सीतारमणले भन्नुभएको छ कि आयकर विभागको भूमिका कर सङ्ग्रहबाट विकसित भएर एउटा निष्पक्ष कुशल पारदर्शी अनि करदाता केन्द्रित गरेर प्रशासनको निर्माणतर्फ अग्रसर छ। राष्ट्रपति द्रौपदी मुर्मूलाई रोमानियाको बुखारेस्ट युनिभर्सिटी अफ इकोनोमिक स्टडिजले डक्टरेटको मानक उपाधिले सम्मानित गरेको छ। भारत अनि इजरायलले प्रस्तावित मुक्त व्यापार सम्झौताका लागि वार्ताको दोस्रो चरण सफलतापूर्वक सम्पन्न गरेको छ अनि भारत र जिम्बाब्वे बीच तीन म्याचको श्रृङ्खलाको दोस्रो T20 म्याच आज हरारेमा खेलिनेछ। अब समाचार विस्तारमा। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले एउटा आधुनिक पारदर्शी र अन्तर्राष्ट्रिय स्तरमा अनुकूल कानुनी माहौल बनाउनका लागि भारतको अटुट प्रतिबद्धतामाथि जोड दिनुभयो। नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय व्यापार कानुनमा संयुक्त राष्ट्र आयोगको 60 वर्षगाठको अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधित गर्नुहुँदै डाक्टर जयशंकरले भन्नुभयो, आयोगले समावेशिता, आम सहमति र विविध कानुनी परम्पराहरूको सम्मानको सिद्धान्तलाई यथावत राख्दै नयाँ वास्तविकता अनुसार आफूलाई समाहित गर्ने क्षमता लगातार देखाएको छ। उहाँले भन्नुभयो, लगातार सदस्यता राख्ने 8 देशहरू मध्ये एक भएको नातामा भारतले कयौं क्षेत्रहरूमा अन्तर्राष्ट्रिय व्यापार कानूनको विकासमा सक्रिय रूपले योगदान दिएको छ। डाक्टर जयशंकरले तकनिकी बदलाव, डिजिटल कमर्स, परिवर्तित सप्लाई चेन र निवेशको नयाँ तरिकाहरूमा भइरहेको ठूलो वैश्विक परिवर्तनमा पनि जोड दिनुभयो। यसको असर सीमा पार सामान, सेवाहरू, पुँजी र डेटाको आयात निर्यातमा असर पर्दछ। वित्त एवं कर्पोरेट मन्त्री निर्मला सीतारमणले भन्नुभएको छ, आयकर विभागको भूमिका कर सङ्ग्रहबाट विकसित भएर एउटा निष्पक्ष कुशल पारदर्शी अनि करदाता केन्द्रित गरेर प्रशासनको निर्माणतर्फ अग्रसर छ। उहाँले नयाँ दिल्लीमा केन्द्रीय प्रत्यक्ष कर बोर्ड CBDTद्वारा आयोजित 167 आयकर दिवस समारोहलाई सम्बोधित गर्नुभएको थियो। वित्त मन्त्रीले आयकर अधिनियम 2025 कार्यान्वयनलाई एउटा ऐतिहासिक सुधार बताउनुहुँदै भन्नुभयो, यसले कानुनलाई सरल बनाइदिएको छ, अनुपालन लागतलाई कम्ती गरिएको छ अनि व्यापार गर्न अझ सुगम बनेको छ। उहाँले भन्नुभयो, इमान्दार करदातालाई सुविधा प्राप्त हुनुपर्नेछ, वास्तविक त्रुटिहरूलाई सुधार्ने अवसर प्राप्त हुनुपर्नेछ अनि एउटा यस्तो कर प्रशासनसित संवाद गर्ने अवसर प्राप्त हुनुपर्नेछ जसले विनम्रतासित आफ्नो अधिकारको प्रयोग गर्दछन्। यस अवसरमा वित्त मन्त्रीले आयकर विभागको 6 प्रमुख प्रशासनहरूको विमोचन गर्नुभयो, जसले ज्ञान साझा गर्ने क्षमता, निर्माण पारदर्शिता अनि करदाता केन्द्रित शासनप्रति विभागको निरन्तर प्रतिबद्धतालाई दर्शाउँछ।

गर्दछ। राष्ट्रपति द्रौपदी मुर्मूलाई रोमानियाको बुखारेस्ट युनिभर्सिटी अफ इकोनोमिक स्टडिजले डक्टरेटको मानक उपाधिले सम्मानित गरेको छ। यो सम्मान उहाँलाई विशिष्ट सार्वजनिक सेवा, शिक्षा र सामाजिक समावेशप्रति प्रतिबद्धता र भारत रोमानिया सम्बन्धलाई मजबुत गर्नमा उहाँको योगदानको लागि दिइएको हो। राष्ट्रपति मुर्मूले सम्मान स्वीकार गर्नुहुँदै यो सम्मानलाई भारतको जनतालाई समर्पित गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, यो सम्मानले दुवै देश बीचको अटुट मित्रतालाई दर्शाउँदछ। राष्ट्रपतिले छात्रहरू सित ज्ञान र मूल्यहरूको उपयोग, संस्कृतिहरूबीच सेतु बनाउने र अधिक शान्तिपूर्ण साथै समृद्ध विश्वमा योगदान दिनको लागि आग्रह गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भिडियोमा प्राप्त भएको प्रतिक्रिया अनि सुझावहरूका लागि देशका युवाहरूलाई धन्यवाद दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले युवाहरूको व्यापक समर्थनको लागि आभार व्यक्त गर्नुभएको छ। भिडियोलाई अहिलेसम्म 30 करोड 30 लाख भन्दा अधिकले हेरिसकेका छन्। यो भिडियो 24 घन्टामा सबैभन्दा अधिक हेरिएको भिडियो रहेको छ। भारत अनि इजरायलले प्रस्तावित मुक्त व्यापार सम्झौताको लागि वार्ताको दोस्रो चरण सफलतापूर्वक सम्पन्न गरेको छ। गत 20 तारिकदेखि 23 जुलाईसम्म नयाँ दिल्लीमा 4 दिनसम्म चलेको वार्ताको अवधि दुवै पक्षले प्रस्तावित सम्झौताहरूको सबै पक्षहरूमाथि विस्तृत चर्चा गरे अनि एक सन्तुलित, व्यापक तथा पारस्परिक रूपले लाभकारी सम्झौताको दिशामा प्रगति जारी राखे। यस अवधि दुवै पक्षका तकनिकी विशेषज्ञहरूले वस्तु अनि सेवाहरूको व्यापार, उत्पत्तिको नियमहरू, स्वच्छता अनि पापक उपायहरू, व्यापारमा तकनिकी बाधाहरू, बौद्धिक सम्पदा अधिकारहरू, सीमा शुल्क प्रक्रियाहरू अनि व्यापार सुगमता, आर्थिक सहयोग तथा प्रस्तावित सम्झौताका अन्य अध्यायहरूमाथि विशेष सत्र आयोजित गरे। वाणिज्य अनि उद्योग मन्त्रालयले चर्चा रचनात्मक अनि दूरदर्शी रहेको बताएका छन्। यसमा दुवै पक्षले मतभेदहरूको समाधान गर्न अनि सहमतिको क्षेत्रहरू चिन्हित गर्ने उद्देश्यले विस्तृत तकनिकीबारे विचार विमर्श गरे। दुवै पक्षले एक सन्तुलित, व्यापक अनि पारस्परिक रूपले लाभकारी सम्झौता चाँडै सम्पन्न गर्ने दिशामा काम गर्ने प्रतिबद्धतालाई पनि दोहोऱ्याएका छन्। यसले द्विपक्षीय व्यापार, निवेश अनि आर्थिक सम्बन्ध अझ अधिक बलियो हुनेछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारत अनि तान्जानियाले व्यापार, निवेश, विकास, साझेदारी, रक्षा र सुरक्षा, डिजिटल सार्वजनिक अवसंरचना, कृषि, स्वास्थ्य, संस्कृति तथा मानिसहरूबीच आपसी सम्पर्क सहित विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सम्बन्ध बारेमा समीक्षा गरेका छन्। दुवै देशहरूबीच विदेश कार्यालय परामर्श बैठक यसै महिनाको 22 तारिक तन्जानियाको दार एस सलाममा भएको थियो। बैठकमा क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमाथि पनि विचार विमर्श भएको थियो। दुवै पक्षले संयुक्त राष्ट्र र अन्य बहुपक्षीय मञ्चहरूमा आपसी सहयोगको सराहना गरे। बैठकको सह अध्यक्षता भारतको विदेश मन्त्रालयका संयुक्त सचिव जनेस कैन र तन्जानियाको विदेश मन्त्रालयका एसिया र अस्ट्रेलिया विभाग निर्देशक फेलिस्टर रुगाम्बाले गर्नुभएको थियो। सरकारले आज परीक्षा प्रणालीमा सुधार अनि पेपर लिक रोक्ने उपायहरूसित सम्बन्धित मागहरूलाई लिएर कक्रोच जनता पार्टी सिजेपीका प्रतिनिधिमण्डलसित अर्को चरणको बातचित गर्नेछ। यसभन्दा पूर्व हिज पनि नयाँ दिल्लीमा केन्द्रीय मन्त्री जेपी नड्डा अनि डाक्टर जितेन्द्र सिंहले सिजेपी प्रतिनिधिमण्डलसित बैठक गरे। त्यसपछि श्री नड्डाले भन्नुभयो कि बैठकमा परीक्षा प्रणालीमा सुधारबारे सिजेपीको मागहरूलाई ध्यानपूर्वक सुनिएको छ। श्री नड्डाले भन्नुभयो, सिजेपीले 3 प्रमुख मागहरू राखेका छन् अनि परीक्षा पेपर लिक रोक्न केही सुधारहरूको सुझाव पनि दिएका छन्। तेहरानस्थित भारतीय दूतावासले पुष्टि गरेको छ, मोजाम्बिकको झण्डा भएको एलपिजी ट्याङ्कर दिशामाथि इरानी जल क्षेत्रमा भएको हमलापछि जहाजमा सवार सबै 28 भारतीय चालक दलका सदस्य सुरक्षित छन्। एउटा आधिकारिक बयानमा दूतावासले एलपिजी ट्याङ्करसित सम्बन्धित घटनाको पुष्टि गर्दै भनेको छ, चालक दलको सुरक्षा सुनिश्चित गर्नका लागि भारत स्थानीय अधिकारीहरूसित सक्रिय सम्पर्कमा रहेको छ। भारत अनि जिम्बाब्वे बीच 3 म्याचको श्रृङ्खलाको दोस्रो T20 म्याच आज हरारेमा खेलिनेछ। यो म्याच भारतीय समयअनुसार साँझ 4:30 बजेदेखि सुरु हुनेछ। पहिलो म्याच 7 विकेटले जितेर भारतले श्रृङ्खलामा 1-0 बढत बनाइसकेको छ। पहिलो स्पर्धामा 15

क्षेत्रीय वैभव सूर्यवंशीले केवल 19 बलमा अर्धशतक लगाएर पुरुष टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने नयाँ रेकर्ड बनाएका छन्। भारतका स्क्वास खेलाडी अनाहत सिंहले इतिहास रचेका छन्। उनले क्यानाडाको ओन्टारियोमा विश्व जुनियर स्क्वास च्याम्पियनसिपको महिला सिङ्गल्स फाइनलमा आफ्नो स्थान पक्का गरेका छन्। सेमी फाइनलमा अनाहतले मिश्रको बार्ब सामेयालाई 3-1 पराजित गरे। यसका साथै उनी यस प्रतिष्ठित जुनियर टुर्नामेन्टको फाइनलमा पुग्ने पहिलो भारतीय खेलाडी बनेका छन्। फाइनलमा अनाहतको भिडन्त मिश्रका रुकैया सलेमसित हुनेछ। म्याच भारतीय समयअनुसार आज अपरान्न 1 बजे खेलिनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। विदेश मन्त्री सुब्रमण्यम जयशङ्करले एक आधुनिक पारदर्शी र अन्तर्राष्ट्रिय स्तरमा अनुकूल कानुनी माहौल बनाउनका लागि भारतको अटुट प्रतिबद्धतामाथि जोड दिनुभएको छ। वित्त एवं कर्पोरेट मामिलाहरूका मन्त्री निर्मला सीतारमणले भन्नुभएको छ कि आयकर विभागको भूमिका कर सङ्ग्रहबाट विकसित भएर एक निष्पक्ष कुशल पारदर्शी अनि करदाता केन्द्रित गरेर प्रशासनको निर्माणतर्फ अग्रसर छ। राष्ट्रपति द्रौपदी मुर्मूलाई रोमानियाको बुखारेस्ट युनिभर्सिटी अफ इकोनोमिक स्टडिजले डक्टरेटको मानक उपाधिले सम्मानित गरेको छ। भारत अनि इजरायलले प्रस्तावित मुक्त व्यापार सम्झौताका लागि वार्ताको दोस्रो चरण सफलतापूर्वक सम्पन्न गरेको छ अनि भारत अनि जिम्बाब्वे बीच 3 म्याचको श्रृङ्खलाको दोस्रो टी20 म्याच आज हरारेमा खेलिनेछ। आकाशवाणीबाट समाचार पूरा भयो।

समाचारपछि हामी पुनः उपस्थित भइसकेका छौँ आधुनिक गीतहरूको सङ्गालो कार्यक्रम लिएर संगीत प्रभा त श्रोताहरू केही छन् अब आधुनिक गीतहरू सुनेर मनोरञ्जन गर्नुहोला. यो पहिलो गीत रहेको छ कर्म ग्याल्छेन बमजनको आवाजमा, शब्दहरू रहेको छ रबिन बान्तावा खाहोङ राईको, पनि संगीत रहेको छ पूजन लोहागनको.

त श्रोताहरूले कार्यक्रमको यो पहिलो गीत सुन्दै हुनुहुन्थ्यो कर्म ग्याल्छेन बमजेनको आवाजमा। गीतको बोल थियो झरी दर्केर तिम्रो याद आयो, झरी दर्केर तिम्रो याद आए तापनि अहिले घरि भने हाम्रो आकाशवाणी खरसाङ अनि वरिपरिको क्षेत्रहरूमा भने रमाइलो घमाइलो घाम लागिरहेको छ। त श्रोताहरू यसो भन्दै अब भने म अर्को गीत राख्न लागिरहेकी छु जो रहेको छ अनुपमा प्रधानको आवाजमा, छिवाङ लामाको शब्दहरूमा, पूजन लोहा गणकै सङ्गीतमा।

हवस् त श्रोता साथीहरू, संगीत प्रवाह कार्यक्रममा आधुनिक गीतहरूको प्रस्तुति अहिलेलाई यति नै। श्रेय मिलोस् अथवा नमिलोस्, तर आफ्नो श्रेष्ठता दिनु, कहिले पनि पछि नपर्नुहोस्। त यसै भनाइको साथमा अब भने हामी बिदा माग्छौं संगीत प्रवाह कार्यक्रमको आजको अङ्कबाट।

तपाईले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा एफएम 103.5 मेगाहर्जको ध्वनि तरंगमा। साथै हाम्रो प्रसारणहरू दार्जीलिङ एफएम 100.2 मेगाहर्जमा पनि उपलब्ध रहेको छ भने ओटीटी वेब्स प्लेटफर्ममा पनि यो प्रसारण सुन्न सक्नुहुनेछ।

0: समसामयिक समीक्षा विषय रहेको छ भारतले अहमदाबादमा 2030 को ऐतिहासिक शताब्दी राष्ट्रमण्डल खेलहरू आयोजना गर्ने तयारीको पुष्टि गरेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी अनुवादक तथा वाचिका उषा किरण। 23 राष्ट्रमण्डल खेलकुद सीडब्ल्यूजी जुलाई 23, 2026 स्कटल्याण्डको ग्लास्कोमा शुरू भयो। जुलाई 23 देखि अगस्त 2 सम्म चल्ने 10 दिने यो कार्यक्रममा 74 राष्ट्रका टोलीहरूले भाग लिइरहेका छन्। भारतले 125 सदस्य टोली 51 टोली अधिकारीहरू र 14 आकस्मिक कर्मचारीहरूसँग भाग लिइरहेको छ जुन 1934 डेब्यू गरेदेखि राष्ट्रमण्डल खेलमा देशको 19 उपस्थिति हो। ओलम्पिक पदक विजेता नीरज चोपड़ा मीराबाई चानू र लोभलिना बार्गोहेनले 2026 को राष्ट्रमण्डल खेलमा भारतीय टोलीको नेतृत्व गर्नेछन्। यसमा केवल 10 खेलहरू एथलेटिक्स, पौडी, बास्केटबल, ट्रैक साइक्लिंग, भारोत्तोलन, बाउल, कलात्मक जिम्नास्टिक्स, नेटबल, बक्सिंग र जुडो समावेश छन्। भारतले गत राष्ट्रमण्डल खेलमा 61 पदक जितेको थियो। केन्द्रीय युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले स्कटल्याण्डको ग्लास्कोमा राष्ट्रमण्डल खेल मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै राष्ट्रमण्डल खेलकुद सहयोगको लागि बलियो सदस्य सञ्चालित ढाँचोको लागि आग्रह गर्नुभयो। एकसाथ काम गर्ने पुनकल्पना खेल क्षेत्रमा राष्ट्रमण्डल सहकार्यलाई सुदृढ पार्ने विषयमा मुख्य भाषण दिँदै डाक्टर मान्डवियाले राष्ट्रमण्डलभरि खेलकुद प्रशासन खेलाड़ी कल्याण र संस्थागत क्षमतामा सहकार्य विस्तार गर्ने भारतको दृष्टिकोणलाई रेखाङ्कित समेत गर्नुभयो। राष्ट्रमण्डल खेलप्रति भारतको दीर्घकालीन प्रतिबद्धतालाई उजागर गर्दै मन्त्रीले भन्नुभयो देश अहमदाबादमा 2030 शताब्दी राष्ट्रमण्डल खेल आयोजना गर्ने तयारीमा छ। हाम्रा प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मार्गदर्शनमा हामीले 2047 सम्ममा विकसित भारतको दृष्टिकोण परिभाषित गरेका छौं र खेल यस रोडम्यापको एक महत्वपूर्ण स्तम्भ हो। अहमदाबादमा 13 राष्ट्रमण्डल खेल मन्त्रीहरूको बैठकको आयोजकको रूपमा हामी राष्ट्रमण्डल खेलका लागि स्थायी संस्थागत विरासत छोड्दै असाधारण खेल प्रदान गर्न प्रतिबद्ध छौं। डाक्टर मान्डवियाले शासन सुधार बलियो डोपिङ विरोधी ढाँचा र खेलो इण्डिया फिट इण्डिया र स्मिता लीग जस्ता प्रमुख पहलहरूको पनि रूपरेखा प्रस्तुत गर्नुभयो जसले तल्लो तहको प्रतिभालाई पोषण गरिरहेका छन्। खेलमा महिलाहरूको बढ़ी सहभागितालाई सशक्त बनाइरहेका छन् र देशभरि जीवन्त खेल संस्कृतिलाई बढ़ावा दिइरहेका छन्। ज्ञान बाँडफाँड र क्षमता निर्माणलाई प्रवर्धन गर्न सदस्य नेतृत्वको राष्ट्रमण्डल केन्द्रहरूको नेटवर्कसँगै मन्त्रीस्तरीय निर्णयहरूलाई कार्यमा रूपान्तरण गर्न वार्षिक प्लेटफर्मको रूपमा राष्ट्रमण्डल खेल समन्वय मञ्च स्थापना गर्न भारतको बलियो समर्थन व्यक्त गर्दै उहाँले 2030 सम्मको नेतृत्वमा बैठकहरू प्राविधिक कार्यशालाहरू र क्षेत्रीय परामर्शहरू आयोजना गर्न भारत तत्पर रहने बताउनुभयो। केन्द्रीय मन्त्रीले उल्लेख गर्नुभयो गत वर्ष हामीले राष्ट्रिय खेल निकायहरूमा जवाफदेहिता व्यावसायिक शासन र खेलाड़ी कल्याणलाई बलियो बनाउन राष्ट्रिय खेल शासन ऐन लागू गरेका थियौं। 2030 शताब्दी राष्ट्रमण्डल खेल आयोजना गर्न भारतको तत्परतालाई पुनः पुष्टि गर्दै अहमदाबाद खेलको ऐतिहासिक दिगो र यादगार संस्करण प्रदान गर्न पूर्ण रूपमा तयार रहेको बताउनुभयो। उहाँले भन्नुभयो अहमदाबादको विश्वस्तरीय खेलकुद पूर्वाधार र उत्कृष्टताप्रतिको प्रतिबद्धताले विश्वव्यापी खेलकुद शक्तिगृहको रूपमा भारतको बढ्दो कद र प्रमुख अन्तर्राष्ट्रिय बहुखेल कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्ने क्षमतालाई प्रतिबिम्बित गर्दछ। डाक्टर मान्डवियाले भन्नुभयो भारत 2026 देखि 2030 चक्रको लागि सीएबीओएसको अध्यक्षता ग्रहण गर्न पाउँदा सम्मानित हुनेछ। आफ्नो सम्बोधनको अन्त्य गर्दै केन्द्रीय खेल मन्त्रीले राष्ट्रमण्डल राष्ट्रहरूको साझेदारीलाई सुदृढ पार्न र सामाजिक विकासको लागि खेलको शक्तिलाई उपयोग गर्ने स्थायी संस्थाहरू निर्माण गर्न आग्रह गर्नुभयो।
1: यतिन्जेल प्रस्तुत थियो समसामूहिक समीक्षा। त श्रोताहरू अघिल्लो क्रममा अब समय भइरहेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी श्रोताहरूलाई प्रथम हिन्दी अनि त्यसपछि अङ्ग्रेजीमा समाचार सुनाउने अनि समाचार प्रसारणपछि 8:30 हामी फेरि पनि श्रोताहरूको सेवामा उपस्थित रहने नै छौँ रङ बिरङको संसारको आजको अङ्क लिएर। अनि आजको अङ्कमा 2026 फिफा वर्ल्ड कपको 19 वर्षीय सुपरस्टार लेमिन यमालको सफलताको रङ प्रस्तुत गर्नेछौ। सुन्दै गर्नु नभुल्नुहोला आकाशवाणीको यो बिहानी प्रसारणलाई।

भगवानकै दर्जा पाउने खेलाडी सचिन तेन्दुलकर हामीलाई लाग्ने गर्थ्यो सायद 100 वर्षमा मात्र यस्ता खेलाडीहरू जन्म लिन्छन्। तर 15 वर्षका वैभव सूर्यवंशी जस्ता युवाले आफ्नो स्थान बनाई छाडे। प्रकृतिले पनि हरेक पल्ट हामीलाई भ्रममा पारिदिन्छन्। यो कदापि नसोच्नुहोला, जो सर्वोपरि छ त्यो नै अन्तिम हो। सफलताको तयारी चोटी सम्मकै गर्नुहोस्। के थाहा अघिल्लो नम्बर हजुरको पो हुनेछ कि? समयले फेरि नयाँ पात्र, नयाँ प्रतिभा र नयाँ इतिहास हाम्रो सामु उभ्याइदिन्छ। इतिहास कहिले पनि रोकिँदैन, अवसर कहिले पनि सकिँदैन। नमस्कार, म इशारा। रङ बिरङको संसारको आजको अङ्कमा यहाँहरूलाई हार्दिक अभिनन्दन टक्र्याउँदछु। केही रोचक घटनाहरू, अविश्वसनीय तथ्यहरू, जीवनलाई नयाँ दृष्टिकोण दिने प्रेरणादायी कथा कहानीहरू सुनाउने हाम्रो सानो प्रयास हो रङ बिरङको संसार। आउनुहोस्, प्रेरणाले भरिएको एउटा नयाँ यात्रामा अघि बढौं।

2007 डिसेम्बरको महिना बार्सिलोना क्याम्पको ड्रेसिङ रूममा एउटा सानो प्लास्टिकको डब्बा 6 महिने सानो शिशुलाई राखिएको थियो। शिशुको सम्मुख 20 वर्षका एक लजालु स्वभावका युवक थिए। उनलाई शिशुलाई कसरी काखमा राख्नुपर्छ भन्ने कुरा समेत थाहा थिएन। फोटोग्राफरहरू बारम्बार स्माइल प्लिज भन्दै थिए, तथापि ती युवक क्यामेरालाई भन्दा बढी शिशुलाई ध्यान दिइरहेका थिए। अन्तमा फोटो क्लिक हुन्छ, एक ऐतिहासिक फोटो, फुटबल इतिहासकै सबैभन्दा चर्चित र यादगार फोटो, किनकि त्यस फोटोमा भएका 20 वर्षीय युवक अरू कोही नभएर फुटबल इतिहासकै उत्कृष्ट खेलाडी लियोनेल मेस्सी थिए भने त्यो 6 महिने सानो शिशु आजका फुटबल सुपरस्टार ल्यामिने यमाल थिए। प्राय 19 वर्षपछि यी दुवै फिफा वर्ल्ड कप 2026 फाइनल खेलमा एका अर्का विरुद्ध खेल मैदानमा उत्रिए। यो कुरा संजोग भन्दा माथिको कुरा थियो। कुनै फिल्मको स्क्रिप्टमा पनि यस्तो कहानी भएमा मानिसहरू भन्थे होलान् यो त अति नै बढी भयो। यो कहानी थियो डिसेम्बर 2007 बार्सिलोना फाउन्डेसन अफ स्पेनको पत्रिका डियारियो स्पोर्ट्सले युनिसेफ औ क्याटालोनियाको च्यारिटीका लागि एक च्यारिटी क्यालेन्डर तयार पारेका थिए। क्यालेन्डरका लागि बार्सिलोनाको पहिलो टिमको खेलाडीहरूका फोटोहरू स्थानीय शिशुहरूको साथमा खिचाउनु पर्ने थियो। ती शिशुहरूको चयन लकी ड्रको माध्यमबाट गरिने भयो। ल्यामिने यमालका परिवार, जो बार्सिलोनादेखि प्राय 25 माइल टाढा मतारो शहरमा बस्ने गर्थे, यसै लकी ड्रमा चुनिए। संजोगले यमालको साथ फोटोसुटका लागि जुन खेलाडीको पालो आयो उनी लियोनेल मेस्सी थिए। मेस्सीको सामु एक सानो शिशु प्लास्टिकको बाथटबमा राखिएको थियो। सुटको समय मेस्सीले यमाललाई नुहाइदिनु पर्ने थियो। तब न त मेस्सी न त त्यहाँ भएका कुनै पनि व्यक्तिले सोचेका होलान् कि प्लास्टिक बाथटबमा राखिएको त्यही सानो शिशु एक दिन बार्सिलोनाका मसुर 10 नम्बर जर्सी पहिरिएर फुटबलको दुनियाँको नयाँ सुपरस्टार बन्नेछ औ 2026 फिफा वर्ल्ड कपमा मेस्सीको विरुद्ध भिड्नेछ। फुटबलले कयौं पल्ट फिल्म भन्दा बढी कहानीहरू कोर्ने गर्छ। आज हामी फुटबलको सबैभन्दा सुन्दर रंग

श्रोताहरू समक्षमा ल्याउने प्रयासमा छौँ। एक यस्तो तस्विर जसले त्यस समय कसैको पनि ध्यान आकर्षित गरेको थिएन, वर्षौं पछि त्यही तस्विर विश्वमा भाइरल भयो। जुन तस्विरमा महान फुटबल खेलाडी जसले फुटबललाई नयाँ उचाइमा पुर्याए लियोनेल मेसी थिए भने उनीसँग एक यस्ता शिशु थिए जसलाई त्यस समय ठिकसँग बस्नु पनि आउँदैन थियो। समय बित्दै गयो, एकले अनगन्ती म्याचहरू जिते, विश्वकप जिते, विश्वकै सर्वश्रेष्ठ खेलाडी बने। त्यो शिशु पनि बढ्दै गए, बार्सिलोनाको जर्सी पहिरेर स्पेनको नयाँ सुपरस्टार बने औ 2026 फिफा वर्ल्ड कपमा तिनै मेसीसँग फाइनल खेली विजयी पनि बने। यो केवल दुई खेलाडीहरूका कहानी मात्र किन एक पुस्तादेखि अर्का पुस्तासम्म फुटबलको विरासत पुर्याउने कथा पनि थियो। तपाईँ विश्वास गर्न सक्नुहुन्न, फिफा त्यो जग्गा थिएन जहाँ मेसी र यमाललाई खेल्नु थियो, किनभने यसभन्दा अघि दुवैलाई सामना गर्नु थियो 2026 फाइनली सीमा, जसको अर्थ हुन्छ दुई च्याम्पियन खिताब धारक बीचको म्याच, स्पेन वर्सेस अर्जेन्टिना, युरो च्याम्पियन वर्सेस कोपा अमेरिका। उक्त म्याचका लागि सारा विश्वमा प्रचार गरियो, हर कोही यस संघर्षको प्रतीक्षामा थिए। अचानक फिफा औ युईएफए छेउबाट एउटा यस्तो दुखद खबर आयो जसले करोडौं फ्यान्सहरूको मन दुखायो। 2026 फाइनली सीमा औपचारिक रूपमा रद्द भयो, कारण थियो समय सारिणीमा टकराउ। 2026 वर्ल्ड कपको ठिक अघि अन्तर्राष्ट्रिय फुटबल क्यालेन्डर यति विघ्न साँगुरिसकेको थियो कि खेलाडीहरूकोमा श्वास लिने फुर्सदसम्म थिएन। फेरि आयो कहानीमा एउटा नयाँ मोड, एकातर्फ औपचारिक रूपमा म्याच रद्द भयो भने नियतिले पहिलाबाट नै यी दुवैका फेस अफ आम्ना सामनाको चाँजो मिलाइसकेका थिए। यो कुरा साँच्चै नै अविश्वसनीय छ। स्पेन वर्सेस अर्जेन्टिना फिफा वर्ल्ड कप 2026 फाइनल खेल 19 वर्ष पछि त्यो नै शिशु मेसीको सामु थिए। यमालले पनि आफ्नो अन्तिम इच्छा जब संसारलाई बताएका थिए तब ब्रह्माण्डले पनि भनेका थिए होलान् यो सपना पूरा हुनेछ। यमाल वर्ल्ड कप फाइनलमा अर्जेन्टिना सित भिड्न चाहन्थे, लियोनेल मेसीबाट बल खोसेर गोल गर्न चाहन्थे। जुन खेल कतारको टेबलमा रद्द भइसकेको थियो त्यसको भविष्य त डिसेम्बर 2007 तय भइसकेको थियो। फुटबलले कयौं पल्ट फिल्म भन्दा बढी कहानीहरू कोर्ने गर्छ। एक यस्तो तस्विर जसले त्यस समय कसैको ध्यान आकर्षित गरेको थिएन तर वर्षौं पछि त्यही तस्विर भाइरल भयो। जुन तस्विरमा महान फुटबल खेलाडी जसले फुटबललाई नयाँ नयाँ उचाइ दिए भने शिशु जसलाई त्यस समय ठिकसँग बस्नु पनि आउँदैन थियो। समय बित्दै गयो, एकले अनगन्ती म्याचहरू जिते, विश्वकप जिते र सर्वश्रेष्ठ खेलाडी बने भने शिशु पनि बार्सिलोनाको 10 नम्बरको जर्सी पहिरेर स्पेनको नयाँ सुपर स्टार बने। 2026 फिफा वर्ल्ड कपमा तिनै मेस्सीसँग फाइनल खेल्न पुगे। भनिन्छ त्यो शिशु उठाउनु मेस्सीको निम्ति गोल गर्नु भन्दा गाह्रो परेको थियो। बिस्तारै माहौल सहज भएपछि मात्र त्यो ऐतिहासिक फोटो क्लिक भएको थियो। फोटोलाई 19 वर्ष पछि सारा विश्वले हेर्ने र जान्ने मौका पाए। त्यस बेला त्यहाँ भएका कसैले यो कुरा सपनामा पनि चिताएका थिएनन् होला, त्यो शिशु पछि गएर लियोनेल मेस्सीसँग खेल्नेछन्। फोटो 17 वर्ष जति गुमनाम रह्यो, न त मेस्सीले नै न त यमालका परिवारले नै यो फोटोको चर्चा गर्यो। 2024 जब लेमिने यमालले युरो कपमा स्पेनको तर्फबाट खेलेर ख्याति कमाए तब उनको पिता मुनिरले सञ्चार माध्यमबाट त्यही फोटो साझा गरेर क्याप्सन दिए, द बिगिन्स अफ टू लेजेन्ड्स। बस यहीबाट सारा संसार यो फोटोको दिवाना भए। कसैले यसलाई भाग्य भने, कसैले यसलाई फुटबलको सबैभन्दा सुन्दर संजोग माने। फोटोग्राफर जोन मोफर्ड अनुसार यो फोटोको कहानी कुनै फिल्ममा लेखिएको भएमा मानिसहरू यसलाई विश्वास गर्ने थिएनन्। अब हामी त्यस शिशुको कहानी बुझ्ने प्रयास गरौं। ल्यामिने यमालको पूरा नाम ल्यामिने यमाल नस उई अबाना हो। उनको पिताको नाम मुनिर नस उई मोरोको मूलका हुन् भने आमा ससिला अबाना इक्वेटोरियल गिनीका बासिन्दा हुन्। परिवार अस जीवनको खोजीमा क्याथोटोनिया आएका थिए। यमालको बाल्यकाल अत्यन्तै दुःखमा बित्यो। यमालको जन्मको समय पिता मुनिरले आफ्ना दुई साथीहरू लमिने र यमालबाट पैसा सापटी लिएका कारण नै साथीहरूको सम्मानमा छोराको नाम राखेका हुन्। यही कारण उनको जर्सीमा सरनेमको सट्टा यी दुई नामहरू लेखिएको छ। यमालले आज पनि बाल्यकाल बिर्सेका छैनन्। उनको फुटबल कुनै एकाडेमीबाट सुरु भएको होइन तर गल्ली गल्लीबाट सुरु भएको हो। यमालको प्रतिभाको कारण उनको ख्याति चारैतिर फैलिएर बार्सिलोना सम्मै पुग्यो। विश्वकप प्रख्यात फुटबल क्लब ला मेसियामा उनको छनौट भयो, जहाँबाट लियोनेल मेस्सी, आन्द्रे इन्स्टा

यस्ता महानतम खेलाडीहरू जन्मिएका थिए। तब यी कुरा कसैलाई थाहा थिएन, तिनै युवा खेलाडी यमाल फुटबलको नयाँ अध्याय लेख्ने तयारीमा छन्। सम्भवत नियतिले 2007 जुन फोटोमा कहानी सुरु गरेको थियो त्यसैको अघिल्लो अध्याय अब ला मेसियामा लेख्न बाँकी नै थियो। अब यो कुरा साबित भइसकेको थियो कि यमाल कुनै साधारण खेलाडी होइनन्, जसको नतिजा हरेक वर्गमा आफूभन्दा पाक उमेरका खेलाडीहरू पार गर्दै सफलताको शिखर चढ्दै गए। 29 अप्रेल 2023 15 वर्ष 9 महिना र 16 दिनको कलिलो उमेरमा बार्सिलोना सिनियर टिमका लागि डेब्यू गरेर फुटबल इतिहासकै सबैभन्दा कान्छो खेलाडी बने। 2024 युरो कप सम्ममा विश्वले यो कुरा बुझिसकेको थियो, फुटबल इतिहासको अघिल्लो सुपरस्टार यमाल हुन्। युरो च्याम्पियन्स भएपछि फेरि त्यही फोटो भाइरल भयो। मानिसहरू भन्न लागेका थिए फुटबलको नयाँ अध्याय तयार भइसकेको छ। यद्यपि यमालले कहिले पनि मेसीसित आफ्नो तुलना भने गरेनन्। मेसी यमालका लागि सदैव हिरो नै थिए। रोचक कुरा, जुन खेलाडीलाई आदर्श मानि उनकै पोस्टर हेरी हेरी यमाल ठुलो भएका थिए, फिफा वर्ल्ड कप 2026 किन मेसी विरुद्ध फाइनल खेले। भाग्यले यहाँ पनि यमालकै साथ दियो। मेसी आफ्नो विरासतलाई अझै शिखरमा पुर्याउन चाहन्थे भने यमाल आफ्नो विरासतको शुरुआत विश्वकै उत्कृष्ट विशाल मञ्चबाट गर्न प्रतिबद्ध थिए। इतिहास साक्षी छ, फुटबलका लिजेन्ड्सहरू कहिले पनि सम्मुखीन भएका छैनन्, चाहे पेले र म्याराडोना नै किन नहोस्। तर यसपल्ट भाग्यले मौका दिएर नै युगको सर्वश्रेष्ठ खेलाडी अर्को युगको सबैभन्दा ठूलो दावेदार खेले। नतिजा जे भए तापनि डिसेम्बर 2007 फोटो अब केवल एक फोटो मात्र नभई इतिहासको हिस्सा बनिसकेको छ। आउने कैयौं दशकसम्म जब जब मेसी र यमालको कथा हुनेछ तब सुरुवात त्यो फोटोबाट नै हुनेछ। फुटबल केवल 90 मिनटको खेल मात्र होइन, कथा र कहानी पनि हो। 2007 त्यो एउटा फोटो केवल एउटा संजोग मात्र हुन सक्छ, तर यस्तै संजोगहरूले संसार भरिका मानिसहरूलाई सोच्न बाध्य बनाउँछ। संजोगले कथा सुरु भए तापनि सफलताको अन्तिम अध्याय भने सधैँ परिश्रमले नै लेख्ने गर्छ। यतिन्जेल हामीलाई सुनेर साथ दिनुभएका समस्त श्रोताहरूलाई धन्यवाद भन्दै म इशारा उप प्रस्तुत लेखनाथ राई अब बिदा माग्छौ। नमस्ते।

0: सुन्दै हुनुहुन्थ्यो लोकगीत सुचिता सिंह लोहारको स्वरमा।
1: के तपाईँको दृष्टि धमिलो छ?
2: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

यतिन्जेल प्रस्तुत थियो रङ बिरङको संसार कार्यक्रम। साथै श्रोताहरूले भर्खर एउटा लोकगीत सुन्नुभयो, सुजिता सिंह लोहारको स्वरमा। समयले बिहानको ठिक 8:45 अनि 15 सेकेन्ड भइरहेछ। हामी बोलिरहेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा। साथै हामीलाई हाम्रा श्रोताहरूले दार्जिलिङ एफएम 100.2 मेगा हर्जमा पनि सुन्न सक्नुहुनेछ भने हाम्रो प्रसारणहरू ओटिटी वेब प्लेटफर्म साथै न्युज अन एआईआर मोबाइल एपमा पनि उपलब्ध रहेको छ।

श्रोताहरूअघि क्रममा अब समय भइसकेको छ आजको योजनाबारे हजुरहरूलाई जानकारी दिने अनि आजको योजनाको विषय रहेको छ प्रधानमन्त्री मुद्रा योजना पीएम मुद्रा योजना। प्रधानमन्त्री मुद्रा योजना भारत सरकारद्वारा साना तथा सूक्ष्म व्यवसायीहरूलाई आर्थिक सहयोग प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको एक महत्वपूर्ण ऋण योजना हो। यस योजना अन्तर्गत गैर कृषि क्षेत्रमा रहेका ससाना उद्यमी स्वरोजगार गर्न चाहने व्यक्ति तथा सूक्ष्म व्यवसायीहरूले कुनै बन्दकी बिना ब्याङ्क तथा अन्य वित्तीय संस्थाबाट ऋण प्राप्त गर्न सक्छन्। यसको उद्देश्यहरू साना तथा सूक्ष्म उद्यमहरूको विकास गर्नु, स्वरोजगारका अवसर सृजना गर्नु, नयाँ व्यवसाय शुरू गर्न तथा सञ्चालनमा रहेका व्यवसायहरू विस्तार गर्न आर्थिक सहयोग प्रदान गर्नु, महिला, युवा, अनुसूचित जाति, जनजाति तथा पछाडिएका वर्गलाई उद्यमीहरूलाई प्रोत्साहन गर्नु। ऋणका प्रकारहरू यस प्रकार छन्। शिशु रुपियाँ 50,000 सम्म, किशोर 50,000 एक रुपियाँदेखि लिएर 5,00,000 रुपियाँसम्म, युवाहरूको निम्ति ऋण 5,00,000देखि 10,00,000सम्म रहेको छ। योजनाका मुख्य विशेषताहरू, कुनै प्रकारको बन्दकी राख्नु आवश्यक छैन। नयाँ तथा पुराना दुवै व्यवसायीले आवेदन दिन सक्नेछन्। व्यवसायको आवश्यकता अनुसार ऋण उपलब्ध हुनेछ। ब्याङ्क, क्षेत्रीय ब्याङ्क आरआरबी, लघु वित्त संस्था एमएफआई, सहकारी ब्याङ्क तथा अन्य मान्यता प्राप्त वित्तीय संस्था मार्फत ऋण पाउन सक्नुहुनेछ। यसको निम्ति आवश्यक पर्ने कागजपत्रहरू आधार कार्ड, प्यान कार्ड, परिचय तथा ठेगाना प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, व्यवसाय सम्बन्धी विवरण र परियोजना प्रतिवेदन, ब्याङ्क खाताको विवरण। आवेदन प्रक्रिया यस प्रकारले हुनेछ। इच्छुक व्यक्तिले नजिकैको ब्याङ्क वा वित्तीय संस्थामा गए प्रधानमन्त्री मुद्रा योजना अन्तर्गत ऋणका लागि आवेदन दिन सक्नुहुनेछ। आवश्यक कागजपत्र पेश गरी आवेदन स्वीकृत भएपछि ब्याङ्कले व्यवसायको प्रकृति वा आवश्यकताका आधारमा ऋण उपलब्ध गराउनेछ। याद राख्नुपर्ने कुरा, ऋण स्वीकृतिको लागि ब्याङ्कको नियम आवेदनकर्ताको योग्यता तथा व्यवसायको सम्भवताको मूल्याङ्कनको आधारमा हुनेछ। त भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आजको योजना, जसको विषय रहेको थियो प्रधानमन्त्री मुद्रा योजना। त अघिल्लो क्रममा अब हामी फेरि पनि श्रोताहरूलाई केही क्षण मनोरञ्जन गराउनेछौँ फिल्मी गीतहरू सुनाएर।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ फिल्मी गीत र आज हामीले एकै फिल्म जब वी मेट फिल्मबाट विभिन्न गीतहरू सुनाइरहेका छौँ विभिन्न कलाकारहरूको आवाजमा। पहिलो गीत सुन्दै हुनुहुन्थ्यो मोहित चौहानको आवाजमा भने यो अघिल्लो गीत राखिरहेका छौँ उस्ताद राशिद खानको आवाजमा। सङ्गीत रहेको छ सन्देश सन्ध्यालियाको अनि शब्दहरू रहेको छ इर्साद कामिलको।

0: त श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो जब वी मेट फिल्मको गीत र यो अन्तिम गीत सुन्नुभयो शान अनि उस्ताद राशिद खानको आवाजमा. फिल्मी गीतहरू त फेरि पनि हामी सुनाउने नै छौँ श्रोताहरूलाई र अघिल्लो क्रममा अब समय भइरहेको छ समाचारको.
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् प्रमुख समाचार. प्रधानमन्त्री नरेन्द्र मोदीले पेपर लिक मामिलामा कडा कानून ल्याउनेबारे जारी गरिएको आफ्नो भिडियो सन्देशबाट जनतामा मिलेको सुझाव र प्रतिक्रियाहरूको लागि सबैलाई आभार व्यक्त गर्नुभएको छ. मध्यप्रदेश सरकारले ओर्छारलाई युनेस्को विश्व धरोहर सूचीमा सामेल गराउने दिशामा महत्त्वपूर्ण कदम उठाएको छ. राज्य सरकारले यसको लागि मुख्य सचिवको अध्यक्षतामा एक राज्य स्तरीय कमिटीको गठन गरेको छ. असममा बाढीको स्थिति हालसम्म गम्भीर बनिरहेको छ. राज्यमा 1,15,000 भन्दा अधिक मानिसहरूले राहत शिविरहरूमा शरण लिएका छन्. सबैभन्दा अधिक प्रभावित जिल्ला शिवसागर, चराइदेव र जोरहाट रहेको छ. लद्दाखको द्रासमा स्थित कारगिल युद्ध स्मारक अपरेसन विजयमा भारतको विजय स्मृति मनाइने 27 कारगिल विजय दिवसको भव्य समारोहको आयोजनाका लागि पूर्ण रूपमा तयार रहेको बताइएको छ. दिल्ली मेट्रो रेल निगमले भनेको छ, दिल्लीमा सुरक्षा कारणहरूले आज बिहान 7:30 बजेदेखि अघिल्लो आदेशसम्म 18 स्टेसन बन्द रहनेछन्, जसमा राजीव चोक, पटेल चोक, नयाँ दिल्ली, केन्द्रीय सचिवालय, आइटिओ, मन्डी हाउस, सुप्रिम कोर्ट र अन्य स्टेसन सामेल छन्. स्पेन अनि फ्रान्समा भीषण जङ्गलको आगोले हजारौँ मानिसहरूलाई आफ्नो घर छोड्नको लागि बाध्य बनाएको छ. दमकल कर्मी आयोगलाई नियन्त्रणमा लिनको लागि लगातार प्रयास गरिरहेका छन्, जसमा लगभग 50 दमकलकर्मी घाइते भएका छन्. युक्रेनमा रुसी आक्रमणमा कम्तीमा 15 मृत्यु भएको छ भने लगभग 100 घाइते भएका छन्. किव नजिकै ड्रोन प्रविधिको प्रदर्शनीलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरिएको हो. भारतकी स्क्वास खेलाडी अनाथ सिंहले इतिहास रचेकी छन्. उनले कनाडाको अन्टारियोमा विश्व जुनियर स्क्वास च्याम्पियनसिपको महिला सिङ्गल्स फाइनलमा आफ्नो स्थान बनाएकी छिन्. यसका साथै आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो.
0: श्रोताहरू अब हामी केही क्षण रमाइलो गर्नेछौँ गजलको मधुर संसारमा. गजल भनेको गीत मात्र होइन, यो भावना, प्रेम, विरह, जीवनका अनुभव र मनका सूक्ष्म संवेदनालाई शब्द र संगीत मार्फत अभिव्यक्त गर्ने एक सुन्दर काव्य संगीत शैली हो. यसको प्रारम्भ अरबी साहित्यबाट भएको मानिन्छ भने पछि फारसी हुँदै उर्दू साहित्यमा पनि यसले एउटा विशेष स्थान बनायो र त्यसपछि दक्षिण एसियाभरि नै अत्यन्त लोकप्रिय बन्यो. गजललाई विश्वभरका श्रोतामाझ अझ लोकप्रिय बनाउने कलाकारहरूमध्ये जगजित सिंहको नाम अग्रपङ्क्तिमा आउने गर्छ. आफ्नो मधुर र मखमली आवाजका कारण उहाँलाई गजल सम्राट भनेर पनि चिनिन्छ. जगजित सिंहले परम्परागत गजललाई सरल संगीत शैलीसँग जोडेर नयाँ पुस्तासम्म पुर्याउन अतुलनीय योगदान दिनुभयो र कार्यक्रममा आज हामी जगजित सिंहकै आवाजमा रहेका केही गजलहरू सुनाउनेछौँ.

कई सूरत। हवस्त श्रोता साथीहरु, गजल सम्राट जगजीत सिंहको सुमधुर मखमली आवाजमा रहेका गजलहरू सुनाउने क्रम अहिलेलाई यतिमा नै पूरा गरिरहेका छौँ। आशा छ यी गजलहरू हजुरहरूले अवश्य नै मन पराउनु भयो भनेर।

रहिलो क्रममा अब समय भइसकेको छ आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार यस केन्द्रबाट समप्रसारण गरी श्रोताहरूलाई सुनाउने अनि बंगला समाचारको लगत्तै पछि यस केन्द्रबाट प्रादेशिक समाचार पनि सुन्नुहुनेछ।

0: প্রথম ভারতীয় যিনি ঐতিহ্যশালী টুর্নামেন্টের ফাইনালে উঠলেন। এদিকে গ্লাসগোয়ে 2026 কমনওয়েলথ গেমসে ভারতের প্রথম পদক জয় করেছেন ঝান্ডু কুমার। পুরুষদের হেভিওয়েটে ভারোত্তোলনের ফাইনালে তিনি ব্রোঞ্জ পদক জয় করেন। হারারেতে 3 ম্যাচের সিরিজের দ্বিতীয় টি টোয়েন্টি ক্রিকেট ম্যাচে ভারত আর জিম্বাবুয়ের মুখোমুখি হবে। খেলা শুরু বিকেল 4:30। জাতীয় মানবাধিকার কমিশন NHRC পাঞ্জাবের মোগায় একটি সরকারি স্কুলের অধ্যক্ষের বিরুদ্ধে বেশ কয়েকজন ছাত্রীকে নিগ্রহের অভিযোগ সম্পর্কে রাজ্যের মুখ্যসচিব ও মোগার পুলিশের সিনিয়র সুপারিনটেন্ডেন্টকে নোটিশ জারি করেছে। সংবাদ মাধ্যমে প্রকাশিত খবরের ভিত্তিতে স্বতঃপ্রণোদিত হয়ে মামলাটি গ্রহণ করে কমিশন দু সপ্তাহের মধ্যে এ ব্যাপারে বিস্তারিত রিপোর্ট দিতে বলেছে। খবর আপাতত এ পর্যন্তই, পরের খবর 10:10।
1: यो आकाशवाणी खरसाङ हो। अब अजित विश्वबाट सुन्नुहोस् प्रादेशिक समाचार। पश्चिम बंगाल विधानसभाको बजट सत्र अवधि आगामी बुधबार भारतीय जनता पार्टी विधायक दलको महत्वपूर्ण बैठक आयोजित हुनेछ। बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भाजपा विधायकहरूलाई सरकारी योजनाहरूको प्रभावी क्रियान्वयन, जनसम्पर्क अनि विकास कार्यक्रमहरूलाई अन्तिम व्यक्तिसम्म पुर्याउने रणनीतिमाथि विशेष मार्गदर्शन गर्नुहुनेछ। यसको साथै विगत 3 महिनाको अवधिको विधायकहरू अनि मन्त्रीहरूको कार्यको पनि समीक्षा गरिनेछ। सूत्रहरू अनुसार बिहान 10 बजे विधानसभाको नैसाद अली कक्षमा भाजपा विधायक दलको बैठक हुनेछ। मुख्यमन्त्रीले यस अवधि चुनावी संकल्प पत्र तथा वर्ष 2026-27 राज्य बजेटमा घोषित योजनाहरू जमिनी स्तरमा प्रभावी ढंगमा लागू गरिने कार्ययोजना प्रस्तुत गर्नुहुनेछ। बैठकको मुख्य उद्देश्य यो सुनिश्चित गर्नु हो, केन्द्र अनि राज्य सरकारको कल्याणकारी योजनाहरूको लाभ प्रत्येक व्यक्तिसम्म पुग्न सकोस् अनि कोही पनि लाभार्थी यसबाट वञ्चित नरहुन्। पश्चिम बंगाल सरकारले शहरी क्षेत्रहरूमा स्वच्छता अनि ठोस फोहोर प्रबन्धनलाई पूर्ण रूपमा आधुनिक अनि जवाफदेही बनाउनका लागि धेरै महत्त्वपूर्ण घोषणाहरू गरेको छ। शहरी विकास एवं नगर निकाय मामिलाहरू का मन्त्री अग्निमित्र पालले हिजो विधानसभामा विभागीय बजेटमाथि चर्चामा उत्तर दिनुहुँदै भन्नुभयो, 1 सितम्बरदेखि सार्वजनिक स्थानहरूमा थुक्नु, खुल्लामा पिसाब गर्नु अनि फोहोर मैला गर्नेहरूमाथि जरिमाना लगाइनेछ। यसको लागि आवश्यक नियमहरूलाई अन्तिम रूप दिइँदैछ। मन्त्रीले भन्नुभयो, आगामी 31 जुलाईसम्म राज्यभरिमै स्वच्छ एप सुरु गरिनेछ, जसको माध्यमद्वारा नागरिकहरूले आफ्नो क्षेत्रमा सडकको किनार वा अन्य सार्वजनिक स्थानहरूमा जम्मा भएको फोहोर मैलाको फोटो अपलोड गरेर सिकाए दर्ता गराउन सक्नेछन् अनि शिकायत प्राप्त भएको 2 घण्टाभित्रमा सम्बन्धित नगर निगम वा नगरपालिकाले सफाई सुनिश्चित गर्नुपर्नेछ। पश्चिम बंगाल सरकारले पिउने पानीको परियोजनाहरूमा कुनै प्रकारको अनियमितता अनि भ्रष्टाचार विरुद्ध कडा पाइला चाल्ने घोषणा गरेको छ। जनस्वास्थ्य अभियान्त्रिकी पीएजी मन्त्री अजय पोद्दारले हिजो विधानसभामा विभागीय बजेटमाथि चर्चाको जवाफ दिनुहुँदै भन्नुभयो, सरकारले यस मामिलामा जिरो टलरेन्सको नीतिमा काम गर्नेछ। जहाँ पनि कार्यहरूमा गडबडी वा गुणवत्तामा कमी पाइए 15 दिनभित्रमा एफआईआर दर्ता गरेर दोषीहरूलाई पक्राउ गर्ने प्रक्रिया सुरु गरिनेछ। मन्त्रीले स्पष्ट भन्नुभयो, भ्रष्टाचार, लापरवाही वा अनियमिततामा सामेल हुने कुनै पनि व्यक्तिलाई छोडिने छैन। वरिष्ठ अधिवक्ता कल्याण बनर्जीलाई पश्चिम बंगाल स्कूल सेवा आयोग SSCसँग सम्बन्धित सबै मामिलाहरूबाट हटाइएको छ। उहाँले अब अदालतमा SSCको प्रतिनिधित्व गर्ने छैनन्। SSCको अवधि सकिएको प्यानलसँग सम्बन्धित मामिलाको बारेमा कलकत्ता उच्च अदालतमा भएको सुनवाईको क्रममा अधिवक्ता परिवर्तन भएको कुरा प्रकाशमा आएको हो। आयोगले उहाँको स्थानमा वरिष्ठ अधिवक्ता इन्द्रनील राईलाई नियुक्त गरेको छ। सुनील राईले जुनियर अधिवक्ताको रूपमा आएको प्रतिनिधित्व गर्नुहुनेछ। दार्जिलिङ जिल्ला भाजपा अध्यक्ष सञ्जीव लामाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले कलकत्ता स्थित मन्त्री निवासमा गृह तथा हिल अफेयर्स एवं अल्पसंख्यक मामिला मन्त्री विशाल लामासँग शिष्टाचार भेट गरी दार्जिलिङ पहाडका विभिन्न विकास योजनाबारे विस्तृत छलफल गरेको छ। प्रतिनिधि मण्डलमा खरसाङका विधायक सुनाम लामा, कालेबुङका विधायक भरत कुमार छेत्री, जिल्ला महासचिव सोङदेन लेप्चा, जिल्ला सचिव तथा प्रवक्ता निरज थापा लगायतको उपस्थिति रहेको थियो। लगभग 3 घण्टासम्म चलेको बैठकमा दार्जिलिङ पहाडका विकासको प्राथमिकता, पूर्वाधार विस्तार, वर्तमान सामाजिक अवस्था तथा समग्र समृद्धिका सम्भावनाबारे गहन छलफल गरिएको बताइएको छ। प्रतिनिधि मण्डलले पहाडी क्षेत्रका जनसमस्याहरू, जातीय हित तथा जनकल्याणसँग सम्बन्धित विषयहरूलाई लिएर आगामी दिनमा राज्य सरकारका अन्य सम्बन्धित मन्त्रीहरूसँग पनि चरणबद्ध रूपमा बैठक गर्दै विकासका योजनाहरूलाई अघि बढाउने

0: निर्णय गरेको जनाएको छ। बैठक अत्यन्तै फलदायी भएको उल्लेख गर्दै जिल्ला अध्यक्ष सञ्जीव लामाले यस प्रकारको समन्वय र संवादले दार्जिलिङ पहाडको विकास यात्रालाई अझ सकारात्मक दिशा प्रदान गर्ने तथा जनताको सुख समृद्धि र समुन्नतिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: आकाशवाणी खरसाङ हो। अब प्रस्तुत छ चन्द्रदेव सिंहद्वारा लिखित रूपक।

0: यी हुन् झाँक्री गुरु पूजा र गुरु भक्तिमा लिन गुरु पूर्णिमाको दिन। मानवको आदिकालदेखि गुरु परम्परालाई आजसम्म चोखो र पवित्र राखी आएका छन् यी झाँक्रीहरूले। वैदिक प्रसार भएका ठाउँहरूमा जुन दिन श्रावणी उपक्रमा ऋषि तर्पणी र राखीको रूपमा मनाइन्छ त्यस दिनलाई झाँक्रीहरूले गुरु पूजाको रूपमा मनाउँछन्। त्यस दिन उनीहरूले गुरुहरूप्रति आफ्नो अनन्त श्रद्धा भक्ति र निष्ठा रातभरि वाद्य यन्त्र बजाएर नाच्दै पूजा गरेर व्यक्त गर्दछन्। गुरु र ब्रह्मा गुरु र विष्णु गुरु रेव महेश्वर को वैदिक प्रार्थनासित झाँक्रीहरू परिचित भएको देखिएको छैन। तरै पनि उनीहरू आफ्ना गुरुलाई चाहे जीवित हुन् वा स्वर्गवासी भगवान समान ठान्दछन्।
1: तन्त्र मन्त्रद्वारा आफूमा देवता विशेष वा प्रेत विशेषको आवेश जागृत गराएर अनेकौँ रहस्यमय कार्य गर्छन् यी झाँक्रीहरू। जस्तै रोग निवारण, कष्ट निवारण, भविष्यवाणी, सम्मोहन, अनभिज्ञ व्यक्तिको कुनै पनि चिजलाई छुएर त्यस व्यक्तिको विषयमा बताउनु, प्रेतात्माहरूको सन्देश ग्रहण गरेर उनीहरूबाट लाभ उठाउनु, कसैलाई अनिष्ट गर्नु इत्यादि। आज पनि कति यस्ता व्यक्तिहरू छन् जसले झाँक्रीहरू स्वयं साँप वा बाघ बनिएको र पछि फेरि मानव शरीर धारण गरेको कुरा गर्छन्।
2: यिनै झाँक्रीहरूकै अनुरूप नेपालीहरूमा अझ पाइन्छ राईको बिजुवा, लिम्बूको फेदाङ्बा,

লেপচা আকো বুমঠিং তামংকো মাবু तिब्बतीहरूले झाँक्रीलाई भेम्पु भन्छन् तिब्बतमा बौद्ध धर्म प्रचार हुनभन्दा अघि त्यस देशको धर्म भेम्पु थियो बौद्ध धर्म अपनाएपछि पनि त्यहाँ लामाहरूले भेम्पुलाई धर्मको अभिन्न अङ्ग बनाएर राखेका छन् माबुङ र भेम्पुको अर्थ हुन्छ शिव शिव पुराणमा किरातेश्वरका चेला किरात यक्षहरूलाई मानिएको छ गुरु पूजाको दिन झाँक्रीहरू सुसुला भेम्पुलाई सुसु भन्दै पवित्र स्थानमा जान्छ जो जय बम भोला जय जय भने जस्तै लाग्छ

0: नटराज शिवले हातमा डमरु लिएर नाचे झैं झाँक्रीहरू हातमा ढ्याङ्ग्रो लिएर लयबद्ध तालमा नाच्छन्। कति झक्रिनीहरूले हातमा डमरु लिएर नाच्छन्। त्यसैले यो झाँक्री परम्परा स्वयं भगवान शिवको आराधनाको रूपमा सुरु गरिएको हो भनी अड्कल लगाउन सकिन्छ। यी झाँक्रीहरूसित मिल्दोजुल्दो भारतका अन्य ठाउँ र जातिमा हामी पाउँछौँ ओझा, भोपा, तान्त्रिक इत्यादि।
1: भारतका सुदूर पहाडी क्षेत्र र ग्रामीण इलाकाहरू यातायात र अन्य सर सुविधाको अभावले गर्दा आधुनिक औषधि मूल हो औ डाक्टरहरूबाट वञ्चित छन्। यिनै क्षेत्रका मानिसहरू गरिबी, भोक र अशिक्षाको कारणले विभिन्न रोग र अपोषणको शिकार भएर बसेका छन्। पारङ्गत डाक्टरहरू सहरी क्षेत्रमा मात्र भएकोले तथा उनीहरूको फिज ज्यास्तै भएकोले साथै राम्रा औषधिहरू महँगो दाममा सहरहरूमा मात्र पाइने हुनाले आधुनिक चिकित्सा विज्ञान गरिबहरूको निम्ति झन टाढिँदै गइरहेछ। उनीहरूको निम्ति झाँक्री वा ओझाहरू बाहेक अरू कुनै सहारा हुँदैनन्। सबै झाँक्रीहरूलाई मधुरोको उपचारको निम्ति कस्तै ठाउँमा पनि जाने तथा उनीहरूबाट पैसा नलिने गुरुको आदेश हुन्छ। तैपनि मानिसहरूले उनीहरूको दुःख बुझेर पूजा सकिएर आफ्नो बुता अनुसारको दान दक्षिणा दिन्छन्। त्यसैले गरिबभन्दा गरिब मानिसलाई पनि झाँक्री बोलाउन कठिनाई हुँदैन। पूजा गर्नलाई उनीहरूको मुख्य सामग्री हुन्छन् धूप, सिन्दूर, पान सुपारी, अन्डा र अन्य दुई चार सामग्री जो सजिलै गाउँघरमा पाइन्छन्।
2: रोगको कारण एलोपेथीमा जीवाणुलाई, वेदमा विषलाई, ज्योतिषीमा ग्रहलाई दिइन्छ भने झाँक्रीहरूले रोगको कारण मुख्य रूपले भूत प्रेतलाई दिन्छन्। मधुरोको प्रारम्भिक जाँच गर्नको निम्ति मधुरोलाई झाँक्री कहाँ ल्याउन पर्दैन। झाँक्रीले थालमा अक्षता र फुल राखेर मन्त्र जप्दै रोगको कारण ठिम्याउँछन्। सानातिना रोगहरू जस्तै हावा लागेको, झारफुक वा साधारण मन्त्र उच्चारण गरेर ठिक गर्ने चेष्टा गर्छन्। कुल बिग्रेको, कसैले बिगारेको वा भेदेको, भूत प्रेत र बोक्सी लागेको छ भने विशेष थरीको पूजा गर्न पर्छ जसलाई चिन्ता बस्नु भनिन्छ, जो चिन्तन शब्दको अपभ्रंश हुन सक्छ। चिन्ता विशेष रातमा बसिन्छ। चिन्ता बस्दा झाँक्रीहरूले सेतो जामा लगाउँछन्। शिर र कम्मरमा झुन्डिने गरेर रातो र सेतो रङको फेटा र पटुका बाँध्छन्। दुई कुमदेखि छड्के पारेर तथा कम्मरमा रुदाक्षको माला, घन्टी र घुङ्गुरुहरू झुन्डाउँछन्। निधारमा सिन्दुरको टिका, टाउकोमा कसैले दुम्सीको काँडा, कसैले चराको प्वाँख, कसैले कौडीको मुकुट लगाउँछन्।
3: चिन्ता बस्दा झाँक्रीहरूले जप गर्दै पूजा आरम्भ गर्छन्। त्यसपछि मन्त्रोच्चारण गर्दै वाद्ययन्त्र बजाउन थाल्छन्। वाद्ययन्त्रकै तालमा फलाक्न थाल्छन्। फलाक्नुको अर्थ हो आफ्नो इष्ट देवतालाई आह्वान गरेर आफ्नो शरीरमा आविष्ट गराउनु। यसरी वाद्ययन्त्रको तालमा फलाक्दै एकाग्रचित्त भएपछि झाँक्रीलाई कम्पन हुन थाल्छ। यो कम्पन आरम्भ भएपछि झाँक्रीलाई देउता चढ्यो भनिन्छ। यो कम्पन पराकाष्ठमा पुगेपछि झाँक्रीहरू अर्धचेतन अवस्थामा पुग्छन्, कुनै कुनै पूर्ण अचेतनसम्म हुन्छन्।

यस स्थितिलाई पारो जानु भनिन्छ, जसलाई परामानसिक तत्त्व शरीरबाट बाहिर गएको भन्न सकिन्छ। यस अर्धचेतन अवस्थामा

0: काँक्रीले मधुरोको रोग दुःख कष्टको कारण र निवारण गर्ने उपाय अतीत र भविष्यको फलाफल इत्यादि बताउँदछन्। संस्कृत भाषामा झाँक्रीहरूले मन्त्रोच्चारण नगरेको देख्दा झाँक्री परम्परा वैदिक परम्परासित मेल खाएको देखिँदैन। तरै पनि चिन्तावस्था झाँक्रीहरूले अपनाएका विधिहरू अथर्व वेदमा बताइएका उपचारका विधिहरूसित मेल खान्छन्। वेदमा बताइएका आश्वासन चिकित्सा, सूर्य किरण चिकित्सा, अग्निवायु होम चिकित्सा इत्यादि हामी झाँक्रीमा पाउँछौँ। झाँक्रीहरूले मुख्य रूपले भूतोन्माद रोगको उपचार गरेको देखिन्छ। अथर्ववेदमा राक्षस, अप्सरा, गन्धर्व तथा पिशाच नामक सूक्ष्म जन्तुहरूले मनुष्यमाथि आक्रमण गर्दा भूतोन्माद रोग हुन्छ भनिएको छ। यस्ता जीवाणुलाई मार्ने उपाय हिङ, तोरी, तुलसी आदि गन्ध भएका वस्तुहरूको धूप जलाउन भनिएको छ। भूतनाशनम हिङ्गु, भूतलाई नाश गर्ने हिङ, फेरि त्यसैलाई हिङ्गु जन्तुनाशनम अर्थात् जीवाणु नाश गर्ने पनि हिङलाई नै बताइएको छ। झाँक्रीहरूले पनि भूतोन्माद भएका व्यक्तिको निम्ति हिङ, तोरी, तुलसी आदिको धूप चढाउँछन्।
1: सबै झाँक्रीहरूले अनिवार्य रूपमा तीव्र वाद्य यन्त्रको प्रयोग गर्छन्। तीव्र बाजा बजाउनाले रोगीको ध्यान बाजापट्टि जान्छ, मनमा डरको अवसर हट्नाले रोगी मर्नबाट बाँच्दछ भन्ने कुरा पनि वेदमा भनिएको छ। सुश्रुतमा भनिएको छ, वादस्य शब्देन हि यान्ति नासं विषाणि घोरान्यपि यानि सन्ति, अर्थात् बाजाको शब्दबाट घोर विष पनि नष्ट हुन्छ। विषनाशक औषधिहरूको लिप बाजाहरू बजाएर लगाउनाले अरू अधिक लाभ हुन्छ। मन्दी र गिर्जाहरूमा तीव्र घण्टाहरू बजाइएको एक कारण त्यस स्थानलाई जीवाणु रहित पार्नलाई पनि हो। अचेल विज्ञानले पनि कति रोग उपचारमा साउन्ड थेरापीको प्रयोग गरेको देखिँदैछ।
2: अब प्रश्न उठ्छ, कस्ता मानिसहरू झाँक्री हुन्छन्? आफ्नो इच्छा अनुसार कुनै पनि व्यक्ति झाँक्री हुन सक्दैन। झाँक्री हुने व्यक्तिलाई दैवी शक्ति आविर्भाव हुन्छ। त्यसैले झाँक्रीहरू कुनै जाति विशेषको विवाह नभएर समाजका सबै वर्ग तथा पुरुष स्त्री दुवैमा हामी पाउँछौँ। एक थरीका झाँक्री हुन्छन् जसले आफैलाई सानो उमेरमा वन झाँक्रीले अज्ञात स्थानमा लगेर कति महिनासम्म बसेको र ज्ञान पाएको दावी गर्छन्। अब यस्ता झाँक्रीलाई निकै जन्डा मानिन्छ। वन झाँक्रीले लगेका दार्जिलिङ निवासी प्रधान झाँक्रीको भनाइ,
3: कुनै गुरु भन्ने कुरो थिएन
4: हजुर,
3: कि मेरो त जन्मलाई मेरो नातरी आमाको पेटमा गर्भदेखि म काम थिएँ अरे
4: हजुर,
3: र त्यहाँदेखि मेरो जन्म भएदेखि पछि 3 वर्ष उमेर हुँदाखेरिमा 12 बजी रातिसम्म मेरो आमाको काखमा बसेर म दुध तानिरहेको थिएँ। त्यहाँदेखि त्यो दिन पछि मलाई एउटा अद्भुत जस्तो मान्छे आएर जटा र लट्टा गाउँलो केस भएको छोटो र मोटो कुरको 3 फुटभन्दा अग्लो थिएन त्यस्तो मान्छेले मलाई छुन साथसाथै म विवेशी भएर अनि म उडाएर म कहाँ गएँ त्यो मलाई थाहा भएन। कि मलाई बङ्गालीले त लानुभयो तर एकैचोटि अङ्गालोमा काखीमा चेपेर लानुभयो, कि कहाँ लाग्यो कहाँ पुऱ्यायो त्यो पनि मलाई थाहा भएन। र पछि उहाँ त जति पनि तन्त्र मन्त्र अनि ज्ञान गुठी जति पनि उहाँले आराउँथ्यो सिकाउँथ्यो, खालि तारो भिड र हनुमन्ती भिड ठाडेवटा र छानीवटा भन्दै हलाउँथ्यो।
1: दोस्रो थरीका झाँक्रीहरूमा व्यक्ति विशेषभित्र दैविक शक्ति प्रविष्ट भएर अर्धचेतन अवस्थामा अनेकौँ रहस्यमय कार्य गर्न थाल्छन्। त्यस बेला उसले जे बोल्छ वा गर्छ त्यो उसको आफ्नो वाणी वा क्रिया नभएर उसको शरीरभित्र आविष्ट हुने देवताको वचन ऊबाट व्यक्त हुन्छ। यस्तो स्थितिमा अर्को जान्ने झाँक्रीलाई बोलाइन्छ जसले चिन्ता राखेर रा नवजात झाँक्रीलाई बकाउन लगाउँछन्। बकाउनुको अर्थ हुन्छ आविष्ट देवताको परिचय दिन लगाउनु।

0: हे परमेश्वर आज सत्य सत्य बताइदिनु परमेश्वर तिम्रो नाम पुकारीमा तिम्रो धूपधङ्कार गरी ल्याउँदैछु परमेश्वर तिमी सात देवीमा परमेश्वर तिमी कुन चाहिँ देवी छ परमेश्वर तिम्रो नाम बताउनु पर्यो हे परमेश्वर
1: यिनै विशिष्ट देवता त्यस झाँक्रीको विशेषमा उसले चिन्ता राखी आह्वान गरेको बेला उसको शरीरमा आविष्ट हुन्छन्। भनिन्छ प्रत्येक नगर ग्राम नदी पर्वत समुद्र आदिको आआफ्नो एक विशिष्ट अधिष्ठाता देवता वा शासन देवता हुन्छन्। तीमध्ये कुनै पनि एक यस्ता झाँक्रीमाथि आविष्ट हुन्छन्। प्रबुद्ध द्रष्टा र दार्शनिक श्री अरविन्दले पनि सत्ताका अनेक स्तर र राज्यहरूको अधिष्ठाता देवताहरूलाई स्वीकार गरेका छन्।
2: आविष्टको यो आदिम रूप आज पनि आदिवासीहरूदेखि लिएर सभ्य मानिसहरूसम्म पाइन्छ। भारतका अनेकौँ ठाउँहरूमा आज पनि नौरथ आउँदा सारा देवी देवताहरूको धाम जागृत हुन्छन्। सार्वजनिक पूजा अनुष्ठानबाट देवता उन्मेषित भएर कुनै स्त्री वा पुरुषको शरीरमा प्रवेश गर्दछन्।
1: उन्मेषित व्यक्तिहरूमा सधैँ देवता नै आविष्ट भएका हुन्छन् भन्ने पनि होइन, कसै कसैमाथि भूत प्रेत पनि आविष्ट भएको हुन्छ औ त्यस्ता व्यक्तिले विनाशकारी कार्यमा रुचि राखेको देखिन्छ।
3: भूतको कुरा गर्दा भूतमा विश्वास गर्नेलाई डर लाग्छ, विश्वास नगर्नेलाई हाँस उठ्छ। तरै पनि यो सत्य हो कि भूतको जन्म मानिस सँगसँगै भएको हो। भूतहरूमा विश्वास गर्न थालेपछि मानिस भूतसित डराउन थाल्यो, भूतहरूलाई शान्त गर्ने विधिहरू आविष्कार गर्यो। भूतहरूबाट रक्षा गर्ने विधि हामी ऋग्वेद र आयुर्वेददेखि लिएर बाइबलसम्ममा पाउँछौँ। झाँक्री विद्या पनि भूतहरूबाट त्रास पाउने एक आदिम विधि हो।
1: के भूत साँचे हुन्छन्? अमेरिकाका अनेकौँ वैज्ञानिक र परामनोवैज्ञानिकहरू साइकिकल रिसर्च फाउन्डेसनको तत्वावधानमा भूतहरूको वैज्ञानिक अध्ययनमा व्यस्त छन्। यस दलले भूतको अस्तित्व कार्यकलाप आत्मा र परमात्माका बीच अन्तर जस्ता विषयमा खोज गरिरहेका छन्। भूत बस्ने ठाउँ सम्बन्धी शोध गर्ने वैज्ञानिकहरूको भनाइअनुसार भूत अधिकांश रूपले त्यस व्यक्तिको छेउछाउ घुम्छ जसबाट त्यसको जन्म हुन्छ। उसलाई हामी भन्छौँ माध्यम वा मिडियम। मिडियम त्यस्ता व्यक्ति हुन्छन् जसले आफ्नो असाधारण संवेदनशीलताको कारण पृथ्वीका मानिस र भूतका बीच साँघु बनिएर एकाअर्काको सन्देश पुर्याउनमा सहायक बन्दछन्। भनिन्छ इङ्ल्यान्ड र अमेरिकामा जतिको भूताघरहरू अन्य कुनै देशहरूमा छैनन्। यी देशहरूमा भूतहरूबारे साहित्य भरपूर पाइन्छ, त्यहाँ भूतहरूको नक्सा खिच्ने काम पनि भइसकेको छ। भूतहरूले नराम्रो मात्र काम गर्छन् भन्ने हाम्रो धारणा छ, तर तिनीहरूले पनि मानवको कल्याणकारी काम गर्दछन्। त्यसैले भूतलाई बाइबलमा होली घोष मानिएको छ। कुण्डलिनी योगका विशेषज्ञ पण्डित गोपीकृष्णले यस विषयमा जे जति पनि लेखेका छन् कुनै अशरीरी प्राणीको प्रेरणाबाट लेखिएको मानिन्छ। वाराणसीकीमा आनन्दमयीले पनि कुनै अशरीरी प्राणी वा भूतको प्रेरणाबाट अरबी र अन्य भाषाहरूमा लेखिएका ग्रन्थहरूको उद्धरण श्रोताहरूलाई सुनाउनुहुन्थ्यो, यद्यपि उहाँ स्वयं ती भाषाहरूसित अपरिचित हुनुहुन्थ्यो। भूतहरूले मानव हितका कार्यहरू गरेको उदाहरण हामी अनगिन्ती पाउँछौँ।
2: अब प्रश्न उठ्छ भूत को हुन्? भूत शब्दको अर्थ पाइन्छ मृत व्यक्तिहरूको आत्मा। गीतामा भनिएको छ मरेपछि पनि आत्माको गुण धर्म स्वभाव त्यही रहन्छ जो जीवित अवस्थामा थियो। धर्म ग्रन्थहरूले भूत शब्दको अर्को अर्थ बताएका छन् सूक्ष्म शरीर। आचार्य रजनीशको भनाइअनुसार आत्माले दुई शरीरभित्र बास गरेको हुन्छ, एक सूक्ष्म शरीर अर्को स्थूल शरीर। मृत्युकालमा स्थूल शरीर नष्ट भएर जान्छ, तर अत्यन्त सूक्ष्म विचार सूक्ष्म संवेदना सूक्ष्म कम्पन तथा सूक्ष्म तन्तुहरूको सूक्ष्म शरीर शेष रहन्छ। वैज्ञानिकहरू अनुसार सूक्ष्म शरीर कुनै यस्तो सूक्ष्म

0: विद्युत पदार्थले बनिएको हुन्छ, जसको इलेक्ट्रोन ठोस शरीरका इलेक्ट्रोनहरूभन्दा अति तीव्र गतिले चलायमान हुन्छ। भूत लागेका व्यक्तिबाट जुन अदृश्य ऊर्जा विसर्जित हुन्छ, त्यो परमाणु विस्फोटबाट विसर्जित ऊर्जा समान प्रचण्ड र विनाशकारी हुन्छ भन्ने वैज्ञानिकहरूको भनाइ छ।
1: अचेल विज्ञानको देनको परिणाम स्वरूप मानिस अन्तरिक्षमा घुमिरहेको छ। कुनै माध्यम बिना उपग्रहहरूबाट सङ्केत ग्रहण गर्छ औ आदेश पठाएर उपग्रहहरूबाट काम लिइरहेको छ। विज्ञानको पछि दिवाना यो मनुष्य आफै एक आश्चर्यको प्राणी भएकोले मनुष्यको मस्तिष्क पछि सञ्चालक शक्ति के हो भन्ने प्रश्न उठ्छ। मनुष्यले नै यसको नाम दिएका छन् चेतना। मनुष्यको यसै चेतनालाई धर्महरूले आत्मा, परमात्मा, गड, अल्लाह, परमानसिक चेतना, अति चेतना भनेका छन्। वैज्ञानिकहरूले अनुसन्धानको आधारमा धर्महरूले जसलाई पराचेतना भन्दै आएका छन् त्यो सत्य हो भन्ने निष्कर्ष निकालेका छन् औ यो पनि भनेका छन् कि मनुष्यको जागृत मन त्यस विराट मनको एक सानो भाग हो जो एक रहस्यमय आवरणपछि लुकेर बसेको छ औ आवरणको पछिबाट हाम्रो चेतनालाई कठपुतली जस्तै नचाइरहेको छ। वैज्ञानिकहरूले त्यस मनलाई परामन प्यारासाइकिक तत्व भनेका छन्। यो परामानसिक तत्व शरीर बाहिर निस्केर रहस्यमय कार्य गर्न सक्छ भन्ने निष्कर्ष पनि निकालेका छन्।
2: झाँक्रीहरूले नानीहरूको रोगको कारण चिन्ता बस्दा बोक्सीलाई बताउँछन्।

0: यसो गर्दा हाम्रा कति अभूत नारीहरू अन्य मानिसहरूको शिकार भएर समाजमा बहिष्कृत हुन्छन्। बोक्सीको टुङ्गो बताइदिँदा कहिलेकाहीँ झाँक्री आफैले कुटाई खान्छन्। अब प्रश्न उठ्छ, बोक्सीको हुन्? यस प्रश्नको उत्तर खोज्दा हामीले सामाजिक रीतिथिमाथि विचार गर्नु आवश्यक हुन्छ। हामी नानीहरूलाई बाहिर निकाल्दा सानो कालो दाग लगाइदिन्छौँ। यस्तो कालो दागले मानिसहरूको हेराइको गतिमा अवरोध उत्पन्न गर्छ। यो एक वैज्ञानिक सत्य हो कि इच्छामा गति हुन्छ औ गतिमा कम्पन। यो कम्पन वायुको अति सूक्ष्म भाग इथरमा हुन्छ। आफ्नो अन्तिम सीमामा यी कम्पनले एक्सरे नामक अखण्ड किरण उत्पन्न गर्दछन् जसको गति प्रति सेकेन्ड 1 करोड माइल हुन्छ। रेडियो, टेलिभिजन र वायरलेस यसै सिद्धान्तको आधारमा बनेका हुन्। मानिसको दृष्टिमा सङ्कल्प शक्तिको कम्पन उत्पन्न भएको हुन्छ। त्यसैले कसैको लालायित दृष्टिको कोमल नानीहरूमाथि प्रतिकूल असर पर्न सक्छ। एक कमनीय युवतीको प्रेमातुर दृष्टिले कसलाई असर पार्दैन र? यस्तो प्रतिक्रिया आफैलाई मात्र पर्छ भन्ने होइन, तर आफ्नो हेराइको पनि अरूलाई असर परेकै हुन्छ। कुनै जादु र तन्त्र मन्त्र शक्तिको प्रदर्शन नगरी 1946 सालमा जन्मेका विश्व प्रसिद्ध युरी गेलरले छुरी, चम्चा इत्यादि आफ्नो तीखो दृष्टिले बङ्गाउँछन्। यो दृष्टि शक्तिकै अद्भुत चमत्कार हो।
1: झाँक्रीहरूले सानो तिनो रोग मन्त्रोच्चारण गरेर ठिक गरेको देखिन्छ। ध्वनिको जन्म बाह्य वायुसित हाम्रो आन्तरिक वायुको धक्का लाग्दा हुन्छ। यी धक्काहरूबाट उत्पन्न कम्पनहरूको अनुरूप स्वर र शब्दको जन्म हुन्छ। शब्द मनका इच्छाहरू अनुसार बाहिर आउने कम्पन हुन्। मन्त्र शास्त्र अनुसार मन्त्र सानो ठुलो हुँदैन। गुरु कृपाबाट प्राप्त मन्त्र दीक्षाद्वारा श्रद्धापूर्वक गरिएको मन्त्र जापबाट त्यसको फल प्राप्त गर्न सकिन्छ। प्रमुख अमेरिकी परामनोवैज्ञानिक रालले प्रस्तुत गरेको सिद्धान्त अनुसार पनि मनलाई सबै गत्यारोध, सन्देह तथा अन्य मानसिक ग्रन्थिहरूबाट मुक्त गरेर कुनै एक इच्छा विशेषमाथि

0: एकाग्र चित्त गरियो भने शत प्रतिशत एकाग्रताको चरम बिन्दुले भौतिक जगतमा तदानुकूल परिवर्तन आरम्भ हुन्छ। पूर्ण उत्कटता र मनको सम्पूर्ण एकाग्रतामा कसैको हित वा अहितको कामना यथार्थ हुन्छ। आदिकालदेखि आजसम्म मानिसको मनभित्रबाट धर्म श्रद्धाको चेतना हटाउन सकिएको छैन। आदिम मानिस अज्ञानी थियो, तर आफ्नो स्वतस्फूर्णबाट ऊ विश्वासी र श्रद्धालु थियो। अज्ञात र अदृश्य शक्तिहरूको आक्रमणबाट त्रास पाउनको लागि उसले आफ्नो इष्ट देवतालाई सरल मनले पूजा र प्रार्थना गर्दथ्यो। त्यस विशिष्ट देवतासित ऊ एकाम्य हुन्थ्यो र रहस्यमय कार्यहरू गर्नमा समर्थ हुन्थ्यो। मानवको त्यही आदिम परम्परा हामी झाँक्रीहरूमा अझ पनि पाउँछौँ।
1: त्यो कुन शक्ति स्रोत हो जहाँबाट हामी साधारण मानिसहरूमा पनि भविष्यवाणीको निम्ति आँखा फुरफुराउँछ, अनिष्ट शङ्का हुन्छ तथा स्वप्नद्वारा पूर्व ज्ञान भइरहन्छ।
0: हामीसित झाँक्री विद्या सम्बन्धी कुनै साहित्य छैन। गुरुहरूले आजसम्म आफ्नो ज्ञान चेलाहरूलाई मुखेन्जी दिएर आउँदैछन्। कति गुरुहरूको आफ्नो ज्ञान चेलाहरूलाई पुरा दिन नपाई मृत्यु भइदिन्छ। कति गुरुले चेलामाथि आफ्नो आधिपत्य जमाउन आफ्नो सम्पूर्ण ज्ञान चेलाहरूलाई दिँदैनन्। यसो हुँदा झाँक्री विद्या अचेल प्राय शेष भइसकेको छ। आधुनिक युगमा झाँक्रीहरूले लोकप्रियता हराएको कारण उनीहरूमा एक अर्काका बीच सहयोग र सद्भावना हुँदैन औ शत्रु भाव मात्र हुन्छ। झाँक्रीमाथि विश्वास कम गराउन उनीहरूकै हात रहेको छ।
2: आजको युगमा कुनै पनि वैज्ञानिकले तर्कसङ्गत प्रणालीको सहायताबाट प्रकृतिको चित्र प्रस्तुत गर्दछ, तर रहस्यवादीहरू विज्ञानको संसारमा कुनै स्थान नभएको आध्यात्मिक प्रेरणाबाट प्रकृति र भौतिक संसारदेखि एकदमै असम्बद्ध रहेर हिँड्छन्। झाँक्रीहरूले देवता र भूत दुवैबाट कुनै भिन्नता नराखी लाभ उठाउन सक्छन् भने आजको संसारले विज्ञान र रहस्यवाद दुवैबाट किन लाभ उठाउन सक्दैन?

अहिले सुन्दै हुनुहुन्थ्यो रूपक झाँक्री। यसमा भाग लिने कलाकारहरू श्रीमती छिमी आङमुलामा, श्रीमती रेणु तामाङ सिंह, डम्बर प्रधान, विनोद छेत्री, भवानी शर्मा औ एसपी सिंह। प्रस्तुतिकरण सहयोगी विनोद कुमार छेत्री, लेखक औ प्रस्तोता चन्द्रदेव सिंह।

यो आकाशवाणी हो। अब अजित विश्वबाट सुन्नुहोस् प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले पेपर लिक मामिलामा कडा कानून ल्याउनको लागि जारी गरिएको आफ्नो भिडियो सन्देशमा प्राप्त भएको मानिसहरूको सुझाव अनि प्रतिक्रियाहरूको लागि आभार व्यक्त गर्नुभएको छ। सरकारले आज परीक्षा प्रणालीमा सुधार अनि पेपर लिक रोक्ने उपायहरूसित सम्बन्धित मागहरूलाई लिएर कक्रोच जनता पार्टी सिजेपीका प्रतिनिधि मण्डलसित अर्को चरणको बातचित गर्नेछ। जम्मू काश्मीरमा खराब मौसमको कारण 6 दिनसम्म स्थगित रहेको श्री अमरनाथ यात्रा आजबाट पुनः सुरु भएको छ। यात्रा बालटाल अनि पहलगाम दुवै मार्गहरू भएर जारी छ। मध्य प्रदेश सरकारले ओरछारलाई युनेस्को विश्व धरोहर सूचीमा सामेल गराउने दिशामा ठूलो पाइला चालेको छ। राज्य सरकारले यसको लागि मुख्य सचिवको अध्यक्षतामा एक राज्य स्तरीय कमिटीको गठन गरेको छ। अन्तर्राष्ट्रिय आपराधिक न्यायालयले आफ्नो मुख्य अभियोग करिम खानलाई पदबाट हटाएको छ। सदस्य देशहरूले भ्रष्टाचारको आरोपको कारण उनलाई पदबाट हटाउनको लागि भारी बहुमतले मतदान गरेको थियो। युक्रेनमा रुसी हमलामा लगभग 15 जनाको मृत्यु भएको छ अनि लगभग 100 मानिसहरू घाइते भएका छन्। किव नजिक ड्रोन तक्निकीसित सम्बन्धित एक प्रदर्शनीलाई निशाना बनाएर मिसाइल हमला गरिएको थियो। स्पेस एक्सको स्टारसिप रकेटले आफ्नो नवीनतम परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। यस रकेटले विश्वको आधा भागको यात्रा गरेर 20 वटा उन्नत स्टारलिङ्क उपग्रहहरू स्थापित गरेको छ। मौसम विभागले गुजरात, कोंकण अनि गोवा, मध्य महाराष्ट्र, उडिसा अनि राजस्थानको केही भागहरूमा आज भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। र भारतका स्क्वास खेलाडी अनाथ सिंहले इतिहास रचेकी छन्। उनले क्यानाडाको अन्टारियोमा विश्व जुनियर स्क्वास च्याम्पियनसिपको महिला सिङ्गल्स फाइनल्समा आफ्नो स्थान पक्का गरेकी हुन्। यसका साथै प्रमुख समाचार पूरा भयो।

हामी अरूले के भन्लान् कि भनेर डराइरहेका हुन्छौँ, तर सत्य यो हो, अरू पनि हाम्रो बारेमा के भन्लान् कि भनेर डराइ नै रहेका हुन्छन्। जीवनमा धेरै कुरा गर्न मन त हुन्छ, तर अरूले के भन्लान् कि के सोच्लान् कि भनेर हामी धेरै नै डराउँछौँ। तर सत्य के हो भनेदेखिलाई हामी सबै एकाअर्काको विचार र आलोचनादेखि डराउँदै आफ्नो जीवन बाँचिरहेका छौँ। त्यसैले मानिसहरूले के भन्लान् भन्ने डरमा आफ्नो जीवनको निर्णय नगर्नुहोस्, किनभने अरूको धारणा परिवर्तनशील हुन्छ, तर आफ्नो जीवनको जिम्मेवारी र परिणाम अन्तत हामी आफैले भोग्नुपर्छ। तर अरूको डरबाट मुक्त हुँदै गलत बाटो रोज्नु पनि सही होइन। आफ्नो विवेक र सत्य अनि सही कर्मलाई साथ लिएर अघि बढ्नुहोस्। त श्रोताहरू, यही सुन्दर भनाईलाई अघि राख्दै अब भने हामी प्रवेश गरिसकेका छौँ हेलो खरसाङको आजको अङ्कमा।

श्रोता साथीहरू, हेलो खरसाङको आजको अङ्क पनि आरम्भ भइसकेको छ अनि आजको अङ्कमा म हजुरहरूको साथमा छु इशारा अनि मेरो साथमा छन् मेरो प्रसारण सहयोगी मित्र सचिन अनि अब भने पालो भइसकेको छ मौसमको जानकारी श्रोताहरूलाई दिने। जुलाई महिनाको अन्तिम सातासँगै मनसुनको प्रभाव खरसाङ, दार्जीलिङ, कालेबुङ र मिरिक क्षेत्रमा कायम रहने सम्भावना रहेको छ भने आज यी क्षेत्रहरूमा सामान्यदेखि बदलिरहने आकाश र बीचबीचमा हल्का रूपमा वर्षा हुने तथा केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना पनि रहेको छ। तापक्रम भने मौसम अनुसार नै मध्यम रहने अपेक्षा राखिएको छ। यात्रा गर्दा छाता वा रेनकोट साथमा राख्नुहोला र पहाड़ी सड़कहरूमा आवश्यकता अनुसार सतर्कता अप्नाउनुहोला। यो त थियो मौसम सम्बन्धी छोटो जानकारी।

सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको बिहानीको रमाइलो कार्यक्रम हेलो खरसाङ। म इशाराको साथमा अनि मेरो साथमा छन् मेरो प्रसारण सहयोगी महेश। अनि यात्रामा निस्किसक्नुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोता चालक दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित र सुखद यात्राको हार्दिक मंगलमय शुभकामना टक्र्याउँदै यात्राका क्रममा सवारीको गति सधैँ नियन्त्रणमा राख्नुहोला भनेर निवेदन पनि गर्न चाहन्छौ। ट्राफिक नियमको पालना गर्नुहोला, सीट बेल्ट र हेलमेटको प्रयोग अनिवार्य रूपमा गर्नुहोला र मोबाइल फोनको प्रयोगबाट टाढा रहनुहोला। तपाईको सानो सचेतनाले तपाई र अरूको जीवनलाई सुरक्षित राख्न सक्छ। सुरक्षित यात्रा नै सफल यात्रा हो।

श्रोता के तपाईलाई थाहा छ हाम्रो शरीरमा पाइने डोपामिन नामक एक विशेष रसायन हुन्छ जसलाई हामी ह्याप्पी हार्मोन भनेर पनि भन्ने गर्छौं अथवा फिल गुड केमिकल पनि भनिन्छ। वास्तवमा डोपामाइन केवल हार्मोन मात्र होइन यो मस्तिष्कमा सन्देश आदान प्रदान गराउने एक महत्वपूर्ण न्युरो ट्रान्समिटर पनि हो। हामीले कुनै लक्ष्य पूरा गर्दा मनपर्ने संगीत सुन्दा व्यायाम गर्दा नयाँ कुराहरू सिक्दा अथवा प्रियजनसँग समय बिताउँदा डोपामाइनको स्तर बढ्ने गर्छ। यसले खुशी प्रेरणा उत्साह र केही नयाँ गर्ने ऊर्जा प्रदान गर्न मद्दत पुर्याउँछ। यसैले सानो सानो उपलब्धिको खुशी मनाउनुहोस् स्वस्थ जीवन अप्नाउनुहोस् र जीवनलाई सकारात्मक सोचका साथ अघि बढाउनुहोस्। सायद आजको तपाईँको एउटा सानो मुस्कानले तपाईँको ह्याप्पी हर्मोनलाई सक्रिय बनाइरहेको हुन सक्छ कि। यो त थियो डोपामाइन विषयमा केही रोचक कुरा। श्रोताहरू हामीसित हुनुहुन्छ आकाशवाणी खरसाङको बिहानी प्रसारणमा बिहानको यो रमाइलो कार्यक्रम हेलो खरसाङको आजको अङ्कमा। यो प्रसारण श्रोताहरूले एफएम 103.5 मेगा हर्जमा सुन्दै हुनुहुन्छ भने प्रसार भारतीको एफएम दार्जिलिङ 100.2 मेगा हर्जमा पनि सुन्दै हुनुहुन्छ भने प्रसार भारतीको वेब माध्यमबाट पनि श्रोताहरूले सुन्दै हुनुहुन्छ।

श्रोता अब पालो भएको छ आज विशेषको आज हो वर्ल्ड आईबीएफ डे वर्ल्ड एम्ब्रोलोजिस्ट डे आईबीएफ अर्थात इन भिट्रो फर्टिलाइजेशन आधुनिक चिकित्सा विज्ञानको एक महत्वपूर्ण चिकित्सा उपलब्धि हो जसले सन्तान प्राप्ति गर्न कठिनाई भोगिरहेका लाखौं दम्पतीलाई आशा र खुशी प्रदान गरेको छ यस प्रक्रियामा अण्डाणु र शुक्राणु किटलाई प्रयोगशालामा निषेचन गराई तयार भएको भ्रूणलाई आमाको गर्भाशयमा प्रत्यारोपण गरिन्छ यस सफल यात्रापछि भ्रूण विज्ञ एम्ब्रायोलोजिस्टहरूको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ उनीहरूले प्रयोगशालामा भ्रूणको सुरक्षित विकास गुणस्तरको मूल्याङ्कन तथा संरक्षण जस्ता संवेदनशील कार्य गरेर स्वस्थ गर्भधारणको सम्भावना बढाएका छन् विश्व आईबीएफ तथा भ्रूण विज्ञ दिवसले आधुनिक चिकित्सा प्रविधिको सम्मान गर्दै निसन्तान दम्पतीमा आशा जगाउने चिकित्सक वैज्ञानिक र भ्रूण विज्ञहरूको समर्पणप्रति कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्दै आएको छ यसैले नै हरेक वर्ष 25 जुलाईको दिनमा विश्व आईबीएफ तथा विश्व भ्रूण विज्ञान दिवस पालन गरिने गरिन्छ सन् 1978 संसारकै पहिलो आईबीएफ शिशु लुइस ब्राउनको सफल जन्मको सम्झनामा यो दिवस मनाउने पनि चलन छ यो दिवसले केवल आईबीएफ तथा भ्रूण विज्ञहरूलाई मात्र सम्मान दिँदैन निसन्तान दम्पतीमा आशा जगाउने निरन्तर समर्पित चिकित्सक विज्ञान तथा भ्रूण विज्ञहरूको योग्यताप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि हामीलाई प्रदान गर्दछ यो त थियो आज विशेष श्रोताहरूले हाम्रो प्रसारण सुन्दै हुनुहुन्छ प्रसार भारतीको ओटिटी वेब्सको माध्यममा पनि

त श्रोताहरू, हलो खरसाङको आजको अङ्कमा हजुरहरूलाई विविध विषयमा जानकारी गराउँदा गराउँदै, गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै अब हामी अन्त्यतिर आइसकेका छौं र श्रोताहरूलाई विदा माग्न अघि आज 25 जुलाई विश्व डुबान रोकथाम दिवस पनि हो। सन् 2021 संयुक्त राष्ट्र संघले यो दिवसको घोषणा गरेको हो। यस दिवसको मुख्य उद्देश्य डुबेर हुने अकाल मृत्यु बारे जनचेतना फैलाउनु हो। विशेष गरी बाल बालिका तथा युवाहरूलाई पानी सम्बन्धी जोखिमबाट सुरक्षित राख्नु र डुबानबाट जोगिने उपायहरूबारे सबैलाई सचेत गराउनु हो। युनाइटेड नेसन्स WHOका अनुसार विश्वभर हरेक वर्ष लाखौं मानिसहरू डुबेर ज्यान गुमाउने गर्छन्। अधिकांश घटनाहरू नदी, नाला, पोखरी, इनार, जलाशय तथा बाढ़ी प्रभावित क्षेत्रबाट हुने गरेको छ। डुबानका घटना मध्ये धेरैजसो कम तथा मध्यम आय भएका देशहरूमा हुने गरेका छन्, जहाँ बाल बालिका र ग्रामीण समुदाय बढ़ी जोखिममा हुन्छन्। यो त थियो आज विश्व डुबान दिवस बारे हाम्रा श्रोताहरूलाई केही जानकारी।

श्रोता अधिवेशनको अघिल्लो प्रस्तुतिहरूको साथमा रहनेछु म चित्र तपाईँहरूको साथमा।

श्रोता लिएर आएका छौँ विविध हिन्दी फिल्मी गीतहरू। यसै क्रममा भर्खरै सुन्नुभयो आशिकी टू चलचित्रको यस गीतलाई अरिजित सिंहको शर्मा। त आउनु श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति भारत फिल्मबाट अभिजितको आवाजमा।

त श्रोताले सुन्दै हुनुहुन्छ विविध हिन्दी फिल्मी गीतहरू आकाशवाणीको खरसाङ केन्द्रबाट एफएमको 103.5 मेगाहर्जको तरंगमा म चित्रको साथमा त अनुश्रोता यसै क्रममा भर्खरै सुन्नुभयो अभय जोधापुरकरको आवाजमा फिल्म जीरोको यस गीतलाई त कार्यक्रमले निरन्तरता दिँदै श्रोता यो अघिल्लो प्रस्तुति लिएर आएका छौं अरिजित सिंहको शर्मा मेट्रो इन्दिनो चलचित्रबाट स्वीकार्नुहोस्

द हिन्दी फिल्मी गीत क्रममा भर्खरै श्रोताहरूले सुन्नुभयो विशाल मिश्राको आवाजमा सनफ सरदारको यस गीतलाई। त श्रोता कार्यक्रमलाई निरन्तरता दिँदै अघिल्लो प्रस्तुति लिएर आएका छौ बागी 4 चलचित्रबाट जोस अनि परम्परा टण्डनको शर्मा।

त्यसो त साथी यस गीतको अन्त साथै अब भने हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र यो अन्तिम प्रस्तुति लिएर आएका छौँ सत्यमेव जयते चलचित्रबाट गायक कलाकारहरू हुनुहुन्छ दिव्यानी भानुशाली एका सिंह र नेहा कक्कर सिकार्नुहोस्

श्रोता साथी, विविध हिन्दी फिल्मी गीतहरूको प्रस्तुतिपछि अब समय भएको छ समाचारको, जसलाई हामी समर्पण गरी सुनाउनेछौँ आकाशवाणीको दिल्ली केन्द्रबाट। प्रतीक्षा साँच्नुहोस्।

समय पूर्वाह्न 11:05 भयो श्रोता र अब अघिल्लो 25 मिनट प्रस्तुत गर्नेछौ विविध आधुनिक गीतहरू विभिन्न कलाकारहरूको स्वरमा. त आउनु श्रोता सिकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति.

त विविध कलाकारहरूको आवाजमा आधुनिक गीतहरूको प्रस्तुत श्रोता गीत संगीतको क्रमलाई निरन्तरता दिँदै अब लिएर आएका छौ विविध हिन्दी गीतहरू नै त प्रथममा स्वीकार्नुहोस् कैलाश खेरको आवाजलाई

रेडियो श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कैलाश खेरको आवाजमा हिन्दी गीतहरू। त कार्यक्रमलाई निरन्तरता दिँदै अब भनि लिएर आएका छौ श्रोता सोफियाको आवाजलाई, स्वीकार्नुहोला।

समाचारको प्रसारणपछि पुनः कार्यक्रममा स्वागत राख्दै समय यस बेला भएको छ दिउँसोको ठिक 12:05 र श्रोता यो समय हो फरमाइसी हिन्दी फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा। हजुर श्रोता, प्रस्तुत छ फरमाइसी कार्यक्रम उद्घोषिका मचित्रको साथमा, जसलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 MHz साथै आकाशवाणी दार्जिलिङको एफएम 102 MHz, न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त आउनु श्रोता, कार्यक्रमको यो पहिलो प्रस्तुति सिकानुहोस् बागी चलचित्रबाट अमित कुमार अनि अनुराधा पौडेलको आवाजमा। यस गीतलाई अनुरोध लेखी पठाउने हाम्रा श्रोता साथी हुनुहुन्छ रग्नी छत्तीसगढबाट दिनेश वर्मा, करुणा वर्मा भिलाई छत्तीसगढबाट, मुकेश शर्मा, सरिता गौरव, गरिमा शर्मा महादेवघाट अमलेशपुरबाट हुनुहुन्छ, डोमन ठाकुर, सुमन, मिथिलेश, तारिणी, सुरज, सुजल, ज्योति, रियांश ठाकुर, गोलाबजार बाक्सरबाट श्रद्धानन्द आर्य, अभिनन्द, परमानन्द, पंकज, प्रमोद, रोहित र मोहित आर्य। साथै अररिया रोजखरबाट हुनुहुन्छ सारिफ आरजु, मोहसिन आरजु, नवाब सबाब, सरफाज खान अनि दिलीप कुमार।

श्रोता कार्यक्रमको यो दोस्रो प्रस्तुति जुन रहेको छ फिल्म तालबाट अनुराधा श्रीराम सुजाता अनि सोनु निगमको शर्मा अनुरोधकर्ता हुनुहुन्छ हाम्रो प्रिय श्रोता साथी न्यू जमडा चिया बगान गेजा लाइनबाट तुलकात्रुस एका स्वर्णलता श्रद्धा अनिरुद्ध डोमेन जुलियन्स र चास एका झ्याउगुडी बस्तीबाट विमल खड्किया मीना खड्किया सुचिता निलो र सनिया खड्किया साथी हुनुहुन्छ मेन रोड रानीगंजबाट नुसरत जानम फरजाना शाहाना र सबनम अरेरिया जोकीहाटबाट शोभिया रोकी रुकैया साथै रिहाना अनि हुनुहुन्छ माहे आज साथै हाम्रो अर्को श्रोता हुनुहुन्छ द्वारका सेक्टर आठ ओल्ड एसपिजी कम्प्लेक्स दिल्लीबाट असीम तामाङ छोमदेन तामाङ अनि शिखा आले।

त श्रोताले सुन्दै हुनुहुन्छ फरमाइस्ती कार्यक्रम तपाईँको अनुरोधमा आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरङ्गमा। त आउनु श्रोता, कार्यक्रमलाई निरन्तरता दिँदै यो अघिल्लो प्रस्तुति सुनि निगमनी शङ्कर महादेवनको आवाजमा फिल्म परदेशबाट। अनुरोधकर्ता हुनुहुन्छ लुधियाना पन्जाबाट अमरजित सोनकोर, परमजित आदिबा बिहारी कालोनीबाट हुनुहुन्छ, वल्ला अन्सारी, डब्लु उल्ला फकीर, परवीन आसमा फकीर, बदलुन शहरबाट हुनुहुन्छ वली अन्सारी, बद्रु वली अन्सारी, फर्जु फर्जी अली अन्सारी, साथै हुनुहुन्छ कुलीपाडा कटिहार बिहारबाट राजेश भारती, प्रिया भारती, बीना रानी, आदित्य राज, प्रगति, प्रेरणा, संजीव, प्रिन्स, आशिष राज, साक्षी, आर रमन, विवेक रमन, राकेश कुमार, रवि रञ्जन, रश्मि प्रिया, साथै सन्तोष कुमार।

अञ्जल प्रस्तुत थियो फरमाइसी कार्यक्रम तपाईको अनुरोध अन्तर्गत विभिन्न फरमाइसी गीतहरू श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रको प्रसारणलाई अबको अघिल्लो प्रस्तुति पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम साथी विशालको साथमा

र पेपर लिक रोक्ने उपायहरू सम्बन्धी मागहरूमा सरकारले आज कक्रोच जनता पार्टी सिजेपीको प्रतिनिधि मण्डलसँग अर्को चरणको वार्ता गर्नेछ। सरकारले सामाजिक सञ्जालमा प्रसारित भिडियोको खण्डन गरेको छ, जसमा दावी गरिएको छ प्रमुख रक्षा अध्यक्ष एनएस राजा सुब्रमणिले नयाँ दिल्लीको जन्तर मन्तरमा भएको विरोध प्रदर्शनका कारण 30,000 सेनाका कर्मचारीहरूले राजीनामा दिएका छन्। समीक्षा गरेपछि तीर्थयात्रा पूर्ण सुरु गरिएको छ। गुजरातमा तेज वर्षापछि बचाव अनि राहत कार्य युद्धस्तरमा चलाइरहेको छ। पछिल्लो 24 घण्टामा राज्यको 265 क्षेत्र इम खानलाई दुर्व्यवहारको आरोपमा पदबाट हटाउन सदस्य राष्ट्रहरूले भारी मतदान गरेपछि उनलाई पदबाट हटाइएको छ। र युक्रेनमा रुसी हमलामा लगभग 15 जनाको मृत्यु भएको छ र लगभग एक

समय यसबेला दिउँसोको ठिक 2:30 भयो। श्रोता र श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई एफएमको 103.5 मेगाहर्जको तरङ्गमा। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एयर एपमा, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त आउनु श्रोता, अब लिएर आएका छौँ केही लोक साथै आधुनिक सङ्गीत। प्रथममा स्वीकार्नुहोस् यो लोक प्रस्तुति।

भर्खरै श्रोताले सुन्नुभयो यो लोक प्रस्तुति। गायक कलाकारहरू हुनुहुन्थ्यो सरिता गुरुङ, अञ्जली प्रधान, अनु सुनवार, अजनेश राई र नरेन्द्र गुरुङ। त अनुश्रोता, कार्यक्रमको अघिल्लो प्रस्तुति रहेको छ यो आधुनिक गीत थुबेन भुटियाको शर्मा।

0: श्रोता साथी लोक साथी आधुनिक संगीतहरूको प्रस्तुति पछि अब प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि साँझ भिडियो कन्फरेन्सको माध्यमद्वारा विकसित भाइब्रेन्ट भिलेज कार्यक्रम 2026 प्रतिभागीहरूसित बातचित गर्नुहुनेछ। आसाममा बाढको स्थिति गम्भीर बनिरहेको छ। 1,00,000 अधिक मानिसहरूले राहत शिविरहरूमा शरण लिइरहेका छन्। जम्मू कश्मीरमा भारी वर्षाको कारण लगातार 6 दिनसम्म निरस्त रहेको श्री माता वैष्णव देवी यात्रा आजदेखि पूर्ण सुरु भएको छ। र भारतका स्क्वास खेलाडी अनाथ सिंहले इतिहास रच्दै विश्व जुनियर स्क्वास च्याम्पियनसिपको महिला सिङ्गल्स फाइनलमा स्थान पक्का गरेकी छन्। अब समाचार विस्तारमा। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। श्री प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो राजीनामा सुम्पिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि साँझ भिडियो कन्फरेन्सको माध्यमद्वारा विकसित भाइब्रेन्ट भिलेज कार्यक्रम 2026 प्रतिभागीहरूसित बातचित गर्नुहुनेछ। यस अवसरमा सबै राज्यहरू अनि केन्द्र शासित प्रदेशहरूका प्रतिनिधित्व गर्ने 400 भन्दा अधिक युवा प्रतिभागीहरूले प्रधानमन्त्रीसित बातचित गर्नेछन्। विकसित भाइब्रेन्ट भिलेज कार्यक्रमको आयोजन गत महिनाको 4 देखि 30 तारिकसम्म 2 चरणहरूमा गरिएको थियो, जसमा लद्दाख, हिमाचल प्रदेश अनि उत्तराखण्डको 74 भाइब्रेन्ट गाउँहरूलाई सामेल गरिएको थियो। प्रतिभागीहरूको चयन एक राष्ट्रव्यापी अनलाइन प्रश्नोत्तरी प्रतियोगिताको माध्यमद्वारा गरिएको थियो। तीमध्ये 3,00,000 भन्दा अधिक युवाहरूले भाग लिएका थिए। कार्यक्रम अन्तर्गत प्रतिभागीहरूले स्थानीय समुदायहरूसित रहेर स्वच्छता अभियान, सरकारी योजनाहरूबारे जागरूकता अभियान, युवा सम्मेलन, सांस्कृतिक आदान प्रदान कार्यक्रम, वृक्षारोपण अभियान, मिनी मोडल पञ्चायत सिमुलेसन, स्थानीय कारिगरहरूसित बातचित अनि रणनीतिक महत्त्वका संस्थानहरूको भ्रमण जस्ता गतिविधिहरूमा भाग लिएका थिए। असममा बाढको स्थिति गम्भीर बनिरहेको छ। 1,00,000 भन्दा अधिक मानिसहरूले राहत शिविरहरूमा शरण लिइरहेका छन्। सबैभन्दा अधिक प्रभावित जिल्ला शिवसागर, चराइदेव अनि जोरहाट हुन्। ताजा रिपोर्ट अनुसार बाढको कारण अझ 14 व्यक्तिहरूको मृत्यु भएको छ। यसमा चराइदेवमा 7, शिवसागरमा 6 अनि जोरहाटमा 1 व्यक्तिको मृत्यु भएको छ। यसको साथै राज्यमा बाढको कारण मृत्यु हुनेहरूको संख्या बढेर 61 पुगेको छ।
2: राज्य में बाढ़ से मरने वालों की कुल संख्या बढ़कर 61 हो गई है। प्रमुख नदियां दीखो, दिसंग और धनसरी खतरे के निशान से ऊपर बह रही है। इससे ऊपरी असम में बाढ़ की स्थिति और भी गंभीर हो गई है। प्रभावित क्षेत्रों में राहत और बचाव अभियान जारी है। आपदा मोचन बल, जिला प्रशासन और अन्य एजेंसियां राहत सामग्री उपलब्ध कराने, फंसे हुए लोगों को निकालने और बाढ़ प्रभावित परिवारों को सहायता प्रदान करने में लगी हुई है। अधिकारी स्थिति पर कड़ी नजर रख रहे हैं और प्रभावित जिलों में राहत उपायों को तेज कर दिया गया है। गुवाहाटी से राकेश डोले की रिपोर्ट के साथ समाचार कक्ष से वैष्णवी।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले आज असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मासित टेलिफोन मार्फत बातचित गरेर बाढको स्थितिको समीक्षा गर्नुभयो। सोसियल मीडिया पोस्टमा श्री शर्माले भन्नुभयो, प्रधानमन्त्रीले राहत कार्यहरूको प्रगति अनि जमिनी स्तरमा अघि आइरहेको चुनौतीहरूबारे जानकारी लिनुभयो। प्रधानमन्त्रीले राहत पुनर्वास अनि पुननिर्माण कार्यहरूमा केन्द्र सरकारको तर्फबाट सकेसम्म सहायताको आश्वासन दिनुभएको श्री शर्माले जानकारी गराउनुभयो। श्री शर्माले भन्नुभयो, असमका मानिसहरू यस कठिन समयमा प्रधानमन्त्रीद्वारा दिएको आश्वासन अनि अटुट समर्थनको लागि उहाँप्रति अत्यन्त आभारी छन्। प्रधानमन्त्री नरेन्द्र

0: मोदीले आज आषाढी एकादशीको अवसरमा नागरिकहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले यो शुभ दिनले भक्ति र करुणाको शाश्वत सन्देशको प्रतीक भएको बताउनु भएको छ। प्रधानमन्त्रीले भगवान विठ्ठलको आशीर्वादले सबैको जीवनमा खुसी, सद्भाव र समृद्धि ल्याओस् र देशलाई राम्रो समाजतर्फ डोर्याओस् भनी प्रार्थना गर्नुभयो। उहाँले आशा व्यक्त गर्नुभयो, भगवान विठ्ठलले प्रत्येक नागरिकको कल्याण र मर्यादाको लागि अथक परिश्रम गर्ने र सेवा गर्ने सामूहिक सङ्कल्पलाई बलियो बनाउनेछ। गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले पनि आज आषाढी एकादशीको शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले भगवान विठ्ठल र माता रखुमाईले सबैको जीवनमा खुशी, शान्ति, समृद्धि र नयाँ ऊर्जा भरिदिउन् भन्ने आशा व्यक्त गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले पनि यो पवित्र पर्वले नागरिकहरूको जीवनमा खुशी ल्याउने र सबैलाई सेवा, करुणा र धार्मिकताको मार्गमा हिँड्न प्रेरित गर्ने आशा व्यक्त गर्नुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले पनि देवश्रेणी आषाढी एकादशीको अवसरमा जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ। जम्मू कश्मीरमा भारी वर्षाको कारण लगातार छ दिनसम्म निरस्त रहेको श्री माता वैष्णोदेवी यात्रा आजबाट पूर्ण सुरु भएको छ। हाम्रा जम्मू संवाददाताले बताएअनुसार अधिकारीहरूद्वारा मौसमको स्थितिको समीक्षापछि तीर्थयात्रा पूर्ण सुरु गरिएको छ। यस मार्गलाई तीर्थयात्रीहरूको लागि सुरक्षित घोषित गरिएको छ। यस मार्गमा लगातार वर्षा, पहिरो अनि अचानक बाढी आउने खतराको कारण यात्रालाई निरस्त गरिएको थियो। तीर्थयात्रीहरूलाई आफ्नो यात्राको अवधि श्राइडन बोर्ड अनि सुरक्षा एजेन्सीहरूको निर्देश तथा सुरक्षा परामर्शको पालन गर्ने अनि मौसम सम्बन्धी जानकारीबाट अवगत रहने सल्लाह पनि दिइएको छ। अधिकारीहरूले तीर्थयात्राको सुरक्षित अनि निर्बाध सञ्चालन सुनिश्चित गर्नको लागि स्थितिमाथि नजर राखिरहेका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। उडिसाको पुरीमा आज साँझ वार्षिक रथयात्राको भव्य आयोजन हुनेछ। यसमा भगवान जगन्नाथ, भगवान बलभद्र अनि देवी सुभद्रालाई स्वर्णिम वस्त्रहरूद्वारा सजाइनेछ। देश विदेशबाट लाखौँ श्रद्धालु रथयात्राको अवधि यी तिनै देवदेवताहरूको दिव्य भव्यतालाई हेर्न एकत्रित हुनेछन्।
1: इस पारंपरिक रस्म के दौरान भाई बहन के रूप में पूजे जाने वाले इन देवी देवताओं को लगभग 208 किलोग्राम पारंपरिक आभूषणों से सजाया जाएगा। ये आभूषण सोने और अन्य कीमती चीजों से बने हैं और देवीय वैभव, समृद्धि और सबके कल्याण का प्रतीक है। इस आयोजन को सुचारू रूप से सम्पन्न कराने के लिए सुरक्षा के कड़े इंतजाम और तीर्थयात्रियों की सुविधा के लिए व्यापक उपाय किए गए हैं। ये पवित्र नज़ारा सालाना रथ यात्रा उत्सव के सबसे खास आकर्षणों में से एक। प्रकाश दास, आकाशवाणी समाचार।
0: लद्दाखमा 27 कारगिल विजय दिवसको उपलक्ष्यमा दुई दिवसीय समारोह आज द्रासमा लामोचेन भ्यू पोइन्टमा युद्ध स्मरण कार्यक्रमसित सुरु भएको छ। यस समारोहमा वर्ष 1999 कारगिल युद्धमा सर्वोच्च बलिदान दिने वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पित गरियो। कारगिल विजय दिवस प्रतिवर्ष 26 जुलाईमा पाकिस्तानमाथि भारतको विजयको उपलक्ष्यमा मनाइने गरिन्छ। यस कार्यक्रममा अपरेसन विजयमाथि एक वृत्तचित्र, वीर सैनिकहरूलाई श्रद्धाञ्जली, शहीदहरूका परिजनहरूसित बातचित अनि युद्धमा भाग लिने पूर्व सैनिकहरूद्वारा स्मृतिहरूको आदान प्रदान सामेल थियो। कार्यक्रममा वरिष्ठ सेना अधिकारी, नागरिक प्रशासन अधिकारी, पूर्व सैनिक, वीर नारी अनि आमन्त्रित अतिथिहरूले भाग लिएका थिए। त्यसपछि आज कारगिल युद्ध स्मारकमा विजय भोज अनि स्वर्य सन्ध्याको समारोह जारी रहनेछ। रक्षा मन्त्री राजनाथ सिंहले भोलि समर स्मारकमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पित गरेर मुख्य कारगिल विजय दिवस समारोहको नेतृत्व गर्नुहुनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले आज पूर्व लोकसभा अध्यक्ष सोमनाथ चटर्जीको जयन्तीमा उहाँलाई पुष्पाञ्जली अर्पित गर्नुभयो। यस अवसरमा सांसदहरू, पूर्व सांसदहरू अनि अन्य गण्यमान्य व्यक्तिहरूले पनि उहाँलाई श्रद्धाञ्जली दिएका थिए। सोमनाथ चटर्जीको जन्म 25 जुलाई 1929 असमको तेजपुरमा भएको थियो। पेसाले एक प्रतिष्ठित वकिल रहेका चटर्जीले वर्ष 1968 सक्रिय राजनीतिमा प्रवेश गर्नुभयो अनि 1971 पहिलोपल्ट लोकसभाको लागि निर्वाचित हुनुभएको थियो। आफ्नो लामो संसदीय जीवनमा उहाँ लगातार 10 पल्ट लोकसभा सांसद चुनिनुभयो। भारतीय संसदीय व्यवस्थामा उहाँको उत्कृष्ट योगदानको लागि उहाँलाई 1996 उत्कृष्ट सांसद पुरस्कारद्वारा सम्मानित गरियो। श्री चटर्जी 4 जुन 2004 सर्वसम्मतिद्वारा 14 लोकसभा अध्यक्ष चुनिनुभयो अनि 31 मई 2009 यस पदमा रहनु भएको थियो।

आइल्यान्डमा आयोजित राष्ट्रमण्डल खेलमा भारतको बक्सिङ अभियानको उत्कृष्ट सुरुवात भएको छ। स्टार बक्सर लवलिना बोरगोहेनले महिला 75 किलोग्राम वर्गको सेमिफाइनलमा सिधा प्रवेश पाएपछि उनको काँस्य पदक पक्का भएको छ। भारतका स्क्वास खेलाडी अनाथ सिंहले इतिहास रच्दै विश्व जुनियर स्क्वास च्याम्पियनसिपको महिला सिङ्गल्स फाइनलमा स्थान पक्का गरेकी छन्। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि साँझ भिडियो कन्फरेन्सको माध्यमद्वारा विकसित भाइब्रेन्ट भिलेज कार्यक्रम 2026 प्रतिभागीहरूसित बातचित गर्नुहुनेछ। असममा बाढको स्थिति गम्भीर बनिरहेको छ। 1,00,000 भन्दा अधिक मानिसहरूले राहत शिविरहरूमा शरण लिइरहेका छन् र भारतका स्क्वास खेलाडी अनाथ सिंहले इतिहास रच्दै विश्व जुनियर स्क्वास च्याम्पियनसिपको महिला सिङ्गल्स फाइनलमा स्थान पक्का गरेकी छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

समाचारको प्रसारणपछि श्रोता फेरि पनि उपस्थित भएका छौ यो लोकगीतको साथमा। त आउनु श्रोता स्विकार्नुहोस् यो लोक प्रस्तुति सरिता अञ्जली अनु उत्तम प्रधान अनि नरेन्द्र गुरुङको आवाजमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक दिव्यतम अधिकारी। विषय छ रोमानिया युरोपेली संघभित्र भारतको लागि एउटा महत्वपूर्ण साझेदार राष्ट्रपति द्रौपदी मुर्मूको भनाई। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू मोल्डोभा, उत्तर मेसेडोनिया र रोमानियाको आफ्नो राजकीय भ्रमणको अन्तिम चरणमा जुलाई 23, 2026 रोमानियाको बुखारेस्ट पुग्नुभएको थियो। विमानस्थलमा आइपुग्दा रोमानियाकी विदेश मन्त्री सुश्री ओना सिल्भिया त्योसुइलले उहाँलाई न्यानो स्वागत गर्नुभयो। लगभग 3 दशकमा रोमानियाको यो भारतीय राष्ट्रपतिको पहिलो राजकीय भ्रमण हो। उपभोक्ता मामिला, खाद्य अनि सार्वजनिक वितरण राज्यमन्त्री सुश्री निमुबेन जयन्ती भाई बम्भानिया र सांसद सदस्यहरू डाक्टर दिनेश शर्मा र श्री विजय बघेल राष्ट्रपतिको साथमा छन्। राष्ट्रपति मुर्मूले रोमानियाका राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय कोट्रो सेनी दरबारको भ्रमण गर्नुभयो। रोमानिया गणराज्यका राष्ट्रपति श्री निकुसोर डानले उहाँलाई न्यानो स्वागत गर्नुभयो। उहाँलाई औपचारिक स्वागत र सम्मान गार्ड प्रदान गरियो। भेटघाट र प्रतिनिधिमण्डल स्तरीय वार्ताको क्रममा दुई नेताहरूले भारत रोमानिया द्विपक्षीय साझेदारीका सबै प्रमुख आयामहरूलाई समेटेर उत्पादक र अग्रगामी छलफल गरे। उनीहरूले दुई देशका लागि प्राथमिकता क्षेत्रहरूमा सहयोगलाई अझ गहिरो बनाउन सहमति जनाए। राष्ट्रपति मुर्मूले भन्नुभयो कि भारत र रोमानियाले 7 दशकभन्दा बढी समयदेखि न्यानो र स्थायी मित्रता साझा गरेका छन्, जुन पारस्परिक विश्वास, सम्मान र बलियो जनतामाझ सम्बन्धमा आधारित छ। उहाँले अझ भन्नुभयो, हाम्रो साझेदारी निरन्तर बलियो हुँदै गएको छ र अब ठूलो महत्वाकांक्षा बलियो सहयोग र भविष्यको लागि साझा दृष्टिकोणले चिन्हित नयाँ चरणमा प्रवेश गरिरहेको छ। राष्ट्रपतिले अझ भन्नुभयो कि आर्थिक सहयोग भारत रोमानिया साझेदारीको एक महत्वपूर्ण स्तम्भ बनेको छ। दुई नेताहरूले व्यापार र लगानीलाई प्रवर्धन गर्न, लचिलो आपूर्ति श्रृङ्खलालाई बलियो बनाउन र हाम्रा दुई देशका व्यापारिक समुदायहरू बीचको घनिष्ठ सहकार्यलाई प्रोत्साहन गर्न सम्मत भए। उनीहरूले आगामी 3 वर्षमा हाम्रो द्विपक्षीय व्यापारलाई दोब्बर बनाउने दिशामा काम गर्न पनि सहमत भए। राष्ट्रपतिले अझ भन्नुभयो कि रोमानिया युरोपेली संघभित्र भारतको लागि एउटा महत्वपूर्ण साझेदार हो। उहाँले जोड दिँदै भन्नुभयो कि भारत ईयू मुक्त व्यापार सम्झौताले दुई देशका उद्योग र दक्ष पेशेवरहरूका लागि अभूतपूर्व अवसरहरू खोल्नेछ। राष्ट्रपतिले शिक्षा, संस्कृति र जनता बीचको सम्पर्क भारत रोमानिया सम्बन्धको जग बनेको बताउनुभयो। यी क्षेत्रहरूमा 3 महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएको अनि यसमा उहाँ खुसी भएको पनि बताउनुभयो। राष्ट्रपतिले भारत र रोमानियाले विज्ञान र प्रविधिमा सहयोग कार्यक्रम अन्तर्गत संयुक्त अनुसन्धान र विकास विस्तार गर्ने कुरामा टिप्पणी गर्नुभयो। भारतीय सांस्कृतिक सम्बन्ध परिषद आईसिसिआरको सहयोगमा बुखारेस्ट विश्वविद्यालयमा भारतीय अध्ययन अध्यक्ष स्थापना भइरहेको छ। भारत सरकारले भारतीय प्राविधिक तथा आर्थिक सहयोग आइटिईसी कार्यक्रम अन्तर्गत रोमानियाका लागि तालिम अवसरहरूको संख्या दोब्बर गर्ने निर्णय गरेको छ। राष्ट्रपतिले भन्नुभयो कि भारत र रोमानियाले 2028 कूटनैतिक सम्बन्ध स्थापनाको 80 वार्षिकोत्सव मनाउने तयारी गर्दै गर्दा दुवै पक्षले यस अवसरलाई भारत रोमानिया नवप्रवर्तन वर्षको रूपमा मनाउन सहमत भएका छन्। दुवै राष्ट्रपतिले क्षेत्रीय र विश्वव्यापी विकासका बारेमा पनि विचार आदान प्रदान गर्नुभयो। उहाँहरूले साझा विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न शान्ति, संवाद र अन्तर्राष्ट्रिय कानूनको सम्मानप्रतिको आफ्नो साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति डान, रोमानिया सरकार र रोमानियाका जनतालाई उनीहरूको न्यानो आतिथ्यको लागि धन्यवाद दिनुभयो। उहाँले थप्नुभयो कि उहाँ निकट भविष्यमा राष्ट्रपति डानलाई नयाँ दिल्लीमा स्वागत गर्न उत्सुक हुनुहुन्छ। अन्तमा दुवै राष्ट्रपतिले प्रेसलाई बयान जारी गरे।

0: त्यति जस्तो श्रोताले सुन्दै हुनुहुन्थ्यो विविध हिन्दी फिल्मी गीतहरू. समय यस बेला अपरान्ह 3:15 भयो. श्रोता अब सुन्नुहोस् समाचार.
1: नमस्कार, यो आकाशवाणी हो. समाचार सारण मंगरबाट सुन्नुहोस्. असममा बाढीको अवस्था अझै पनि गम्भीर रहेको छ. 11 लाखभन्दा बढी मानिस राहत शिविरमा आश्रय लिएर बसेका छन्. सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा शिवसागर, चराइदेव र जोरहाट रहेका छन्. पछिल्लो विवरण

चारबारीसँग सम्बन्धित घटनामा थप 14 जनाको मृत्यु भएको छ। तीमध्ये चराईदेवमा 7, शिवसागरमा 6 र जोरहाटमा 1 जनाको मृत्यु भएको छ। यससँगै राज्यमा बाढीका कारण मृत्यु हुनेको कुल संख्या 61 पुगेको छ। दिखौ, दिसाङ र धनसिरी जस्ता प्रमुख नदीहरू खतराको तहभन्दा माथि बगिरहेका छन्, जसका कारण माथिल्लो असममा बाढीको अवस्था झन गम्भीर बनेको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार अभियान निरन्तर जारी छ। विपद उद्धार बल, जिल्ला प्रशासन तथा अन्य निकायहरू राहत सामग्री वितरण, बाढीमा फँसेकाहरूको उद्धार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सक्रिय छन्। अधिकारीहरूले अवस्थामाथि निरन्तर निगरानी गरिरहेका छन् र प्रभावित जिल्लाहरूमा राहत कार्यलाई थप तीव्र बनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मासँग टेलिफोन मार्फत कुराकानी गर्नुहुँदै बाढीको अवस्थाको बारे समीक्षा गर्नुभएको छ। मुख्यमन्त्री शर्माले सामाजिक सञ्जालमा गरिएको पोस्ट मार्फत प्रधानमन्त्रीले राहत कार्यको प्रगति तथा स्थल स्तरमा देखा परेका चुनौतीबारे जानकारी लिनुभएको बताउनु भएको छ। उहाँले प्रधानमन्त्री मोदीले राहत पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा केन्द्र सरकारका तर्फबाट हर सम्भव सहयोग उपलब्ध गराउने आश्वासन दिनुभएको जानकारी दिनुभयो। मुख्यमन्त्री शर्माले यस कठिन समयमा प्रधानमन्त्रीले दिनुभएको आश्वासन र अटल सहयोगका लागि असमका जनता उहाँप्रति अत्यन्त आभारी रहेको बताउनु भएको छ। सिक्किमको नाम्ची जिल्लाको फाम्तम गाउँमा आज पहिरो जाँदा 2 जनाको मृत्यु भएको छ। आधिकारिक सूत्रहरू अनुसार एक अन्य घाइते भएका व्यक्तिलाई नाम्ची जिल्ला अस्पतालमा भर्ती गराएको छ। यस सम्बन्धमा अझ अधिक जानकारी आउन बाँकी नै छ। त्रिपुरा जनजातीय क्षेत्र स्वायत्त जिल्ला परिषद टिटिए एडिसीको ग्राम समिति तथा सहरी स्थानीय निकाय निर्वाचन अघि प्रदेश भाजपा अध्यक्ष अभिषेक देवराईले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आपसी मतभेद बिर्सेर संगठनलाई सुदृढ बनाउन आह्वान गर्नुभयो। सिपाही जला जिल्लाको विशालगढ़ टाउन हलमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै देवराईले गुटबन्दीले संगठनलाई कमजोर बनाउने बताएका छन्। उनले नेताहरूलाई व्यक्तिगत मतभेदभन्दा माथि उठेर पार्टीको हितलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। हालै गरिएको संगठनात्मक फेरबदलको उल्लेख गर्दै जस अन्तर्गत विधायक सुशान्त देवको स्थानमा अरिन्दम देवलाई भाजपा युवा मोर्चाको प्रदेश अध्यक्ष नियुक्त गरिएको थियो, देवराईले यसलाई कुनै नेतालाई पाखा लगाउने प्रयासका रूपमा बुझ्नु गलत भएको स्पष्ट पार्दै उहाँले आफूलाई पनि यसअघि गोम्ती जिल्ला अध्यक्ष पदबाट हटाएको भए पनि त्यही अनुभवले पछि प्रदेश अध्यक्ष बन्ने अवसर दिएको बताउनुभयो। मणिपुरको इम्फाल पश्चिम जिल्ला अन्तर्गत पर्ने पटसोई पुलिस थाना क्षेत्रको संगाईथेल पार्क नजिकै गरिएको खोजी अभियानका क्रममा सुरक्षा बलले ठूलो परिणाममा हतियार, गोली बारूद तथा सैन्य सामग्री बरामद गरेको छ। बरामद गरिएका सामग्रीमा 8 पिस्तोलका म्यागजिन सहित 4 राइफल, 3 ह्यान्ड ग्रेनेड, 3 डेटोनेटर, ठूलो संख्यामा जिउदा कारतुस र खाली खोका, विभिन्न म्यागजिन, बुलेट प्रुफ ज्याकेट, म्यागजिन पाउच, वायरलेस सञ्चार सेट तथा अन्य सैन्य उपकरणहरू समावेश छन्। उक्त बरामदगी क्षेत्रमा शान्ति तथा कानून व्यवस्था कायम राख्ने उद्देश्यले सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा गरिएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको छ। नागाल्यान्ड सरकारले हिजो भारतीय खेल प्राधिकरण प्रशिक्षण केन्द्रलाई दिमापुरमा बहुविषयक खेल परिसरमा स्थानान्तरित गर्नको लागि एक सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ। यो सम्झौता ज्ञापन मुख्यमन्त्री नेफियो रियो, युवा संसाधन अनि खेल सल्लाहकार के ओसु यिम खिउङ, एसएआईको उपमहानिदेशक मञ्जुश्री दयानन्द अनि अन्य गणमान्य व्यक्तिहरूको उपस्थितिमा कुहीमा स्थित मुख्यमन्त्री आवास परिसरमा हस्ताक्षरित गरियो। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:45 मा उपस्थित हुनेछौँ।

श्रोता साथी समाचारको प्रसारणपछि फेरि पनि उपस्थित भएका छौँ लोक साथै आधुनिक गीतहरूको रमाइलो कार्यक्रम गीत सङ्गीतको साथमा। स्वीकार्नुहोस् यो प्रथममा केही लोकगीतहरू। यो पहिलो प्रस्तुति नरेन्द्र, अञ्जली अनु, अजनीस अनि नरेन्द्र गुरुङको शर्मा।

त कार्यक्रम गीत संगीत अन्तर्गत श्रोताले भर्खरै सुन्दै हुनुहुन्थ्यो केही लोकगीतहरू। त श्रोता कार्यक्रमलाई निरन्तरता दिँदै भने लिएर आएका छौँ केही आधुनिक गीतहरू। प्रथम प्रस्तुति रामकृष्ण ढकालको शर्मा।

0: कार्यक्रम गीत संगीत अन्तर्गत दिनजल सुन्दै हुनुहुन्थ्यो लोक साथै आधुनिक गीतहरू विभिन्न कलाकारहरूको स्वरमा। त श्रोता, अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा कवसबाट सुन्नुहोस्। मुख्य समाचार। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि साँझ भिडियो कन्फरेन्सिङको माध्यमद्वारा विकसित भाइब्रेन्ट विलेज कार्यक्रम 2026 का प्रतिभागीहरूसित बातचित गर्नुहुनेछ। आसाममा बाढ़को स्थिति गम्भीर बनिरहेको छ। राज्यमा बाढ़को कारण मर्नेहरूको संख्या बढेर 61 पुगेको छ। मौसम विभागले आज गुजरातमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा अनि राजस्थानमा पनि यस्तै स्थिति रहने सम्भावना छ। र स्कटल्याण्डमा आयोजित राष्ट्रमण्डल खेलमा भारतको बक्सिङ अभियानको उत्कृष्ट शुरूआत भएको छ। अब समाचार विस्तारसित। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको आफ्नो त्यागपत्रमा श्री प्रधानले भन्नुभयो, विगत 10 दिनको घटनाक्रमले उहाँको मन व्यथित थियो अनि यो उहाँको लागि व्यक्तिगत प्रतिष्ठाको विषय थिएन। उहाँले भन्नुभयो, भारतको युवा शक्ति देशको सबैभन्दा ठूलो ताकत हो अनि युवाहरूलाई भ्रमको कुचक्रमा फस्न दिइने छैन। श्री प्रधानले अझ भन्नुभयो, उहाँले त्यागपत्र यसै कारण दिनुभएको हो ताकि जन्तर मन्तर अनि देशमा जुन वर्तमान स्थिति बनेको छ त्यसको राष्ट्रविरोधी ताकतहरूले लाभ नउठाउन सकुन्। त्यागपत्रमा श्री प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन, विश्वास अनि सहयोगको लागि आभार व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि साँझ भिडियो कन्फरेन्सिङको माध्यमद्वारा विकसित भाइब्रेन्ट भिलेज कार्यक्रम 2026 का प्रतिभागीहरूसित बातचित गर्नुहुनेछ। यस अवसरमा सबै राज्यहरू अनि केन्द्रशासित प्रदेशहरूका प्रतिनिधित्व गर्ने 400 भन्दा अधिक युवा प्रतिभागीहरूले प्रधानमन्त्रीसित बातचित गर्नुहुनेछ। विकसित भाइब्रेन्ट भिलेज कार्यक्रमको आयोजन गत महिनाको 4-30 तारिकसम्म 2 चरणहरूमा गरिएको थियो, जसमा लद्दाख, हिमाचल प्रदेश अनि उत्तराखण्डको 74 भाइब्रेन्ट गाउँहरूलाई सामेल गरिएको थियो। प्रतिभागीहरूको चयन एक राष्ट्रव्यापी अनलाइन प्रश्नोत्तरी प्रतियोगिताको माध्यमद्वारा गरिएको थियो। तीमध्ये 3 लाखभन्दा अधिक युवाहरूले भाग लिएका थिए। कार्यक्रम अन्तर्गत प्रतिभागीहरूले स्थानीय समुदायहरूसित रहेर स्वच्छता अभियान, सरकारी योजनाहरूबारे जागरूकता अभियान, युवा सम्मेलन, सांस्कृतिक आदान प्रदान कार्यक्रम, वृक्षारोपण अभियान, मिनी मोडल पञ्चायत सिमुलेसन, स्थानीय कारीगरहरूसित बातचित अनि रणनीतिक महत्वका संस्थाहरूको भ्रमण जस्ता गतिविधिहरूमा भाग लिए। कार्यक्रमले प्रतिभागीहरूलाई भारतको सीमावर्ती क्षेत्रहरूको सामाजिक आर्थिक परिदृश्य, सांस्कृतिक विरासत अनि विकास सम्बन्धित आकांक्षाहरूद्वारा प्रत्यक्ष रूपले परिचित गराइयो। साथै सामुदायिक भागीदारी, राष्ट्रिय एकता अनि सीमावर्ती गाउँहरूको रणनीतिक महत्वबारे गहिरो सोचलाई प्रोत्साहन दिइयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आषाढी एकादशीको अवसरमा नागरिकहरूलाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले यो शुभ दिन भक्ति र करूणाको शाश्वत सन्देशको प्रतीक भएको बताउनु भएको छ। प्रधानमन्त्रीले भगवान विठलाको आशीर्वादले सबैको जीवनमा खुशी, सद्भाव र समृद्धि ल्याओस् र देशलाई राम्रो समाजतर्फ डोराओस् भनी प्रार्थना गर्नुभयो। आसाममा बाढ़को स्थिति गम्भीर बनिरहेको छ। 1 लाखभन्दा अधिक मानिसहरूले राहत शिविरमा शरण लिइरहेका छन्। सबैभन्दा अधिक प्रभावित जिल्ला शिवसागर, चराइदेव अनि जोराहट हुन्। ताजा रिपोर्ट अनुसार बाढ़को कारण अझ 14 व्यक्तिहरूको मृत्यु भएको छ। यसमा चराइदेवमा 7, शिवसागरमा 6 अनि जोराहटमा 1 व्यक्तिको मृत्यु भएको छ। यसको साथै राज्यमा बाढ़को कारण मर्नेहरूको संख्या बढेर 61 पुगेको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: राज्य में बाढ़ से मरने वालों की कुल संख्या बढ़कर 61 हो गई है। प्रमुख नदियां दीखो, दिसंग और धनसरी खतरे के निशान से ऊपर बह रही है। इससे ऊपरी असम में बाढ़ की स्थिति और भी गंभीर हो गई है। प्रभावित क्षेत्रों में राहत और बचाव अभियान जारी है। आपदा मोचन बल, जिला प्रशासन और अन्य एजेंसियां राहत सामग्री उपलब्ध कराने

समाचारको प्रसारणपछि श्रोताहरूलाई पुनः स्वागत जनाउँदै अब प्रस्तुत छ देशभक्ति गीत महेन्द्र कपूर अनि साथीहरूको आवाजमा।

आदरणीय श्रोतागण नमस्कार शिक्षा ज्योति कार्यक्रममा सम्पूर्ण श्रोता साथै विद्यार्थी वर्गमा म सञ्जलिका शर्मिष्ठाको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन त कार्यक्रमको प्रथममा सुन्नुहोस् देश वन्दना

0: उपयुक्त विद्यार्थी वर्गको निम्ति सदाझै प्रस्तुत गर्न लागिरहेका छौं भौगोलिक ज्ञान अन्तर्गत प्लेट टेक्टोनिक एन्ड कन्टिनेन्टल ड्रिफ्ट थ्योरी अर्थात् प्लेट टेक्टोनिक्स अनि महादेशीय बहाव सिद्धान्त बारे जानकारी दिनुको निम्ति यहाँ स्टुडियोमा उपस्थित हुनुहुन्छ सन्त जोसेफ उच्चतर माध्यमिक विद्यालयका शिक्षिका मुन्ना देवानज्यू।
1: नमस्कार मेरा प्यारा नानीहरू, आज म फेरि तिमीहरू समक्ष भूगोल विषय अत्यन्त चाखलाग्दो टपिक प्लेट टेक्टोनिक्स एन्ड कन्टिनेन्टल ड्रिफ्ट थ्योरी अथवा प्लेट टेक्टोनिक्स अनि महादेशीय बहाव सिद्धान्त बुझाउन आइसकेको छु। सधैँ झै राम्ररी सुन्ने र बुझ्ने छौ भन्ने आशा गर्दै सुरु गर्न लागे है। सर्वप्रथम नानीहरू, प्लेट टेक्टोनिक्स के हो बुझौ होइन? यसको निम्ति हामीहरूले पहिला पृथ्वीको भित्री भागको संरचना जान्न जरुरी हुन्छ। पृथ्वीको आन्तरिक संरचना मुख्यत तीन तहमा विभाजन गरिएको छ। वैज्ञानिकहरूले यी तहहरूलाई तिनीहरूको गहिराई, घनत्व र ठोस वा तरल अवस्थाको आधारमा छुट्याएका छन्। ती तीन तहहरू यस प्रकार छन्। सबैभन्दा बाहिरी तह जसलाई हामी क्रस्ट भन्छौँ, मध्यको तह म्यान्टल हो अनि

क्षेत्रको तहलाई हामी कोर वा केन्द्र भन्दछौँ। आजको विषय वस्तु यी तीन तहहरूसित सम्बन्धित रहेको कारणले गर्दा यी तहहरू विषय जानकारी हुन आवश्यक पर्दछ। क्रस्ट सबैभन्दा बाहिरी तह र ठोस तह हो। यो तहको मोटाई महादेशहरूमा लगभग 35 किलोमिटर र महासागरहरूमा करिब 5-10 किलोमिटरसम्म रहेको पाइन्छ। क्रस्टको मुनि रहेको मध्यम तह म्यान्टल हो र यो लगभग 2,900 किलोमिटर गहिराईसम्म रहेको छ। यसले पृथ्वीको भित्री भागको करिब 84% भाग ओगटेको छ। म्यान्टलको माथिल्लो भाग केही पग्लिएको वा अर्ध तरल अवस्थामा हुन्छ, जसले गर्दा प्लेट टेक्टोनिक्स सम्भव हुँदछ। कोर पृथ्वीको केन्द्र हो, जुन 2,900 किलोमिटरदेखि 6,371 किलोमिटरसम्म गहिरो रहेको छ। यी तीन तहहरूलाई अझ उपतहहरूमा विभाजन गरिएको छ, तर आज हामी यी तीन तहहरूमा नै सीमित राख्दै अघि बढ्नेछौँ। त नानीहरू, यहाँसम्म आइपुग्दा तिमीहरूले बुझ्यौ होला कि माथिल्लो तह क्रस्ट, मुनिलो तह मेन्टल, माथि केही तैरिरहेको अवस्थामा छ भन्ने होइन, क्रस्ट चाहिँ मेन्टल माथि तैरिरहेको छ। अब नानीहरू, जुन यो बाहिरी सतह क्रस्ट छ नि, यो ठोस तह एकै टुक्राको छैन। यो विभिन्न ठुला तथा साना टुक्राहरूमा विभाजित छ, जसलाई हामी प्लेट्स भन्छौँ। अब टेक्टोनिक्सको अर्थ बुझौँ। यो शब्द प्राचीन ग्रिक शब्द टेक्टोनबाट आएको हो, जसको अर्थ हुन्छ निर्माण वा संरचना। त्यसैले प्लेट टेक्टोनिक्स भन्नाले पृथ्वीको सतह बनाउने वा संरचना गर्ने बुझिन्छ। तिमीहरूले बुझ्यौ कि यी साना ठुला सबै टुक्राहरू म्यान्टल माथि बिस्तारै चलाचल गर्छन्। म्यान्टल अर्ध तरल अवस्थामा भएको कारण चाहिँ पृथ्वीको भित्री भाग अत्यन्त उत्तप्त रहेको छ। पृथ्वीको सबैभन्दा बाहिरी सतह क्रस्ट हो, यो तिमीहरूले बुझिसक्यौ। यही क्रस्टको टुक्राहरूलाई प्लेट्स भनिन्छ। यही क्रस्ट वा प्लेटहरूमा नै महादेशहरू अवस्थित छन्। यी प्लेट्सहरू मेन्टल माथि बिस्तारै तैरिँदा महादेशहरू पनि तैरिन्छन्। यसैलाई महादेशीय बहाव वा कन्टिनेन्ट्स ड्रिफ्ट भनिन्छ। नानीहरू, सन् 1912 जर्मन वैज्ञानिक अल्फ्रेड वेगनरले महादेशीय बहाव सिद्धान्त प्रस्तुत गरेका थिए। वैज्ञानिकहरूको भनाइको निष्कर्ष अनुसार अहिलेका सबै महादेशहरू, जुन आजको दिनमा हामी 7 महादेशहरू छन् भनी भन्छौँ होइन, कुनै समय एउटै विशाल भूभाग जसको नाम पान्जिया थियो, र यही पान्जिया पछि बिस्तारै बिस्तारै छुटिएर जाँदा आजको अवस्थामा आइपुगेको वैज्ञानिकहरू बताउँछन्। र त्यति मात्र होइन, भविष्यमा यी महादेशहरू फेरि एकै हुने सम्भावना वैज्ञानिकहरूले व्यक्त गरिसकेका छन्, जसलाई हामी सुपर कन्टिनेन्ट भन्छौँ। अल्फ्रेड वेगनरको यसै महादेशीय बहाव सिद्धान्तलाई थप वैज्ञानिक प्रमाणद्वारा व्याख्या गर्दै विकसित गरिएको आधुनिक सिद्धान्त नै प्लेट टेक्टोनिक्स सिद्धान्त हो, जसले भूकम्प, ज्वालामुखी विस्फोट, पर्वत निर्माण लगायत पृथ्वीमा हुने धेरै भूगर्भीय घटनाहरूलाई स्पष्ट पार्दछ। नानीहरू, हामी बसोबास गर्ने पृथ्वी स्थिर र अचल छ भन्ने धारणा धेरै लामो समयसम्म रह्यो, तर आधुनिक भूगर्भीय अध्ययनले पृथ्वीको सतह निरन्तर परिवर्तनशील रहेको प्रमाणित गरिसकेको छ। पृथ्वीको भित्री भाग अर्ध तरल अवस्थामा छ भन्ने ज्वालामुखी विस्फोट हुँदा भित्रबाट जुन चाहिँ निस्किन्छ तरल म्याग्मा वा लाभा द्वारा पुष्टि हुँदछ। यो म्याग्मा पृथ्वीको मध्य तह म्यान्टलबाट आएको हो। पृथ्वीको माथिल्लो सतहमा रहेका महादेशहरू यही चलायमान रहेको म्यान्टलमाथि अवस्थित छन्। यसै म्यान्टलमा तापमानको अनियमितता हुँदा यहाँ चलाचल हुँदछ, र यहाँ चलाचल हुँदा यसमाथि अवस्थित महादेशहरू पनि बहन थाल्दछ। महादेशीय बहावका सिद्धान्त दिने अल्फ्रेड वेगनरका अनुसार करिब 20 करोड वर्ष अघि यो विशाल भूभाग पान्ज्याबाट टुक्रिएर बिस्तारै विभिन्न दिशातर्फ सर्न थाले। यही क्रम जारी रहँदा आजका एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया र अन्टार्क्टिका जस्ता महादेशहरू बने। हामीहरू
यी कुनै एक महादेशहरूमा बसे तापनि चलेको किन चाल पाउँदैनौ वा थाहा पाउँदैनौ भन्दा यसको गति अत्यन्तै धीमा हुँदछ। महादेशहरूको बहाउ अधिकतम 10 सेन्टिमिटर वार्षिक हुँदछ, त्यसैले हामीलाई यसको अनुभव हुँदैन। अब तिमीहरूले बुझिसक्यौ कि पृथ्वीका सतहमा रहेका महादेश र महासागरहरू स्थिर छैनन्, बरु करोडौ वर्षदेखि निरन्तर चलायमान छन्। यही गतिशील प्रक्रियालाई बुझ्न महादेशीय बहाउ सिद्धान्त र प्लेट टेक्टोनिक सिद्धान्तको विकास भएको हो। अल्फ्रेड वेगनरले संसारका महादेशहरूलाई अध्ययन गर्दा एउटा रोचक तथ्य पत्ता लगाए। उनले दक्षिण अमेरिका र अफ्रिकाका तटीय भागहरू जिग्स पजलका टुक्राहरू जस्तै मिल्ने देखे र पछि अझ अध्ययन गर्दा ती दक्षिण अमेरिका र अफ्रिकाका तटीय क्षेत्रहरूमा निकै समानताहरू पनि पाए अनि यसबाट पनि उनले निष्कर्ष निकाले कि यी दुई महादेशहरू कुनै समय एउटै विशाल भूभागका रूपमा रहेका थिए। नानीहरू, यी दुई महादेशहरू मात्र होइन तर संसारका आजका सबै सातैवटा महादेशहरू मिलेको एउटा विशाल भूभाग पान्जिया भनेर हामीले जानिसक्यौँ, होइन? यसै विशाल पान्जियालाई चारैतिरबाट एउटा विशाल महासागरले घेरेको थियो जसलाई पान्थालासा भनिन्थ्यो। आजको समयमा सातवटा महादेशहरू छन् भने पाँचवटा प्रमुख महासागरहरू छन्। ती महासागरहरू यस प्रकार छन्। सर्वबृहत र गोलाकार भएको पेसिफिक महासागर, प्रशान्त महासागर भन्छौँ हामी। बृहत अङ्ग्रेजी अक्षर एस आकारको अटलान्टिक महासागर, भारत महासागर, ध्रुवीय महासागरहरू, आर्टिक अनि अन्टार्क्टिक महासागरहरू। समयक्रमसँगै सुरुमा पान्जिया दुई प्रमुख भूभागमा विभाजित भयो। उत्तरी भागलाई लरेसिया र दक्षिणी भागलाई गोन्डवानाल्यान्ड भनियो। पछि यी भूभागहरू पनि साना साना टुक्रामा विभाजित हुँदै आजका महादेशहरूको सृष्टि भएको छ। अब साधारण भाषामा हामी यसरी बुझौँ कि पृथ्वीको बाहिरी सतह ठोस र कठिन छ अनि यो सतह साना ठुला विभिन्न टुक्रामा विभाजित छ अनि यो सतह यस मुनिको चलायमान मेन्टल माथि अवस्थित छ। पृथ्वीको आन्तरिक संरचनाको मध्य भागको यस मेन्टल सबैभन्दा बाक्लो तह भन्ने हामीले बुझिसक्यौँ, जसको मोटाई प्राय 2900 किलोमिटर छ। यस तहमा तापमानको अनियमितताको कारण संवहन प्रक्रिया चलिरहन्छ। मेन्टलदेखि अझ भित्री भागमा सबैभन्दा भित्री भाग कोर वा केन्द्र रहेको हुन्छ, होइन त नानीहरू? करिब 20 करोड वर्ष अघि रहेको पृथ्वीको सिङ्गो विशाल भूभागलाई पान्जिया भनिन्थ्यो भनेर हामीले जान्यौँ, जसको अर्थ सम्पूर्ण पृथ्वी वा अल अर्थ हो। अल्फ्रेड वेगनरले आफ्नो सिद्धान्तलाई पुष्टि गर्न विभिन्न प्रमाणहरू प्रस्तुत गरेका थिए। पहिलो प्रमाण महादेशहरूको आकारको समानता थियो। उदाहरणको लागि दक्षिण अमेरिकाको पूर्वीय तट र अफ्रिकाको पश्चिमी तटरेखा एकाअर्कासित ठ्याक्क मिल्ने देखिन्छ, त्यो अघि पनि भने हामीले जिग्स पजल भनेर। दोस्रो प्रमाण जीवाश्म सम्बन्धी रहेको छ। एकै प्रकारका वनस्पति तथा जनावरका जीवाश्म आज हजारौं किलोमिटर टाढा रहेका महादेशहरूमा भेटिएका छन्। उदाहरणका लागि मेसोसोरस नामक जलचर सरीसृपको जीवाश्म दक्षिण अमेरिका र अफ्रिकाको दुवै तटहरूमा फेला परेको छ। साथै यो जीव विशाल महासागर पार गर्न नसक्ने भएकाले यी महादेश एक समय जोडिएर रहेका थिए भन्ने पुष्टि हुँदछ। अर्को तथा तेस्रो प्रमाण चट्टान संरचना सम्बन्धी थियो। यी महादेशहरूमा पाइने चट्टानहरूको उमेर, बनावट र संरचनामा समानता पाइन्छ, यसर्थ यी महादेशहरू पहिला एक थिए भन्ने निष्कर्ष निस्कन्दछ। चौथो प्रमाण पुरातात्विक जलवायु सम्बन्धी थियो। हाल तातो क्षेत्र मानिने अफ्रिका, भारत र अस्ट्रेलियाका केही भागहरूमा हिम नदीका चिह्नहरू भेटिएका छन्। यसैले ती क्षेत्रहरू कुनै समय ध्रुवीय क्षेत्रमा रहेको प्रमाणित हुँदछ। यतिका प्रमाणहरू हुँदाहुँदै पनि वेगनरको सिद्धान्तलाई तत्काल व्यापक रूपमा स्वीकार भने गरिएको थिएन। यसको मुख्य कारण उनले महादेशहरू सर्ने तर ती महादेशहरू सर्ने वास्तविक शक्ति र कारण चाहिँ के हो भन्ने स्पष्ट पार्न सकेनन्। पछि वैज्ञानिक अनुसन्धानहरू अघि बढ्दै गए। महासागरको भित्री भागको अध्ययन, समुद्री सतहको नक्साङ्कन,
भूकम्प र ज्वालामुखीहरूको वितरण सम्बन्धी अध्ययन तथा समुद्री सतह विस्तारका प्रमाणहरू प्राप्त भएपछि आधुनिक प्लेट टेक्टोनिक्स सिद्धान्तको विकास भएको हो। अब नानीहरू, हामी यस प्लेट टेक्टोनिक्स बारे विस्तृत जानकारी लिनेछौँ। मैले केही अघि तिमीहरूलाई भनिसके कि प्राचीन ग्रिक शब्द टेक्टोनबाट टेक्टोनिक शब्द आएको हो, अनि यस टेक्टोनको अर्थ बनाउने अथवा निर्माणकर्ता हो भनेर। प्लेट टेक्टोनिक्सबाट के निर्माण हुँदछ त भन्ने जानकारी लिउँ। अब टेक्टोनिक्सको अर्थ बुझ्यौँ, प्लेटको अर्थ पनि हामीहरूले बुझ्यौँ। पृथ्वीको बाहिरी कठिन तह क्रस्टलाई लिथोस्फियर पनि भनिन्छ। यो क्रस्ट वा लिथोस्फियर विभिन्न साना तथा ठुला प्लेट्सहरूमा टुक्रिएका छन्, अनि यी प्लेट्सहरू मेन्टलको माथिल्लो तह एस्थेनोस्फियर, जसलाई हामी भन्छौँ एस्थेनोस्फियरमाथि, तैरिरहेको अवस्थामा छ। अधिक तापमान र तापमानमा अनियमितताको कारण यो मेन्टल तथा एस्थेनोस्फियर अर्ध तरल साथै चलायमान हुँदछ। ठुला प्लेटहरूलाई मेजर प्लेट्स अनि ससाना प्लेट्सहरूलाई माइनर प्लेट्स भनिन्छ। मुख्यत मेजर प्लेट्सहरू हुन् प्रशान्त प्लेट, उत्तर अमेरिकी प्लेट, दक्षिण अमेरिकी प्लेट, अफ्रिकी प्लेट, युरेसियन प्लेट, इन्डो अस्ट्रेलियन प्लेट र अन्टार्क्टिक प्लेट, साथै अनेकौँ माइनर प्लेट्सहरू छन्। नानीहरू, यी प्लेटहरू स्थिर छैनन् भन्ने हामीले बुझिसक्यौँ। मेन्टलभित्र संवहन धाराका कारण प्लेटहरू प्रति वर्ष केही सेन्टिमिटरको दरले सरिरहेको हुँदछ। अति नै सुस्त गतिमा यी प्लेटहरू सर्ने भए तापनि करोडौँ वर्षमा यसले ठूलो परिवर्तन ल्याउँदछ। यसरी प्लेटहरू स्थिर नभएर चलायमान छन्। प्लेटहरूको आपसी गतिका आधारमा प्लेट सीमाहरू तीन प्रकारका छन्। प्लेट सीमालाई हामी अङ्ग्रेजीमा प्लेट बाउन्ड्रिज भन्छौँ। पहिलो अपसारी सिमाना अर्थात् डाइभर्जेन्ट प्लेट बाउन्ड्री। दोस्रो अभिसारी सिमाना अर्थात् कन्भर्जेन्ट प्लेट बाउन्ड्री। अनि तेस्रो रूपान्तरण सिमाना अर्थात् ट्रान्सफर्म प्लेट बाउन्ड्री। अब यी सिमानाहरूबारे केही चर्चा गरौँ है नानीहरू। प्रथममा अपसारी वा डाइभर्जेन्ट प्लेट बाउन्ड्री। यस सिमाना अवस्थामा हामी के देख्छौँ भने दुई प्लेटहरू एका अर्कादेखिको टाढा सर्छन्, डाइभर्ट हुन्छन्। यसरी एक अर्कादेखिको टाढा सर्दा माझमा उत्पन्न हुने स्थानमा मेन्टलबाट म्याग्मा माथि आएर नयाँ क्रस्टको सृष्टि हुन्छ। यसरी सृष्टि वा निर्माण भएको कारण एटलान्टिक महासागरको मध्यमा निर्मित उत्तरदेखि दक्षिणसम्मै भएको मध्य अटलान्टिक सामुद्रिक रिज एउटा उदाहरण हो। दोस्रो अभिसारी सिमाना अर्थात् कन्भर्जेन्ट प्लेट बाउन्ड्री। यस अवस्थामा दुई प्लेटहरू एका अर्कातिर सर्छन्। जब यी दुई प्लेटहरू एका अर्कातिर सरेर आपस्तमा ठोकिने अवस्था आइपुग्छ, त्यति बेला एउटा प्लेट अर्को प्लेट मुनि पस्दछ, भनौँ मेन्टलको एस्थेनोस्फियर तहमा पुग्दछ, अनि अत्याधिक तापको चपेटमा परेर यो प्लेट पनि अर्ध तरल वा म्याग्मामा परिणत हुन्छ। यस प्रक्रियालाई हामी सबडक्सन भन्दछौँ। यस कन्भर्जन प्लेट बाउन्ड्री क्षेत्रमा शक्तिशाली भूकम्प, ज्वालामुखी तथा पर्वत निर्माण हुँदछ। भारतीय प्लेट र युरेसियन प्लेटको ठक्करबाट आजको हिमालय पर्वत श्रृङ्खला निर्माण भएको हो भन्ने वैज्ञानिकहरूले बताउँछन्। अब नानीहरू, हामी तेस्रो सिमाना रूपान्तरण सिमाना अर्थात् ट्रान्सफर्म प्लेट बाउन्ड्री बारे जानकारी लिऊँ। यस अवस्थामा चाहिँ प्लेटहरू एकाअर्काको समानान्तर विपरीत दिशामा चिप्लिन्छन्, परस्परमा घर्षण हुँदछ। ठक्कर पनि होइन, एक अर्कासित टाढिनु पनि होइन, तर आपस्तमा नै विपरीत दिशामा पहल गर्छन्। यस्तो क्षेत्रमा पनि प्राय भूकम्पको सृष्टि हुन्छ र कहिलेकाहीँ फल्ट्स वा भ्रंशको पनि सृष्टि हुन्छ। अमेरिकामा अवस्थित क्यालिफोर्नियाको सेन एन्ड्रियास फल्ट भ्रंश यसको एउटा प्रसिद्ध उदाहरण हो। प्लेट टेक्टोनिक्स सिद्धान्तले पृथ्वीमा हुने धेरै भूगर्भीय घटनाहरूलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्षम भएको छ। उदाहरणका लागि भूकम्प किन र कसरी सृष्टि हुन्छ, ज्वालामुखी किन र कसरी विस्फोट हुन्छ, पर्वतहरू कसरी बन्दछन्, सागर महासागरहरू कसरी विस्तार हुन्छन् भन्ने प्रश्नहरूको सही उत्तर यही सिद्धान्तले हामीहरूलाई दिँदछ।
नेपालको सन्दर्भमा पनि यो सिद्धान्त अत्यन्त महत्त्वपूर्ण रहेको छ। नेपाल हिमालयन क्षेत्रमा अवस्थित छ अनि भूकम्पीय दृष्टिले अति नै संवेदनशील रहेको छ। भारतीय प्लेट उत्तरतर्फ बिस्तारै तर लगातार सरिरहेको छ, साथै युरेसियन प्लेट पनि यही हिसाबले दक्षिणतर्फ सरिरहेको छ र यी दुई प्लेटहरू ठोकिएर पनि सर्ने क्रम भने रोकिसकिएको छैन। यही प्रक्रियाका कारण हिमालय पर्वत अझै पनि बिस्तारै बिस्तारै माथि उठिरहेको छ र नेपालमा बेला बेलामा भूकम्प आउने गर्दछ। नानीहरू, तिमीहरूले बुझ्यौ होला होइन कि महादेशीय बहाव सिद्धान्तले महादेशहरू कुनै समय जोडिएका थिए र पछि छुट्टिँदै गए भन्ने अवधारणा प्रस्तुत गर्यो, र प्लेट टेक्टोनिक सिद्धान्तले महादेशहरू किन र कसरी सर्छन् भन्ने वैज्ञानिक व्याख्या प्रदान गर्यो भनेर। यी सिद्धान्तहरूले पृथ्वीलाई एक गतिशील ग्रहका रूपमा बुझ्न महत्त्वपूर्ण योगदान दिएका छन्। यी तीन प्लेट बााउन्ड्रिज अर्थात् सिमाना विषय केही थप जानकारी म तिमीहरूलाई यहाँ दिन लागिरहेको छु। नानीहरू, डाइभर्जेन्ट वा अपसारी सिमानालाई कन्स्ट्रक्टिभ प्लेट बााउन्ड्री वा निर्माणात्मक अथवा रचनात्मक प्लेट सीमा पनि भनिन्छ, किनभने यस प्रकारको प्लेट सीमामा दुई टेक्टोनिक्स प्लेटहरू एका अर्काबाट जब टाढा सर्छन् र बीचमा रहेको फाँकामा तलतिरबाट म्यान्टलबाट होइन म्याग्मा आएर बस्दछ र नयाँ भूमिको सृष्टि हुन्छ वा निर्माण हुँदछ, जसलाई हामी सी फ्लोर स्प्रेडिङ वा समुद्री सतहको विस्तार वा फैलावट भन्ने गर्छौँ। त्यसरी नै कन्भर्जेन्ट प्लेट बााउन्ड्री अथवा अभिसारी सिमानालाई डेस्ट्रक्टिभ प्लेट बााउन्ड्री अथवा विनाशकारी सीमा भन्दछौ। यस किसिमको सिमाना क्षेत्रमा दुई प्लेटहरू एका अर्कातिर सर्छन् अनि ठोकिने अवस्थासम्म आइपुग्छन्। सामान्यतया बढी घना भएको प्लेट अर्को प्लेट मुनि घसिन्छ, जसलाई सबडक्सन भनेर मैले केही अघि बताइसकेको छु होइन। सबडक्सन हुँदा के हुन्छ भने क्रस्टको केही भाग म्यान्टल वा एस्थेनोस्फियर भित्र पस्दछ र त्यहाँ अत्याधिक तापमानको कारण म्यान्टल वा म्याग्मामा नै परिणत हुँदछ, अर्थात् क्रस्टको विनाश हुँदछ। त्यसैले कन्भर्जेन्ट प्लेट वा अभिसारी सिमानालाई विनाशकारी वा विनाशात्मक प्लेट सीमा भनिन्छ। यद्यपि यही प्रक्रियाबाट हिमाल पर्वत ज्वालामुखी र भूकम्प जस्ता महत्त्वपूर्ण भौगोलिक संरचना र घटनाहरू पनि उत्पन्न हुन्छन्, यसैले यसलाई विनाशात्मक भनिए पनि यसले पृथ्वीको सतहलाई नयाँ स्वरूप दिन महत्त्वपूर्ण भूमिका खेलिरहेको हुँदछ।

0: रही गीत पछी आउनु श्रोता प्लेट टेक्टोनिक्स अनि महादेशीय बहाव सिद्धान्त बारेमा जानकारी दिइरहनु भएको छ शिक्षिका मुन्ना देवानज्यूले।
1: अब तेस्रो प्रकारको सीमा रूपान्तरण वा ट्रान्सफर्म प्लेट बाउन्ड्री बारे कुरा गरौं। यसलाई संरचनात्मक वा कन्जर्भेटिभ वा न्युट्रल अथवा तटस्थ प्लेट सीमा भनिन्छ। रूपान्तरण प्लेट सीमामा दुई टेक्टोनिक प्लेट्सहरू परस्परमा घर्षण गर्छन्। यहाँ न त प्लेटहरू एकअर्काबाट टाढा सर्छन्, न त एकअर्कासित नै ठोकिन्छन्। यसैले यहाँ न त नयाँ भूमि सृष्टि हुन्छ, न त पुरानो भूमि नै नष्ट हुन्छ। यसैले यस प्रकारको सीमालाई संरक्षणात्मक कन्जर्भेटिभ वा तटस्थ न्युट्रल प्लेट सीमा भनिन्छ। यद्यपि यहाँ पनि प्लेटहरू परस्परमा घर्षण वा चिप्लिने क्रममा ठुलो तनाव भने सृष्टि हुँदछ। त्यसैले यस तनावको कारण भूकम्प भने आउने गर्दछ। नानीहरू, कार्यक्रमको अन्त्यतिर हामी आइपुगेका छौँ र आजको पाठ महादेशीय बहाव सिद्धान्त र प्लेट टेक्टोनिक सिद्धान्तबाट के प्रष्ट बुझियो भने पृथ्वीको सतह स्थिर नभई निरन्तर परिवर्तन भइरहने एक जीवन्त प्रणाली हो भन्ने सत्यलाई वैज्ञानिकहरूले प्रष्ट रूपमा प्रमाणित गरिसकेका छन्। हामीले पनि यो थाहा पायौं कि आजका सबै महादेशहरू कुनै समय एउटै विशाल भूभाग पाञ्जिया थियो भन्ने र समयक्रममा पृथ्वीभित्र रहेको शक्तिशाली प्रक्रियाको कारण त्यो विशाल भूभाग बिस्तारै छुट्टिँदै गएर अहिलेको अवस्थामा आइपुगेको छ। त्यसपछि प्लेट टेक्टोनिक सिद्धान्तले यी महादेशहरू किन र कसरी सर्छन् भन्ने प्रश्नको वैज्ञानिक तवरमा उत्तर दिइसकेको छ। त्यसपछि हामीले प्लेट सीमाका तीन प्रकारहरू बारे विस्तृत जानकारी लियौं, होइन? यी सबै प्रक्रिया अत्यन्तै विस्तारै हुन्छ भन्ने पनि हामीले थाहा पायौं। यी प्लेटहरू वर्षमा सर्वाधिक 10 सेन्टिमिटर मात्र सरे तापनि लाखौं करोडौं वर्षको अवधिमा यो सानो गति नै महादेशहरूको स्वरूप परिवर्तन गर्न पर्याप्त हुँदछ। यही प्रक्रियाका कारण हिमालय जस्ता विशाल पर्वतहरूको निर्माण भएको छ, महासागरहरू विस्तार भएका छन् र संसारका धेरै स्थानहरूमा भूकम्प तथा ज्वालामुखी विस्फोट भइरहेका छन्। यसबाट नानीहरू हामीले एउटा महत्त्वपूर्ण कुरा बुझ्न सक्छौ कि प्राकृतिक विपदा कुनै आकस्मिक चमत्कार होइन, बरु पृथ्वीभित्र निरन्तर चलिरहने प्राकृतिक प्रक्रियाको परिणाम हो। यी प्रक्रियाबारे ज्ञान भएमा हामी विपद जोखिमलाई राम्रोसँग बुझ्न, पूर्व तयारी गर्न र वैज्ञानिक सोचको विकास गर्न सक्षम हुन्छौँ। अन्त्यमा, विज्ञानले हामीलाई केवल तथ्यहरू मात्र सिकाउँदैन तर प्रकृतिलाई बुझ्ने दृष्टिकोण पनि दिएको हुँदछ। त्यसैले पृथ्वीलाई अझ राम्रोसँग बुझ्न, प्राकृतिक स्रोतहरूको संरक्षण गर्न र विपदप्रति सचेत बन्न यस्ता वैज्ञानिक सिद्धान्तहरूको अध्ययन अत्यन्त आवश्यक छ। यही सन्देशका साथ आजको कार्यक्रमबाट नानीहरू, म तिमीहरूबाट बिदा लिन चाहन्छु। तिमीहरूले कार्यक्रम ध्यानपूर्वक सुनेकोमा हार्दिक धन्यवाद दिँदै अर्को शैक्षिक विषयमाथि चर्चा गर्नका निम्ति चाँडै भेट्ने आशा गर्दै आजलाई यति धन्यवाद अनि नमस्कार।
0: अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा भौगोलिक ज्ञान अन्तर्गत प्लेट टेक्टोनिक्स अनि महादेशीय बहाव सिद्धान्त बारेमा जानकारी दिनुभयो शिक्षिका मुन्ना देवानज्यूले। हवस् त श्रोता, शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुता लेखनाथ राई लगायत म सञ्चालिका
2: नमस्कार। आकाशवाणी समाचार के साथ मैं प्रशांत कुमार। शिक्षा मंत्री धर्मेंद्र प्रधान ने आज प्रधानमंत्री नरेंद्र मोदी को अपना इस्तीफा सौंप दिया है। श्री प्रधान ने कहा कि पिछले 10 दिनों से

श्रोतागण सुन्नुभयो चलचित्र प्रोफेसरबाट मोहम्मद रफी अनि लता मङ्गेशकरको युगल आवाजमा यो गीत शब्द अनि सङ्गीत रहेको थियो शङ्कर जय किसान अनि हसरत जयपुरीको। अब सुन्नुहोस् यो अघिल्लो गीत चलचित्र दिल तेरा दिवाना।

सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान, र यस कार्यक्रममा अब अघिल्लो गीत सुन्नुहोस् चलचित्र ब्लफ मास्टरबाट मुकेशको आवाजमा, र यस गीतको शब्द अनि सङ्गीत रहेको छ कल्याणी आनन्दजी अनि राजेन्द्र किसानको।

अब सुन्नुहोस्, यो अघिल्लो प्रस्तुति चलचित्र मेम साहेबबाट तलत महमुद अनि आशा भोसलेको आवाजमा, शब्द सङ्गीत मदन मोहन अनि राजेन्द्र किसानको हो।

सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान, र आज हामीले यहाँलाई सुनाइरहेका छौँ हिन्दी चलचित्रका सदाबहार गीतहरू। र अब सुनाउन लागिरहेछौँ अघिल्लो प्रस्तुति चलचित्र रेलका डिब्बाबाट, शमशत बेगम अनि मोहम्मद रफीको आवाजमा। सङ्गीत छ गुलाम मोहम्मदको अनि शब्द सकिल बदायुनीको।

श्रोतागण अब सुन्नुहोस् जय जीवन कार्यक्रम यो अन्तिम गीत चलचित्र सामा परवानाबाट मोहम्मद रफीको आवाजमा शब्द सङ्गीत हुस्नल भगतराम अनि मजरू सुल्तानपुरीको।

श्रोतागण सुन्दै हुनुहुन्थ्यो कार्यक्रम जय जवान र अबको केही क्षणमा सुन्न सक्नुहुनेछ पाश्चात्य कार्यक्रम कर्सेङ कलिङ अल चिल्ड्रेन्स।

श्रोतागण सुन्दै हुनुहुन्थ्यो कार्यक्रम कर्सेङ कलिङ अल चिल्ड्रन्स, र अब केही क्षणमा सुन्न सक्नुहुनेछ मुख्य समाचार।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार अलिशा कवासबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले रोमानियामा रहेका भारतीय समुदायको योगदानको प्रशंसा गर्नुहुँदै दुई देशहरू बीचको बढ्दो साझेदारीको महत्वपूर्ण स्तम्भको रूपमा वर्णन गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीमा मन की बात कार्यक्रममा देश र विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। कानून एवं न्याय मन्त्री अर्जुन राम मेघवालले आज नयाँ दिल्लीमा सिंगापुरका कानून मन्त्री एडविन टोङ एससीसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो। उत्तर प्रदेशको सारनाथलाई युनेस्को विश्व धरोहर सूचीमा सामेल गरिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गर्नुहुँदै प्रत्येक भारतीयका लागि गर्वको क्षण भएको बताउनुभयो। दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले आज कमनवेल्थ गेम्स 2026 पुरुषको हेभी वेट प्यारा पावर लिफ्टिङ स्पर्धामा 190 किलोग्राम भार उठाएर भारतको पहिलो पदक जित्ने झण्डु कुमारलाई बधाई दिनुभएको छ। सरकार र कक्रो जनता पार्टी प्रति

प्रतिनिधिमण्डल बीचको तेस्रो चरणको छलफल नयाँ दिल्लीमा भइरहेको छ। केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहले सीजेपी प्रतिनिधिमण्डलसँग परीक्षा प्रणालीमा सुधार र पेपर लिक रोक्ने उपायहरू जस्ता प्रमुख मुद्दाहरूमा छलफल गरिरहेका छन्। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि केन्द्रीय संसदीय कार्य मन्त्री किरण रिजिजूले श्री प्रधानको दशक पुरानो यात्रा सार्वजनिक जीवन र विद्यार्थी कल्याणमा आजीवन संलग्नताको प्रमाणको रूपमा खड़ा रहेको बताउनु भएको छ। भाजपाले संसदमा नीट पेपर लीकको मुद्दामा छलफलबाट कंग्रेस पछि हटेको आरोप लगाएको छ। दिल्ली मेट्रो रेलवे निगम डीएमआरसीले राजीव चौक, मण्डी हाउस र केन्द्रीय सचिवालय मेट्रो स्टेशनहरूमा प्रवेशद्वारहरू अब खोलिएको जानकारी दिएको छ र मौसम विभागले आज गुजरातमा मुसलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। यसका साथै मुख्य समाचार पूरा भयो। 6:50 मा प्रादेशिक समाचार लिएर फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

सुन्दै हुनुहुन्छ हिन्दी चलचित्रका गीत र अहिले सुन्नुभयो चलचित्र बागीबाट अरमान मल्लिक र श्रद्धा कपूरको आवाजमा र यस गीतको शब्द थियो अमल मल्लिक अनि सङ्गीत सन्

दीप चतुर्वेदीको र अब सुन्नुहोस् यो अघिल्लो गीत चलचित्र बागीबाट नै नेहा कक्कर अनि रफ्तारको आवाजमा शब्द सङ्गीत रफ्तार अनि मज मौसिकको

0: baby.
1: सुन्दै हुनुहुन्छ हिन्दी चलचित्रका गीतहरू र यहाँहरूले सुन्नुभयो बागी चलचित्रबाट केही हिन्दी गीतहरू। हामी आकाशवाणी खरसाङबाट बोलिरहेको छौँ। समय अहिले 6:09:44 भइरहेको छ र अबको केही क्षणमा सुन्न सक्नुहुनेछ गाउँले सभा।

0: नमस्कार कान्छीमा बस्नु नमस्कार चुल्ठे भाइ
1: हजुर हजुर नमस्कार
2: लु चुल्ठे भाइ यहाँ छटपटे बाउनु भएछ होइन दुईजना त सँगै पो भएछ त आज कसरी सँगै भयो
0: सँगै भएको हो कि होइन चुल्ठे त बसिरहेछ
1: होइन म पनि भर्खरै आएको छटपटे बा
0: ल ल ल ल
2: लु चुल्ठे भाइ
1: हजुर
2: खुसी लाग्यो यहाँ छटपटे बा पनि आउनु भएछ यसरी सभामा छटपटे बा आउँदा साह्रै रमाइलो हुन्छ साह्रै खुसी लाग्छ हौ छटपटे बा त्यहाँ बाटो त अप्ठ्यारो अप्ठ्यारो थियो कसरी आउनु भयो
0: बिस्तारै बिस्तारो हुँदै
2: छिट्टो निस्किनु भयो क्या आज घरबाट
0: आज चाहिँ सभामा समयमै पुग्नु पर्यो भनेर चाहिँ पहिलो निस्केको ठिक्कै समयमा आइपुगेछ
2: एकदमै खुसी लाग्यो है चुल्ठे भाइ छटे भाइ त्यो लट्ठी दिनुहोस् कि यतातिर राखिदिन्छु छाता पनि यतातिर राखिदिन्छु बरु यसो गरौँ चुल्ठे भाइ यहाँलाई त गीत सुनायो भने त खुसी पो हुन्छ त हौ छटपटे भाइ
0: एकदमै राम्रो कुरा गरे बल्ल मेरो मनकै कुरा गर कान्छीमा बहिनीलाई
1: त्यही त कान्छीमा दिदी अब हामी सबैजना भर्खर भर्खर आएको एउटा गीत सुनौ मनोरञ्जन गरौँ त्यस पछाडि कुराकानी अघि बढाउँ न
2: हुन्छ हुन्छ
0: ल ल ल लु सुनौ
2: लु सुनौँ ल छटपटे भाइ गीत
0: ल ल सुनौ
2: ल सुनौँ

0: आहा, छटपटी बा गीत सुन्नु भयो, कस्तो लाग्यो तपाईँलाई?
1: बडा रमाइलो, आनन्द आयो, अलिकति थाकेको पनि मेटियो जस्तो भयो। अहिले
0: चाहिँ हुनुभयो, अब गीत सुनाएपछि त्यहाँ त एकदमै खुसी हुनुहुन्छ। अब बोल्दा बोल्दै पो घरिघरि त मजुङ मजुङ भनेर, म जान्छु भनेर भन्नुहुन्छ, त्यसले गर्दाखेरि
2: हामीले पहिल्यै गीत सुनाएको छौँ, त्यस्तो नभन्नु पर्ने।
1: अब ढिलोसम्म बस्नु भएन, अब जाने बेला
0: बानी छ तपाईँको, एक ठाउँ बस्नु सक्नुहुन्न। अब यसो गरौँ, बेसी कन्ठन नगरौँ, झटपट्टि बा काम कुरोपट्टि लागौँ।
2: अनि कान्छी माया दिदी, छटपट्टि बा, आज चाहिँ मैले के सोचेर आएको छु भनेदेखि नि, यो अहिले त अब बर्खा समय छ, पानी पर्दैछ है, अब धेरै जग्गा हामी देख्छौँ नि पहिरोहरू देख्छौँ, पहिरो गएको देख्छौँ। अनि यो पहिरो र अब हामी धेरै खेतीपाती गर्छौँ, कृषि गर्छौँ, यो पहिरोले चाहिँ कृषिमा पार्ने प्रभाव विषयमा पो सोधौँ भन्दै थिएँ यहाँ छटपट्टि बालाई।
0: ए लु, छटपट्टि बा यहाँ के भन्दैछौ चुल्टे भाइले?
1: ल ठिकै छ, मैले बुझ। अब यस्तो हो नि त, पहिरो भनेको चाहिँ के हो त्यो बुझ्नु पर्यो नि त। पहिला चाहिँ त्यो बुझ्नु पर्यो नि त, पहिरो भनेको के हो, होइन? पहिरो चाहिँ अब हाम्रो पहाडको यो भिरालो भूभागमा चाहिँ अब प्राय प्राय विनाशकारी भनौँ न, विनाशकारी प्राकृतिक प्रकोप मध्ये एक हो। अब यो चाहिँ पहिरो यसो हेर्दा

0: सेकेन्डमै भइहाल्छ, क्षणिकमा भइहाल्छ। कोही कोही चाहिँ अब धेरै बिस्तारै बिस्तारै बिस्तारै झर्छ, केही महिना लाग्छ, बिस्तारै धस्किँदै जान्छ। अब विशेष गरेर चाहिँ हाम्रो क्षेत्रमा दार्जिलिङ भयो है, मिरिक, कालिम्पोङ, खरसाङ, सिक्किमै पनि छ होइन, यस्ता क्षेत्रमा चाहिँ पहिरो हरेक वर्ष यो अब झरीको समयमा, पानी पर्ने समयमा यो ठुलो समस्याको रूपमा चाहिँ देखा पर्छ भनौँ न।
1: हो नि हौ है झट्पटे भाइ, एकदमै समस्या देखा पर्छ नि हौ चुल्ठे भाइ।
0: यो क्षेत्र हाम्रो क्षेत्रको अधिकांश हामी मानिसहरू, हामी कृषि गर्ने पशुपालनमा निर्भर भएको हामीहरूले चाहिँ अब पहिरोले चाहिँ हाम्रो जीवनमा एकदमै प्रत्यक्ष असर पार्छ।
1: पक्का हो, पक्का हो झट्पटे भाइ।
0: अब कस्तो हुन्छ भने प्राय प्राय लगातार रूपमा वर्षा हुन्छ, पानी पर्छ नि, त्यो पानी माटोभित्र पस्छ अनि माटोको तौल बढाउँछ, पानीले माटोको कणहरूको त्यो जुन चाहिँ समात्ने शक्ति हुन्छ त्यो कमजोर बनाउँछ, अनि चाहिँ यो चाहिँ झर्छ भनौँ न तल। अब सुक्खा माटो चाहिँ बलियो हुन्छ, धेरै पानी परेको माटो चाहिँ के हुन्छ, पानी मिसेर कमजोर हुन्छ,
1: कमजोर हो।
0: अनि कमजोर माटो ढलान हुँदा चाहिँ के हुन्छ, पहिरो जान्छ।
1: एकदम ठिक कुरा गर्नुभयो चुल्ठे भाइ यहाँ छटपटे बाले।
2: हो नि हो नि, अब यहाँ चाहिँ पहिरो के हो, कसरी जान्छ भन्ने कुरा त छटपटे बाले राम्रोसँगले बुझाइदिनु भयो नि। अनि कान्छीमा दिदी, यो पहिरोको कारणहरू पनि त होला है, पहिरोको कारणहरूको विषयमा बताइदिनुहोस् न।
0: अब मैले यत्रो प्यार प्यार प्यार प्यार बताइदिएँ त पहिरो के हो कसो हो भन्ने कुरा, अब बहिनीले पनि बताइदिनु,
1: बताइदिन्छु नि त। होइन मैले तपाईँलाई सोधेको
0: हुन्छ
1: हुन्छ झटपटे भा, म नै बताइदिन्छु। अब हेर्नुहोस् है चुल्ठे भाइ, के छ भन्दाखेरि यो पहिरोको प्राकृतिक कारणहरू पनि त हामीले जान्नु पर्यो, के कारणले चाहिँ पहिरो जान्छ भन्दाखेरि, अब एकदमै बेसी वर्षा हुँदा पहिरोको सबैभन्दा ठुलो एउटा कारण चाहिँ निरन्तर वर्षा भइरहँदा पनि हुन्छ है, अनि अत्यधिक वर्षा हुँदा पनि हुन्छ। 24 देखि 72 घन्टा लगातार पानी पर्यो भने त्यति बेला पनि माटो चाहिँ पूर्ण रूपमा भिज्छ नि त, भिजेको भिजेकै भिजेको भिजेकै कुटेको कुटेकै गर्दाखेरि चाहिँ पहिरो जाने एउटा सम्भावना रहन्छ। पहिरोको प्राकृतिक कारणमा चाहिँ के छ भन्दाखेरि, अब पानीले माटोको भित्री भागसम्म चाहिँ एकदमै प्रवेश गर्छ, कुटेपछि चाहिँ कुटेको कुटेकै गरेपछि, अनि माटोको भार चाहिँ धेरै नै बढ्छ र अन्तमा चाहिँ माटो एकदम चिप्लेर चाहिँ तल झर्छ। र त्यसरी नै बेसी पानी पर्दा चाहिँ बर्खायाममा चाहिँ पहिरोको जोखिम चाहिँ एकदमै धेरै बढेर जान्छ है चुल्ठे भाइ छटपटे भा।
0: अब प्राकृतिक कारणहरूमा अर्को पनि छ, भूकम्प। अब यो कुरा बुझिराख्नु चुल्ठे।
2: हजुर हजुर भन्नुहोस् न।
0: यो भूकम्पले चाहिँ पहाडभित्रको रहेको चट्टान माटोको संरचना जुन चाहिँ हिसाबले बसेको हुन्छ,
1: बसेको
0: हुन्छ त्यो संरचना हल्लाएर कमजोर हुन्छ। धेरै पटक भूकम्प पछि तुरन्त पहिरो त नजाने भए तापनि अब पानी परेको समयमा चाहिँ त्यही कमजोर क्षेत्रबाट चाहिँ पहिरो जान सक्छ। अब यो हल्लाएर पहिले कमजोर बनाएको हुन्छ
2: हजुर।
0: अनि अर्को चाहिँ के हुन्छ भने चट्टान एकदमै कमजोर भयो भने, अब प्राय प्राय सबै पहाडहरू समान हुँदैनन्, कतिपय चट्टान निकै बलियो हुन्छ, कतिपय नरम हुन्छ। यो नरम चट्टान भएको क्षेत्रमा चाहिँ पानीले छिटो असर गर्छ र पहिरोको सम्भावना बढ्छ।
1: त्यति मात्र कहाँ हो झटपटे बा, नदी तथा खोलाको कटान हामीले अब त्यो गर्दा पनि, जस्तो अब नदीले वर्षौसम्म पहाडको फेद काट्दै जान्छ, जसले चाहिँ जुन चाहिँ पहाडको आधार एकदमै कमजोर बनाइदिन्छ नि त, अब त्यो एकदम काट्दै गएपछि त कमजोर त भइहाल्छ नि त है झटपटे बा। अनि आधार कमजोर भएपछि माथिको भाग चाहिँ खस्नु थाल्छ, त्यसले गर्दाखेरि अब जस्तै प्राकृतिक झरना भयो, भूमिगत पानी वा झरनाले लगातार माटोलाई चाहिँ भिजाइरहँदा चाहिँ त्यो भाग चाहिँ एकदम कमजोर हुँदै जान्छ चुल्ठे भाइ, र पहिरोको सम्भावना चाहिँ एकदमै बढेर जान्छ है, त्यो हामीले याद गर्नु पर्यो।
0: अनि अर्को चाहिँ के छ चुल्ठे, सुनिराख्नु पर्यो।
2: हजुर बताइदिनुहोस् न।
0: हामी मानवहरूको कारणले पनि हुन्छ पहिरो, पहिरो चाहिँ प्राकृतिक मात्र हुँदैन, मानवको गतिविधिको कारण पनि हुन्छ।
2: त्यो चाहिँ कसरी छटपटे भा?
0: वन फडाने, अब रुखको जराले माटोलाई मजबुत रूपमा समातेको हुन्छ, अब रुख काटेपछि माटो खुल्ला हुन्छ,
1: पक्का पक्का,
0: बर्खाको पानी सिधै माटोमा पर्छ, त्यस पछाडि पहिरोको जोखिम बढ्छ। अनि अवैज्ञानिक सडक निर्माण, पहाड काटेर

0: सिधै सडक बनाउँदा राम्रोसँग ल्यान्ड डिरेक्सन नगरी बनाउँदाखेरि चाहिँ यो ढलान असन्तुलित हुन्छ अनि पानी निकासको उचित व्यवस्था नगर्दा पनि माटोभित्र पस्छ, त्यो हिसाबले पनि पहिरो जान सक्छ। अब सडक माथिबाट वा तलबाट पहिरो पनि जान सक्छ, किनभने त्यो निर्माण त्यही हिसाबले भएको हुन्छ। अब पहाडको क्षमता कति छ, के छ, कसो छ, त्यो त हेर्नु पर्यो नि त, त्यो त्यो जग्गाको क्षमता
1: हो त। अब पहाडको जग्गा त छटपटेमा उकालो ओह्रालो हुन्छ है, त्यसले गर्दाखेरि हामीले अब बनाउँदा चाहिँ एकदमै ध्यान दिनुपर्ने रहेछ है।
0: हो, अहिले त फेरि के छ भने यो होटलहरू यो के एउटा सुरु भएको छ, यो होमस्टे भन्नेहरू यो भवन के निर्माण हुँदाखेरि पनि के हुन्छ भने यो हाम्रो पहाडको जमिनलाई धेरै भार पर्छ, त्यसले गर्दा पनि पहिरोको सम्भावना बढाउँछ, त्यस्तोहरू चाहिँ हुन्छ।
2: त्यही अब पहिरोको बारेमा त भन्नु हुँदैछ होइन, अनि यो पहिरो त छ तर यसले कृषिमा पार्ने प्रभावको विषयमा पनि म सोध्दैछु, यो विषयमा पनि यसो बताइदिनुहोस् न।
0: अब यहाँ कृषिमा पार्ने प्रभाव भने ठुल्ठुलो
1: हजुर
2: हजुर,
0: अनि यो कृषिमा मात्रै पार्ने प्रभाव होइन, यहाँ बोलेर बोलेर यहाँ घाँटीमा पनि प्रभाव परिसक्यो, अलिकति विश्राम गर्न जस्तो पो छ त।
1: छटपटेमा घाँटी सुक्यो तपाईँको,
0: अब बोल्नु लाखको लाखै गर्छन्, अब के गर्नु त। अब
1: यस्तो गरौँ न त, तपाईँलाई पनि एकछिन आराम हुने, घाँटीलाई पनि आराम हुने। चुल्ठे भाइ, हामी यहाँ छटपटेबालाई एउटा मिठो गीत सुनाइदिऊ न त।
2: ओ, अब गीत सुनाएन भने त फेरि रिसाइहाल्नुहुन्छ, फेरि सोध्नु त थुप्रै कुरा छ नि त।
1: ज्यू ज्यू ज्यू, यो आधा कल्चो राखेर पनि त
2: भएन,
1: यहाँलाई त जसरी भए पनि हामीले राख्नै पर्यो गीत सुनाएर भए पनि। लु छटपटे बा, गीत सुनौ न त, आनन्द लिऊ।
0: लो लो लो, सुनाऊ सुनाऊ,
1: लु सुनौ न त।

0: आहा, रमाइलो भयो यहाँ छटपटी बा पनि निकै नाचुङला नाचुङला जस्तो गर्नु हुँदै थियो
1: अब गीत पनि सुनाएपछि चिया पनि पिलाएपछि त अघिको के सोध्दै थियो चुल्ठला
2: हजुर मैले यही सोधेको नि पहिरोको विषयमा त बताउनु भयो यो पहिरोले चाहिँ कृषिमा पार्ने प्रभाव पनि बताइदिनुहोस् न भनेर सोध्दै थिए
0: हो त्यही सोध्नु हुँदै थियो लु छटपटे बा बताइदिनु पर्यो
1: अब पहिरोको कृषिमा पार्ने प्रभाव चाहिँ कस्तो छ

0: 好的，马斯洛马多，尊重乌尔伯，尊重的马斯洛马多，就马多这对我们做，我们过那时候，马多过马斯洛，半的 centimeter， 连 despite the centimeter 个白，我们说的半大的嘞，有 nitrogen、phosphorus、potassium 这些微物质，它拉不带个宿主嘛，只把路运产。
1: 嗯嗯，
0: 我们一说的那点，肯定把这个做马斯洛
1: 多好嘛，
0: 有。啊不，白罗嘞。에이막먹어야된다
1: 에이쇼트먹어야된다
0: 먹어야된다아버지먹어야된다저이라이페리파니만누고님도저이저라이벌써
1: 소유벌써락써
0: 아니저바르지요저이브라바오빠이도그브라바오바누
1: 마아버지도바이바네저첫번째바이요개띠요그점인바니걸쳐니니
0: 오따걸쳐따
1: 아니때서리나야뭐파이로파치개토루번이아미레소관이코중번이뛰어번이뿌린자
0: 원
1: 아
0: 아주아주아주아주
1: 아둥가버린자뛰어갈다띠라거이로갈다번인자거티저가마아뭐뿌리누석게나번이라개째섬며우나번이아미라이째이개티파티거네라째툴로거자락자원아첫번째봐아니라뭐거티파야개버서우섬마개티역게번이우대나아버떼스마끼운자만나케리요파이로레거다케리뛰어준채저하차아버त्यो खेतहरुमा माटोहरु झरेपछि त्यसको उर्वरता पनि उत्पादन पनि ठूलो नोक्सान हुने भयो नि त अन्त त्यसले गर्दाखेरि उर्वरा माटो हुन पाउँदैन त्यसले गर्दाखेरि कुनै पनि खेती हामीले लगायौं भने एकदमै कम्ती पनि हुन्छ जस्तै अब हामीले मकै लगायौं आलु लगायौं अदुवा लगायौं अथवा बेसार लगायौं भने पनि राम्रो हुँदैन कमजोर हुन्छ र कुनु पनि सक्छ खेतीपाती
0: त्यसले गर्दाखेरि
1: एकदम नोक्सान हुन्छ जस्तो चाहिँ मलाई लाग्यो
0: हजुर हजुर
1: त्यसले गर्दा यो तरकारीको उत्पादन पनि अब घटेर जान्छ यदि तरकारी हामीले लाएको छौँ भने
0: अनि अब अरू चाहिँ अरू खेतीपातीमा चाहिँ कसरी प्रभाव पार्छ छटपटी बा
2: अब अरूमा चाहिँ जस्तै बगैँचा अब जस्तो सुन्तला बगैँचा सुन्तला अब बगैँचा
1: अलैँची
2: अलैँचीको छ होइन कागती छ निम्बुहरू भयो चिया उद्योग छ हाम्रो यहाँनिर होइन आबोकाडोहरू लाउँछन् लिचीहरू लाउँछन् मान्छेहरूले अब वर्षौँदेखि लाएर हुर्काएको बिरुवाहरू हुन्छ पहिरोले चाहिँ एकैछिनमा त्यो सबै ढाल्न सक्छ पहिला नष्ट गर्न सक्छ अब नयाँ बुजुवाले फेरि उत्पादन गर्नको निम्ति वर्षौँ लाग्छ अनि त्यो भएर चाहिँ यो पहिरोहरूले चाहिँ हामीले वर्षौँदेखि दुःख गर्दै गरेको लगाएको है सुन्तला खेती भयो अलैँची खेती भयो चिया उद्योग भयो सबै कुराहरू नष्ट बनाइदिन सक्छ
1: हो नि झट्पटी अब त्यो तपाईँले नयाँ बिरुवा भन्नुभयो नि त्यो नयाँ बिरुवाहरू त उम्रिनु त धेरै वर्ष लाग्छ नि धेरै समय लाग्छ अब पर्खिनु पर्यो नि धेरै कुरोको लागि अब त्यति मात्र नभएर अर्को कुरो के छ भन्दाखेरि हामीले हेर्नुहोस् छटपटे बा चुल्ठे भाइ अब पशुपालन गरेको छु भने त अब पशुपालनमा त अब यो पहिरोले त एकदमै असर पार्छ है जस्तो अब अलिकति भिरालो जग्गामा हामीले पशुपालन गरेर गोठहरू बनाएको छौँ भने माथिपट्टि अलिकति यो रुखपातहरू भत्कियो धस्कियो भने त गरा गरामा गर्छौँ नि त अन्त कतिवटा त त्यसले गर्दाखेरि अब त्यो माथिबाट रुख बङ्लाङ्गै लड्यो भने त अन्त गोठ त भत्क्यो एउटा नोक्सान भइहाल्यो अनि घाँसबारीहरू छ भने त्यो पनि पुरिनु सक्छ अब हामीले पशुलाई आहार दिनु पर्यो घाँस डाले घाँसहरू दिनु पर्यो त्यो पनि त पशु आहारको पनि त हामीलाई अभाव हुन्छ नि त्यसरी पहिरो गयो भने होइन छटपट्टिमा अनि त्यस्तो भयो भने अब हामीले पशुलाई दाना पानी दिन भने त दुध कहाँबाट दिने त हौ दुध पनि त खर्च उत्पादन अनि पशुमा पनि तनाव आउँछ रोग बढ्छ यस्तो हुन्छ नि त
0: खेतीपातीमा मात्रै क्षति नभएर पशुपालनमा पनि असर पर्दो रहेछ अनि अरू कसरी असर पार्छ यो पहिरोले छटपटीमा
2: अब अर्को चाहिँ के छ भने सिँचाइ र पानीको व्यवस्थापनमा पनि असर पहिरोले पार्छ अब कसरी भन्दाखेरि सिँचाइ गर्नुको लागि त हामीले कुलोहरू बनाएर ल्याएको हुन्छौँ अब कुलोै पुरिदिन्छ अब पाइपबाट कता कताबाट पानी लिएर आएको छ पाइपै फुटाइदिन्छ
1: होइन
2: अब यो पाइप बगाइदिन्छ पाइप अनि पानीको मुहानहरूमा एकदमै धमिलो हुन्छ
1: माटोहरू पस्छ नि त
2: पस्छ त्यो त अब पानी नभएपछि सिँचाइ राम्रो पनि भएन कुलोहरू उयो गरिदिन्छ पाइपहरू बगाइदिन्छ खेतमा पानी पुर्याउनु नै कठिन बनाउँछ
1: मुस्किल हुन्छ नि अब बिच बिचमै फुटाइदिन्छ नि त
2: सिँचाइ

0: अप्ठ्यारो हुँदो रहेछ, यो पहिरोले त धेरै नोक्सान पो गर्दो रहेछ त है।
1: गर्छ नि अब नोक्सान।
0: अनि कान्छी भाइ दिदी, अरू चाहिँ के प्रभाव पार्छ यो पहिरोले?
2: र अर्को के हुन्छ भन्दाखेरि, यो पहिरोले चाहिँ नि छटपटेबा चुल्ठे भाइ यो आर्थिक प्रभाव पनि पार्छ है। यसमा के हुन्छ भन्दाखेरि, अब एक पटक ठुलो पहिरो गएपछि किसानले नयाँ बिउ किन्नु पर्यो, पैसा लाग्छ बिउ किन्नुको लागि, अन्त अर्को मल पनि थप्नु पर्यो, खेत यसो हेरी अब बाङबुङ त भएको हुन्छ पहिरोले गर्दा, त्यसले गर्दा मर्मत पनि गर्नु पर्यो, फेरि हामीले एउटा सिँचाइ पनि गर्नु पर्यो नयाँ। अब अघि तपाईँले भन्नुहुँदै थियो नि छटपटे बाले, यो पाए फुटेको हुन्छ, पाए भाँचेको हुन्छ, माथिबाट थिजेको हुन्छ भन्नुहुँदै थियो, त्यसले गर्दाखेरि त्यो जग्गामा जुन चाहिँ जग्गामा सिँचाइ पुग्नु पर्ने त्यो जग्गा पनि पुग्दैन भन्नुहुँदै थियो। त्यस्तै प्रकारले हामीले सिँचाइ पनि पुनः गर्नु पर्यो, नयाँ बनाउनु पर्यो, त्यसमा हामीले अब सिँचाइको काम गर्दाखेरि श्रमिकको खर्च पनि त लाग्यो, लागेन छटपटेमा? लाग्यो नि अब, त्यसले गर्दाखेरि यसले चाहिँ अब के गर्छ भने अब श्रमिक खर्च बढ्यो, त्यसले गर्दा उत्पादन पनि घट्छ। अब हामीहरू जग्गा जमिन जुन चाहिँमा पहिरो आएको छ भने त्यो पुरै हामीले फेरि नयाँ गर्नु पर्यो नि त, त्यसले गर्दाखेरि श्रमिकको खर्च बढ्यो, उत्पादन पनि घट्यो, ऋणको जोखिम पनि बढेको बढेकै हुन्छ।
1: अब खर्च भएपछि कतै न कतैबाट
2: ल्याउनै पर्यो नि, ऋण ल्याएपछि ज्यू अब ऋण ल्याएपछि त्यो तिर्छु भन्ने आँट पनि त हुनु पर्यो नि छटपटेमा। अब घाँटी हेरेर त हड्डी निल्नु पर्यो होइन।
0: अनि अब यहाँ कान्छीमा दिदीले यो आर्थिक प्रभाव पनि पर्छ यो पहिरोले गर्दाखेरि हामी किसान खेतीपाती गर्नेहरूलाई भनेर पनि भन्नुभयो, अरू के प्रभाव पर्छ छटपटेमा?
1: अब विशेष गरी चाहिँ सामाजिक प्रभाव भनौँ न, अब किसानको खेतीपाती गर्नेको आमदानी घट्छ, आमदानी घटेपछि अब बेरोजगारी यो अनेकौँ यो आपदाले गर्दा बेरोजगारी बढ्छ, अनि मानिसहरूले चाहिँ अब एउटा ठाउँमा अब काम गरेर खाने योग्यको भएन भने बसाइ सर्नु पर्यो, बसाइ सर्न बाध्य हुन्छन्, यो विद्यालयहरू स्वास्थ्य सेवाहरू पनि प्रभावित हुन्छ, बाटोघाटो अड्किन्छ होइन, यो विद्यालयहरू पनि हाम्रो पहाडी क्षेत्रमा त त्यस्तै ठाउँमै हुन्छ त्योहरू पनि प्रभावित हुन्छ यो पहिरोले गर्दा। खाद्यान्नको मूल्य बढ्न सक्छ, अब जग्गा जग्गा पहिरोले बाटो अवरोध भएको छ भने घुमेर आउनु पर्ने हुन्छ, बढ्छ मूल्य बढ्छ भनौँ न। यो कुराहरू चाहिँ यो सामाजिक प्रभाव आर्थिक प्रभावहरू चाहिँ धेरै हुन्छ यो पहिरोले गर्दा।
0: अनि योबाट चाहिँ हामी कृषकहरूलाई कसरी जोगाउनु पर्ने, के गर्नु पर्ने हो छटपटे भए? मलाई त चिन्ता पो लाग्यो त कान्छी माई दिदी।
2: हो नि चुल्ठे भाइ,
1: अब कस्तो छ भने उपायहरूमा चाहिँ हामीले गर्न सक्ने भनेको चाहिँ गहिरो जरा भएका रुखहरू लगाउनु पर्यो, बाँसहरू लगाउनु पर्यो होइन, अनि त्योहरू लगाउनु पर्यो,
2: अम्लिसो पनि हो है,
1: हो अम्लिसोहरू लगाउनु पर्यो, अनि हामीले खेती गर्दा कान्ला कान्ला कान्ला गरेर खेती गर्नुपर्ने यो अप्नाउनु पर्यो,
2: अम्लिसोहरू रोप्दा हुन्छ नि
1: कान्लाहरू एकदम बलियो बनाउने, अनि बर्खाको पानी निकासको लागि चाहिँ नालीहरू चाहिँ नियमित सफा गर्नु पर्यो, यो पानी जमिएरै गर्दाखेरि चाहिँ धेर पहिरोहरू जान्छ, अनि ढलान अनुसार खेती गर्ने, अनि ढलान अनुसार खेती गर्नु पर्यो होइन, अनि जता पायो तता जोत्नु भएन होइन, जैविक मलहरू प्रयोग गरेर माटोको संरचना सुधार्नु पर्यो होइन, अनि यो कुराहरू चाहिँ गरेर चाहिँ हामीले पहिरोबाट चाहिँ कृषकहरूलाई चाहिँ जोगाउनु सक्छौ। तर अब प्राकृतिक प्रकोप हो त्यो, धेरैवटा कुराहरू बाँच्नुको लागि चाहिँ हामीले पहिल्यै एकदमै ध्यानपूर्वक यो कुराहरू चाहिँ विचार गरेर मात्रै खेती गर्नु पर्यो, जहाँ पाए चाहिँ जोत्नु भएन, जे पाए चाहिँ गर्नु भएन। विशेष गरी अब चुल्ठेलाई भन्नु पर्दा चाहिँ,
0: हजुर भन्नुहोस् न सर,
1: पहिरो केवल माटो खस्ने घटना चाहिँ होइन, यसले चाहिँ कृषिलाई, वातावरणलाई, अर्थतन्त्र, पशुपालन, जल स्रोत, खाद्य सुरक्षा, यो सबै चिजलाई चाहिँ यो हाम्रो गाउँले जीवनलाई नै गहिरो रूपमा प्रभाव पार्छ। विशेष गरी हामी पहाडमा बस्ने पहाडी क्षेत्रको किसानहरूलाई चाहिँ धेरै जोखिम हुन्छ, अनि यसको लागि चाहिँ हामीले वैज्ञानिक खेतीहरू पनि अप्नाउनु पर्यो, माटो तथा पानी संरक्षण गर्नु पर्यो, वन संरक्षण गर्नु पर्यो, दीर्घकालीन कृषि विकासको लागि अत्यन्तै आवश्यक छ यो चिजहरू। अनि पहिरोको रोकथामको लागि चाहिँ अब सरकार भयो, स्थानीय निकाय भयो,

0: उहाँहरूसित चाहिँ सम्पर्क राख्नु पर्यो, यो चिजहरू चाहिँ गर्न सक्छ
1: गर्नु पर्यो नि. हामीले कृषि प्राविधिकहरू सबैसँग हामीले सर सल्लाह गरेर के हो कसो जान्ने बुझ्ने चाहिँ गर्नु पर्यो.
2: भनेपछि हजुर यो अब आज चाहिँ यो पहिरो मात्र नभएर पहिरोले चाहिँ हामीलाई कृषिमा पार्ने प्रभावहरू भयो हाम्रो जीवनलाई नै भनौँ न, पहिरोले कृषिमा मात्रै नभएर हाम्रो जीवनमा नै कृषिसँगै सम्बन्धित छ हाम्रो जीवन, त्यो जीवनलाई कसरी प्रभाव पार्छ भन्ने कुरा चाहिँ यहाँ छटपटे बाले पनि बताइदिनु भयो, यहाँ कान्छीमा दिदीले पनि बताइदिनु भयो.
1: छटपटे बालाई त धेरै कुरो याद छ नि, यहाँले त धेरै कुरो बताइदिनु भयो.
0: अब भोगेको हो नि त हामीले, कारण चाहिँ अब यही हो भन्नु पर्ने कुरा सोधेको चुल्ठेलो सोधेको कुरा चाहिँ यो बताउँदै
1: लु छटपटे भाइ चाहिँ समय समयमा चाहिँ आउनुपर्छ यसो सभामा आएर है चुल्ठे भाइ.
2: अब होइन कुरा त छटपटे बाले त बताइदिइहाल्नु
0: भन्नुपर्छ, चुल्ठोले पनि बुझाउँछ, कान्छीमा बहिनी पनि अब धेरै जानकारी दियो, मैले पनि जानकारी दिएँ, यो जानकारी गराउँदा गराउँदा यसो ढिलो भएको जस्तो पनि लाग्यो त, अब जानुपर्छ जस्तो छ.
1: लु है चुल्ठे भाइ यहाँ त हतार गर्नु थाल्यो, लट्ठीहरू पो खोज्नु हुँदैछ अब जानको लागि.
2: ठिकै पनि हो किनभनेदेखिको अब सभाको समय सकिएको जस्तो छ, अब सभाको समय सकियो भनेपछि त बसिरहने कुरा पनि आएन, यहाँ छटपटे बाले पनि यसो हेरेर नै भनेको होला, अब चाहिँ जान्छु भनेर म पुर्याइदिन्छु है छटपटे बा.
1: तपाईँको समय भयो नि त यसो घरतिर लाग्ने,
0: अब
1: हो नि घरकोले पनि त खोज्छ नि समयमै, बुढो मान्छेलाई हामीले पठाइदिनु पनि पर्यो, फेरि अर्को समयमा फेरि यहाँ आएर कुराकानी हामीलाई बताइहाल्नुहुन्छ. यहाँ छटपटे बा सँगसँगै हामी पनि जानुपर्छ होला हौ चुल्ठे भाइ.
0: हुन्छ
1: हुन्छ छटपटे बा लट्ठीसम्म मार्छ है घरमा, छाताहरू पनि नलिजानु हुँदैछ. लु
2: हुन्छ हुन्छ हुन्छ हुन्छ.

the seat so much. So nervous. गुप्त नवरात्रको पावन अवसरमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले आज सिलगढीस्थित पवित्र पहाडी माता मन्दिरको उद्घाटन गर्नुभएको छ। उहाँले मन्दिरमा पुगी सिक्किमवासीको सुख शान्ति सुस्वास्थ्य र समृद्धिका लागि माता दुर्गाको चरणमा प्रार्थना गर्नुभएको छ। सो अवसरमा सांसद श्री राजु विष्ट र विधायक श्री दुर्गा मुर्मुको पनि उपस्थिति रहेको थियो। मुख्यमन्त्री तामाङले दैवी शक्तिको कृपाले प्रत्येक परिवारमा शक्ति खुसी एकता र चिरस्थायी समृद्धि प्राप्त होस् भनी कामना गर्नुभएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीमा मन की बात कार्यक्रम मार्फत देश र विदेशका जनतासँग आफ्ना विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 136 एपिसोड हुनेछ। दक्षिण पश्चिम सिक्किम अन्तर्गत बर्फुङ क्षेत्रको फामताम मकरजोङ स्थित बर्मेली पुल नजिकै आज बिहान करिब 11:50 बजे गएको पहिरोमा परि 2 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। घाइतेमध्ये 1 जनालाई नाम्ची जिल्ला अस्पताल लगिएको छ र उहाँको अवस्था स्थिर रहेको बताइएको छ। अर्का घाइतेको राबङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। क्षेत्र विधायक रिक्साल दुर्जी भुटिया घटनास्थल पुगी स्थितिको निरन्तर अनुगमन गरिरहनु भएको छ। उहाँसँगै नाम्ची जिल्ला

0: पाल अनुपा तामाङ, नाम्चीका अतिरिक्त जिल्लापाल, राबङ्ला विकास अतिरिक्त जिल्लापाल, राबङ्ला उपविभागीय अधिकारी, राबङ्ला प्रहरी तथा पथ एवं पुल विभागका अधिकारीहरू उद्धार तथा अनुगमन कार्यमा खटिरहनु भएको छ। यसैबीच फामताम गाउँमा गएको दुःखद पहिरोमा परि दुईजनाको ज्यान गएको घटनाप्रति मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले गहिरो दुःख व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री तामाङले यस कठिन घडीमा शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै उहाँहरूलाई यो अपूरणीय क्षति सहने शक्ति र आँट मिलोस् भनी ईश्वरसँग प्रार्थना गर्नुभएको छ। साथै यस दुर्घटनामा परि घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको निम्ति पनि उहाँले कामना गर्नुभएको छ। राज्य सरकारले प्रभावित परिवारहरूलाई सम्भव सबै सहयोग प्रदान गरिरहेको जानकारी गराउँदै मुख्यमन्त्री तामाङले उद्धार कार्यमा अहोरात्र खटिनु हुने जिल्ला प्रशासन, प्रहरी, छैटौँ स्पेसल फ्रन्टियर फोर्स, स्थानीय निकाय र गाउँवासीहरूको तत्परताको उच्च प्रशंसा पनि गर्नुभयो। वाणिज्य तथा उद्योग विभाग सिक्किम सरकारद्वारा हिजो नाम्चीमा जिल्ला स्तरीय सिक्किम राइज प्रतियोगिता अन्तर्गत अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ। सिक्किम इन्सपायर्स कार्यक्रम र सिड सेलको सहकार्य तथा आइआइएम कलकत्ता इनोभेसन पार्कको साझेदारीमा यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नाम्ची जिल्लाका 30 छनौट भएका उद्यमीहरू सहभागी थिए। उनीहरूलाई व्यवसाय विकास, पिचिङ र नवप्रवर्तन सम्बन्धी व्यवहारिक तालिम प्रदान गरिएको थियो। यस प्रतियोगिताबाट छानिएका उत्कृष्ट 6 उद्यमीहरू राज्य स्तरीय सेमी फाइनलमा सहभागी हुनेछन्। मुख्यमन्त्रीको एक परिवार एक उद्यमी लक्ष्यलाई साकार पार्न यो पहल महत्त्वपूर्ण साबित हुनेछ। सिक्किमका 4 सरकारी औद्योगिक प्रशिक्षण संस्थान आइटिआईहरूलाई राष्ट्रिय खुला विद्यालय संस्थानद्वारा विशेष मान्यता प्राप्त शैक्षिक तथा सिप विकास संस्थाको रूपमा मान्यता प्रदान गरिएको छ। सिप विकास विभाग सिक्किम सरकारका अनुसार यो मान्यता महानिर्देशक प्रशिक्षण र एनआइओएस बीचको समझदारी पत्र अन्तर्गत प्राप्त भएको हो। यस व्यवस्थासँगै आइटिआईका प्रशिक्षार्थीहरूले आफ्नो व्यावसायिक प्रशिक्षणसँगै एनआइओएस मार्फत माध्यमिक, उच्च माध्यमिकको शैक्षिक प्रमाणपत्र पनि प्राप्त गर्न सक्नेछन्। ट्रान्सफर अफ क्रेडिट योजना अन्तर्गत उनीहरूले व्यावसायिक सिपका लागि शैक्षिक क्रेडिट समेत पाउनेछन्। विभागले यस कदमले विद्यार्थीहरूलाई राष्ट्रिय स्तरको मान्यता प्राप्त शैक्षिक योग्यता प्रदान गर्नुका साथै सरकारी सेवा र प्रतिस्पर्धी परीक्षाका लागि अवसरहरू सहज बनाउने विश्वास व्यक्त गरेको छ। प्रथम अन्तर्राज्यीय कृषि पर्यटन महोत्सवको अवसरमा सिक्किमको तिमी नाम्फिङ निर्वाचन क्षेत्र र अरुणाचल प्रदेशको मेबु निर्वाचन क्षेत्रबीच दाजु बहिनी निर्वाचन क्षेत्र अवधारणा अन्तर्गत एक ऐतिहासिक समझदारी पत्रमा भएको सहकार्यलाई मजबुत बनाउँदै गत जुलाई 22, 2026 अरुणाचल प्रदेशबाट सिक्किममा प्रिमियर गुणस्तरको भुइँ कटर पठाइएको छ। दुवै निर्वाचन क्षेत्रका संस्कृति, कृषि परम्परा, पर्यटन र स्थानीय उत्पादनहरूको प्रवर्धन तथा संरक्षण गर्नुका साथै कृषक र उद्यमीहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ। एसएफएए डिभिजन एस लिग 2026 अन्तर्गत भएको 9 खेलमा ब्रदरहुड एफसीले रेड पाण्डा एफसीलाई 2-1 पराजित गरेको छ। खेलको 11 शैलेश प्रधानले गोल गर्दै ब्रदरहुडलाई अग्रता दिलाए। त्यसपछि खेलको 56 रेड पाण्डाका लागि कुञ्जमान थापाले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर खेलको 86 सोइबाम रोशन सिमले निर्णायक गोल गर्दै ब्रदरहुड एफसीलाई 3 दिलाएका थिए। आकाशवाणी गान्तोकबाट समाचार पूरा भयो।
1: अब प्रस्तुत छ आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्न सक्नुहुन्छ यस केन्द्रको प्रादेशिक समाचार। 7 श्रोतहरूको पत्र उत्तर कार्यक्रम डाक पुतली, सञ्चालिका सुप्रिया गिरी अनि प्रस्तुता लेखनाथ राईबाट। 7:45 भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत। 8 हिन्दी चलचित्रका गीतहरू। 8:30 पार्वतीय धनी कार्यक्रम अन्तर्गत लिम्बू लोकगीत सुन्न सक्नुहुनेछ विविध कलाकारहरूको आवाजमा। यस लगायत अन्य कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौँ। 8:15 इस सप्ताह संसद में, 9:15 स्पोटलाइट, 9:30 विज्ञान भारती, 10 विविध भारतीय कार्यक्रम आज का फनकार। भोलि बिहानी हाम्रो कार्यक्रमको थालनी हुनेछ बिहानी 6:22, 6:30 भक्ति सङ्गीतको कार्यक्रम अर्चना। विषय रहनेछ आध्यात्मिकताद्वारा सम्पूर्ण विश्व एक परिवार। 7:05 कार्यक्रम सुप्रभात, 7:15 नेपाली भजन, 7:35 सङ्गीत प्रवाह, 8:45 कार्यक्रम योजना। विषय रहनेछ स्मार्ट सिटिज मिसन। 9:02 मा हिन्दी चलचित्रका गीतहरू, 9:30 मा अन्तर्वार्तामा आधारित कार्यक्रममा सुन्नुहुनेछ बसान्त छेत्रीको मनका कुरा। सञ्चालक सञ्जोग खवासबाट 10:02 मा फोन इन कार्यक्रम कुरै कुरामा विषय रहनेछ इन्टरनेट बिनाको एक दिन। 11:00 मन की बात, 12:05 मा कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 मा पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, दिउँसो 1:00 तिब्बती कार्यक्रम, 3:00 हिन्दी चलचित्रका गीतहरू, 3:20 विश्वमा हामी, 4:00 समुदाय गीत कार्यक्रम मार्फत सुनाउनेछौँ उडिया भाषामा केही लोकगीतहरू, 4:30 कार्यक्रम बाल बगैँचा, 5:05 कार्यक्रम शौर्य गाथा सञ्चालक नवराज राईबाट, 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिस, 6:02 हिन्दी चलचित्रका गीतहरू, 6:10 कार्यक्रम बोल्छ चियाबारी, विषय रहनेछ चिया बगानमा कसरी स्वनिर्भर भन्ने, सञ्चालक देवलाल लामाबाट, 7:00 कार्यक्रम कथा सारथी, 7:45 भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत, 8:00 मन की बातको नेपाली संस्करण, 8:30 नेपाली लोकगीत, यस लगायत अन्य कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 10:00 विविध भारतीको कार्यक्रम आजका फनकार। श्रोतागण, यो त थियो आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको छोटो विज्ञप्ति। मौसम विभाग अनुसार उत्तरी हिमाली राज्य सिक्किम लगायत उत्तर बङ्गालका केही जिल्लाहरू दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, कुचबिहार अनि अलिपुरद्वारमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। सुन्दै हुनुहुन्छ आकाशवाणी र अब केही बेरमा सुन्न सक्नुहुन्छ यस केन्द्रको प्रादेशिक समाचार।

0: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सारण मंगरबाट सुन्नुहोस्। मुख्य समाचार। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। कक्रोच जनता पार्टीले सरकारले पार्टीको मागहरूमा सहमति जनाएपछि आफ्नो आन्दोलन फिर्ता लिएको छ। पश्चिम बंगाल सरकारले आज राज्य विधानसभामा नियन्त्रक अनि महालेखा परीक्षक सिएजीको 28 थाँतीमा रहेका रिपोर्टहरू पेश गरे। दार्जिलिङ नगरपालिका अन्तर्गतको विवादस्पद भवन सम्बन्धी विषयमा कार्यकारी अधिकृतसँग नगर पार्षदहरूको आज बैठक भएको छ। अनि मौसम विभागले उत्तर बंगालका जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको आफ्नो त्यागपत्रमा श्री प्रधानले भन्नुभयो, विगत 10 दिनको घटनाक्रमले उहाँको मन व्यथित थियो अनि यो उहाँको लागि व्यक्तिगत प्रतिष्ठाको विषय थिएन। उहाँले भन्नुभयो, भारतको युवा शक्ति देशको सबैभन्दा ठूलो तागत हो अनि युवाहरूलाई भ्रमको कुचक्रमा फस्न दिइने छैन। श्री प्रधानले अझ भन्नुभयो, उहाँले त्यागपत्र यसै कारण दिनुभएको हो ताकि जन्तरमन्तर अनि देशमा जुन वर्तमान स्थिति बनेको छ त्यसको राष्ट्रविरोधी ताकतहरूले लाभ उठाउन नसकुन्। त्यागपत्रमा श्री प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन, विश्वास अनि सहयोगको लागि आभार व्यक्त गर्नुभयो। कक्रोच जनता पार्टीले सरकारले पार्टीको मागहरूमा सहमति जनाएपछि आफ्नो आन्दोलन फिर्ता लिएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहले आज कक्रोच जनता पार्टी सीजेपीको प्रतिनिधिहरूसँग तेस्रो चरणको बैठक गरे, जसमा परीक्षा प्रणालीमा सुधार र पेपर लीक रोक्ने उपायहरूको माग केन्द्रित थियो। त्यसपछि नयाँ दिल्लीमा सीजेपी प्रतिनिधिहरूसँग संयुक्त पत्रकार सम्मेलनमा श्री नड्डाले भन्नुभयो, बैठकमा सरकारले सीजेपीको प्रदर्शनकारीहरू विरूद्ध कुनै कार्यवाही नगरियोस् र उनीहरू विरूद्ध कुनै एफआईआर दर्ता नगरियोस् भन्ने मागमा सहमति जनाएको छ। श्री नड्डाले भन्नुभयो, सरकारले यो पनि स्वीकार गरेको छ कि यदि कुनै एफआईआर दर्ता गरिएको छ भने त्यो फिर्ता लिइनेछ र एफआईआरको प्रतिलिपि पनि प्रदान गरिनेछ। आत्महत्या गर्नेहरूलाई क्षतिपूर्तिको मामिलामा श्री नड्डाले भन्नुभयो, यी विद्यार्थीहरूको परिवारप्रति सरकारको पूर्ण सहानुभूति छ र सरकारले नियम र कानून अनुसार अधिकतम क्षतिपूर्ति प्रदान गर्ने सुनिश्चित गर्नेछ। सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले सहमति गरिएको शर्तहरू समय सीमा भित्रै कार्यान्वयन हुने आशा व्यक्त गर्दै आन्दोलन फिर्ता लिने घोषणा गर्नुभयो। आकाशवाणी खरसाङको समाचार कक्षबाट अलिशा खवास।
0: पश्चिम बंगाल सरकारले आज राज्यसभा विधानसभामा नियन्त्रक अनि महालेखा परीक्षक सीएजीको 28 थाँतीमा रहेका रिपोर्टहरू पेश गरे। यी रिपोर्टहरू पेश गरेर पश्चिम बंगाल सरकारले आफ्नो वाचा पूरा गरेको छ। वित्तमन्त्री स्वपन दासगुप्ताले यी रिपोर्टहरू पेश गर्नुभयो। यो रिपोर्ट पछिल्लो सरकारको कार्यकालदेखि थाँतीमा रहेको थियो। यी रिपोर्टहरूको निष्कर्षहरूमाथि विस्तृत चर्चाको लागि विधानसभाको विशेष सत्र बोलाइने उहाँले घोषणा गर्नुभएको छ। वित्तमन्त्रीले भन्नुभयो, यी रिपोर्टहरूले राज्यको वित्तीय स्थितिको सही तस्विर पेश गर्नेछ अनि राज्यको 8 लाख करोड रुपियाँ भन्दा अधिकको वित्तीय घाटाको कारणहरूलाई स्पष्ट पार्नेछ। यी रिपोर्टहरूले राज्यको वित्त खाताहरू, पञ्चायती राज संस्थाहरू, सरकारी उपक्रमहरू, स्वास्थ्य अवसंरचना अनि स्वास्थ्य सेवाहरू, आदिवासी क्षेत्रहरूमा भूमि प्रबन्धन, समग्र शिक्षा कार्यक्रमको कार्यान्वयन, एकीकृत बाल विकास सेवाहरू, सार्वजनिक क्षेत्रका उपक्रमहरू, विनियोग खाताहरू अनि विभिन्न प्रदर्शन लेखा परीक्षा रिपोर्टहरू सहित विभिन्न क्षेत्रहरूलाई सम्मिलित गर्दछ। लोकसभा अध्यक्ष ओम बिरलाले आज पूर्व लोकसभा अध्यक्ष सोमनाथ चटर्जीको जयन्तीमा उहाँलाई पुष्पाञ्जली अर्पित गर्नुभयो। यस अवसरमा सांसदहरू, पूर्व सांसदहरू अनि अन्य गणमान्य व्यक्तिहरूले पनि उहाँलाई श्रद्धाञ्जली दिए। सोमनाथ चटर्जीको जन्म 25 जुलाई 1929 असमको तेजपुरमा भएको थियो। पेशाले एक प्रतिष्ठित वकिल रहेका चटर्जीले वर्ष 1968 सक्रिय राजनीतिमा प्रवेश गर्नुभयो अनि 1971 पहिलोपल्ट लोकसभाको लागि निर्वाचित हुनुभयो। आफ्नो लामो संसदीय जीवनमा उहाँ लगातार दशपल्ट लोकसभा सांसद चुनिनुभयो। भारतीय संसदीय व्यवस्थामा उहाँको उत्कृष्ट योगदानका लागि उहाँलाई 1996 उत्कृष्ट सांसद पुरस्कारद्वारा सम्मानित गरियो। श्री चटर्जी 4 जुन 2004 सर्वसम्मतिद्वारा 14 लोकसभा अध्यक्ष चुनिनुभयो अनि 31 मई 2009 यस पदमा रहनुभयो। उहाँको कार्यकालमा जुलाई 2006 24 घण्टा प्रसारित हुने संसदीय च्यानल लोकसभा टेलिभिजनको सुरुवात भयो। यसबाहेक अगस्त 2006 उहाँले अत्याधुनिक संसद संग्रहालयको पनि उद्घाटन गर्नुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News Karsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज पश्चिम बंगाल विधानसभामा एउटा प्रमुख प्रशासनिक निर्णयको घोषणा गर्नुहुँदै तृणमूल शासनकालमा विवादमा परेका धेरै पुलिस अधिकारीहरूलाई निलम्बन गरिएको बताउनुभयो। मुख्यमन्त्रीले यी मामिलाहरूमा विस्तृत अनुसन्धान गरिने र दोषीहरूलाई कानूनी कार्यवाही गरिने बताउनुभयो। दक्षिण 24 परगना जिल्लाको कागद्वीपमा देवी कालीको मूर्ति तोडफोडपछि भएको पुलिस लाठीचार्जलाई उल्लेख गर्दै मुख्यमन्त्रीले सुन्दरवन पुलिस जिल्लाका तत्कालीन पुलिस अधीक्षक आईपीएस कोटेश्वर रावको नेतृत्वमा 500 बढी पुलिस कर्मचारीहरूले प्रदर्शनकारी स्थानीयहरूमाथि बल प्रयोग गरेको र मूर्तिलाई जेल भ्यानमा लगिएको बताउनुभयो। यस घटनाको सम्बन्धमा आईपीएस कोटेश्वर रावलाई पनि निलम्बन गरिएको छ। मुख्यमन्त्रीले कालियागंजमा कक्षा 9 पढ्ने एक नाबालिग विद्यार्थीको बलात्कार र हत्याको अनुसन्धानलाई प्रभाव पार्ने आरोपमा कालियागंज पुलिस थानाका तत्कालीन प्रभारी मोआजिन हुसैनलाई निलम्बन गरेको घोषणा गर्नुभयो। उनी विरूद्ध एफआईआर दर्ता गर्न पनि निर्देशन दिए।

0: भएको छ। यसरी नै हाल कोलकाता पुलिसको विशेष शाखामा कार्यरत सुवर्ण दत्त चौधरी अनि पुलिस इन्स्पेक्टर अमलेन्दु विश्वासलाई पनि निलम्बन गरिएको छ। पश्चिम बंगालको धरमतला स्थित डोरिना क्रसिङमा युनाइटेड ककरोच मार्चको ब्यानरमा आयोजित विरोध प्रदर्शनको क्रममा हिजो भएको हिंसाको सम्बन्धमा कोलकाता पुलिसले जम्मा 7 एफआईआर दर्ता गरेको छ। यीमध्ये 6 एफआईआर पत्रकारहरूको उजुरीको आधारमा दर्ता गरिएको थियो भने एउटा स्वत संज्ञान दर्ता गरिएको थियो। घटनाको बारेमा आज विधानसभालाई जानकारी दिनुहुँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले पत्रकारहरूमाथि भएको आक्रमणको कडा निन्दा गर्दै अहिलेसम्म 70 अपराधीहरूको पहिचान भइसकेको बताउनुभयो।
1: मुख्यमन्त्रीले प्रारम्भिक अनुसन्धानमा एक विशिष्ट समुदायका कुख्यात अपराधीहरूको संलग्नता रहेको खुलासा भएको बताउनुभयो। उहाँले स्पष्ट पार्नुभयो, हालै विधानसभाले पारित गरेको पब्लिक सेफ्टी एक्टको कडा धाराहरू सबै अभियुक्तहरू विरूद्ध लगाइनेछ। उहाँले भन्नुभयो, सरकारले कुनै पनि मूल्यमा अव्यवस्था र हिंसा सहन गर्ने छैन। श्री अधिकारीले राज्य सरकारले कुनै पनि परिस्थितिमा बल प्रयोग नगर्न पुलिसलाई स्पष्ट निर्देशन दिएको र परिस्थितिको नजिकबाट निगरानी भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, प्रदर्शनकारीहरूले बारम्बार पुलिसलाई उक्साउने प्रयास गरे पनि अधिकारीहरूले संयम कायम राखे र कुनै पनि उत्तेजनाको सामना गरेनन्। मानिक लामा, आकाशवाणी खरसाङ।
0: दार्जीलिङ नगरपालिका अन्तर्गतको विवादस्पद भवन सम्बन्धी विषयमा कार्यकारी अधिकृतसँग नगर पार्षदहरूको बैठक आज भएको छ। यस बैठकमा समस्याको निष्कर्ष नयाँजेल निर्माणाधीन LB-15 अनि LB-16 भवनहरू लिएर निर्णयलाई स्थगित राखिएको जानकारी प्राप्त भएको छ। सम्बन्धित पक्षबीच सहमति र समाधानपछि मात्र आगामी निर्णय लिने बताएको छ। स्मरण रहोस्, हिजो मात्र बोर्ड अफ काउन्सिलर्स बैठकको क्रममा शहर वरिपरि निर्माणाधीन LB-15 अनि LB-16 लगायत अन्य केही भवन वर्तमान नगरपालिका बोर्डले अवैध रूपमा निर्माण गरिरहेको भन्दै भाजपा नगर पार्षदहरूले असन्तुष्टि जनाएका थिए। पश्चिम बंगालमा आज पनि मनसुन सक्रिय रहने मौसम विभागले जनाएको छ। राज्यका अधिकांश जिल्लामा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उत्तर बंगालका दार्जीलिङ, कालेबुङ, जलपाइगुडी र अलिपुरद्वार क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। खराब मौसमको बेला आवश्यक परेमा मात्र यात्रा गर्न मौसम विभागले सर्वसाधारणलाई आग्रह गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। ककरोच जनता पार्टीले सरकारले पार्टीको मागहरूमा सहमति जनाएपछि आफ्नो आन्दोलन फिर्ता लिएको छ। पश्चिम बंगाल सरकारले आज राज्य विधानसभामा नियन्त्रक अनि महालेखा परीक्षक CAG को 28 थाँतीमा रहेका रिपोर्टहरू पेश गरे अनि दार्जीलिङ नगरपालिका अन्तर्गतको विवादस्पद भवन सम्बन्धी विषयमा कार्यकारी अधिकृतसँग नगर पार्षदहरूको आज बैठक भएको छ। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
2: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ कार्यक्रम डाक पुतली। पहिले सुन्नुहोस् यो छोटो सन्देश।
3: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई।

0: नमस्कार छ ठुल्दा नमस्कार
1: नमस्कार नमस्कार सुन किशोर बहिनी
0: आज पनि एक हप्ता बाद फेरि हामी यहाँ स्टुडियोमा आइसकेका छौँ है पत्रहरू थुप्रै छ श्रोताहरूको अवेर नगरौँ श्रोताहरू पर्खाइमा बसिरहनु भएको होला है
1: हजुर पढ्न सुरु गर्नुहोस्
0: हजुर र यो सबैभन्दा पहिलो पत्र मैले उठाए हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको समरीपानी 17 नम्बर भालुखो भट्टीडाँडा पिओ पोखरेबुङबाट र उहाँको मोबाइल नम्बर रहेको छ 9733078325 र उहाँले पत्रमा लेख्नु भएको छ ठुल्दै नाति एवं सुनकेसरी नातिनी अशोक हजुरबाबाट धेरै धेरै आशीर्वाद साथै निम्न श्रोता साथीहरूलाई पनि सम्झी पत्र लेख्न बसे हाम्रा तुमसुङ टी स्टेट वासी श्रोताहरू दीपक रामुदामु कुलबहादुर सुब्बा राजेन रामुदामु प्रवेश धुतराज किशोर मान भुजेल गङ्गाध्वज धमला र दिपेन धमला लाई सम्झी पत्र लेखे भनेर लेख्नु भएको छ है बटुल बाटलबाट है यो हप्ता भनेर लेख्नु भएको रहेछ विशेष नयाँ उत्तौलो उखानहरू भनेर लेख्नु भएको छ है र पहिलो छ ड्राइभरले धोका दिएको केटी हर्न बज्दा पनि तर्सिन्छ अरे अर्को छ स्वास्नीले कुटेको लोग्ने चुरा बज्दा पनि तर्सिन्छ अरे अर्को छ अर्थना वर्थ गीत गाई पप गीतमा टाई लगाए अर्को लेख्नु भएको छ आमा बाबुको मन छोराछोरी माथि छोराछोरीको मन डिस्को माथि अरे अर्को लेख्नु भएको छ आमा ब्युटी छोरी पनि ब्युटी बाबाले गर्छन् भान्साको ड्युटी अर्को छ ब्रेकअप भएर छुटिएको जोरी टेलर देख्दा पनि रुन्छन् रे अर्को लेख्नु भएको छ उधारो खाएको मान्छेले दोकान देख्दा पनि तर्सिन्छन् अरे अनि अर्को लेख्नु भएको छ 12 छोरा 13 नाति बुढाको आँखा सधैँ तरुनीमाथि बस आजलाई यति हजुरबाबाट भनेर लेख्नु भएको छ है उहाँले फेरि लेख्नु भएको छ पुनश्च भनेर गत हप्ता एक श्रोता बिडी बिरधोज राई हुनुपर्नेमा डिबी पढिदिनु भएकोमा सुधारी पढिदिनु होला नरिसाइकन भनेर लेख्नु भएको रहेछ
1: अशोक कुमार खड्काज्यूले हामीलाई हाम्रो कार्यक्रम डाक पुतलीमा समरीपानी भट्टी डाँडाबाट यसरी नै सधैँ पत्र लेख्ने गर्नुहुन्छ आज पनि यहाँको पत्र कार्यक्रममा सामेल भएको छ र सुरुमा यहाँले कार्यक्रममा हामी दुवैलाई आशीर्वाद भन्नुभएको छ र हामीले फेरि पनि सेवा ढोक भनेर भन्दछौँ र अनि केही श्रोता साथीहरूको नाम लेख्नु भएको छ जसको कारणले गर्दाखेरि उहाँहरूलाई सम्झेर यो पत्र लेख्नु भएको छ यहाँले भनेर भन्नुभएको छ जस्तै टुङसुङ चियाबारीका श्रोताहरू भनेर भन्नुभएको छ दीपक रामुदामु कुलबहादुर सुब्बा राजेन रामुदामु प्रवेश धुतराज किशोरमान भुजेल गङ्गाधोष धमला र दिपेन धमलालाई सम्झेर यो पत्र लेखेको भनेर भन्नुभएको छ र यहाँले आज भने आजको पत्रमा भने बटुल बटुलबाट केही कुराहरू लेख्नुभएको छ बडा उत्तौलो उखानहरू भन्नुभएको छ तर उत्तौलो भए तापनि यो सान्दर्भिक लाग्छ यसो पढ्दाखेरि हामीले हेर्दाखेरि किनभने तोखान उखा भन्ने मान्छेको जीवन सङ्घर्षबाट अनुभवबाट नै सृजना भएको कुराहरू हुन् लोक अनुभवबाट त्यस कारणले गर्दाखेरि लोक अनुभवहरू समय सँगसँगै कतिवटा अनुभव र मान्छेको सङ्घर्षको कुराहरू बदलिने गर्छ त्यसोसले गर्दाखेरि यो तपाईँले लेखी पठाउनु भएको जति पनि उखानहरू छ तुक्काहरू छ यो आजको समय सापेक्ष जस्तो देखिन्छ जसरी पनि लेख्नुभएको छ यसरी नै यो लेख्नु जरुरी पनि हुन्छ हामीले यसलाई निर्माण गर्नु जरुरी पनि हुन्छ किनभने साहित्यमा यस्तो कुराहरू पनि हुन जरुरी हुन्छ जस कारणले गर्दाखेरि साहित्यमा साहित्य लेख्ने मान्छेहरूलाई यी कुराहरूले त्यो लेखनमा एउटा बुट्टा भर्ने काम गर्छ एउटा सौन्दर्य भर्ने काम गर्छ त्यसोसले गर्दाखेरि आजको यो किसिमको तुक्काहरू मिलाएर लेखेको अथवा यो किसिमको तुक्काहरूलाई हामीले समावेश गरेर कुनै कुरो लेख्न सक्यौँ भने साहित्यतिर यसलाई हाल्न सक्यौँ भने सायद आजको पाठकले रुचाउन सक्छ पढ्न सक्छ त्यो कुरा मन पराउन पनि सक्छ अन्तमा यहाँले जुन एउटा कुरा दोहोऱ्याउनु भएको छ गत हप्ता एक श्रोताको नाम डिबी बिरदोष राई हुनुपर्नेमा हामीले यहाँबाट डिबी पढेर गल्ती गरेका थियौँ भन्ने यहाँले सम्झाउनु भएको छ हामीले यसोसले गर्दाखेरि त्यो गल्तीले यहाँबाट सुधार गरेका छौँ भन्ने हामीले भनेर भन्दछौँ र यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नु लाउने दिनहरूमा पनि यस्तै मिठो कुराहरू लेखेर पठाउँदै गर्नुहोला हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला सुनिरहनु होला आकाशवाणी खरसाङ र डाकपुतली कार्यक्रमलाई पनि र अब भने अर्को श्रोताको पत्र पढौँ कसको छ हेरौँ
0: र यो अर्को पत्र रहेको छ मदन गुरुङ ओकाइटी चियाबारी मिरिक दार्जिलिङबाट र उहाँले लेख्नु भएको छ सञ्चालक सञ्चालिका दुवैलाई सादर नमस्कार
1: नमस्कार
0: कार्यक्रम डाकपुतलीमा एउटा लेख लेखेर पठाइरहेछु। शीर्षक छ धन्यवाद। यो लेखलाई आकाशवाणी खरसाङको कार्यक्रम डाकुतलीबाट वाचन गरिदिनुहोस् भनी सञ्चालक र सञ्चालिकालाई विनम्र अनुरोध गरिरहेछु भन्दै उहाँले लेख्नुभएको छ। 4/7/2026 दिएको प्रश्नको उत्तर, 1906 विश्वमा सबैभन्दा पहिला क्यानाडाले रेडियोको आविष्कार गरेको हो। अर्को लेख्नु भएको छ 26/7/2018

0: र सालमा बिहीबार मङ्गल ग्रहमा 20 किलोमिटर लम्बाइ भएको झिलको अथवा तालको वैज्ञानिकहरूले पत्तो लगाएको हो भनेर लेख्नु भएको रहेछ है. र उहाँको लेख यस प्रकार छ, शीर्षक छ धन्यवाद. बजारमा भएको रोडको मूल ढोका यानि मोडमा एकजना व्यक्ति देब्रे हातमा कालो ब्याग झुन्डाएर अघिदेखि नै यता उता हेरी हेरी रहेको छ. हेर्दा त्यो व्यक्ति खानदानी भला आदमी जस्तो देखिन्छ. त्यस्तैमा एकजना 30-35 वर्ष पुगेको केटा पुरानो लुगा फाटा टी सर्ट र सुरुवाल लगाएको केटा खानदानी भला आदमीको छेउबाट जाँदै गर्दा भला आदमीले बोलाउँछ भाइ भाइ भनेर, अनि त्यो केटा उसको अगाडि उभिन्छ. भला आदमीले भन्छ, भाइ यो मेरो सामान कालो ब्यागमा 15-16 किलो सामान छ, बोकेर मेरो घरमा पुर्याइदिनुहोस् न भनेर भन्दा रहेछ. अनि मेरो घरमा पुग्नलाई 15-20 मिनट लाग्छ, अनि बाटो अलिकति उकालो छ र सामान बोकेर लैजाने आँटै पो आएन. त्यो केटाले कालो ब्याग बोकेर अघि बढ्छ. भला आदमीले आफ्नो स्वास्नीलाई फोन गर्छ, अनिताको आमा एकजना भाइले मेरो सामान बोकेर आउँदैछ, अलिक धेरै चिया खाजा बनाइराख है. अनिताको आमाले हुन्छ हुन्छ भन्छ. अनि केही क्षण बादमा कालो ब्याग बोकेर त्यो केटा र भला आदमी घरमा पुग्छ र कालो ब्याग भला आदमीलाई दिन्छ. अनि भला आदमीले भन्छ, धन्यवाद भाइ, भित्र रुममा जाउन, चिया खाजा खाएर जानुहोस् ल भाइ. मेरो स्वास्नीले अघि नै चिया खाजा बनाएर राखेको छ. अनि भाइको नाम चाहिँ के हो भनेर सोद्धा रहेछ. अनि त्यो केटाले भन्छ, मेरो नाम रामु हो. भला आदमीले हाँस्दै भन्छ, कति राम्रो नाम रामु. त्यसपछि रामुले आफ्नो मनमा सोच्छ, मैले बजारबाट सामान बोकेर घरमा ल्याइदिएकोमा त धन्यवाद र चिया खाजा दिएर पो टार्ने रहेछ, पैसा देला जस्तो छैन भनेर सोचेछ. अब मैले लाज मानेर हुँदैन भनेर रामुले भन्छ, हजुर म त बजारबाट मानिसहरूको सामान बोकेर घरमा पुर्याइदिएकोमा त्यसबाट पाएको रुपियाँले आफ्नो जहान परिवारलाई पाल्नु पर्यो, बिमार भयो भने औषधि किन्नु पर्यो, घरको किराय बिजुली बत्तीको बिल रासिन पानी नानीहरूलाई स्कुल पढाउनु पर्यो, छिमेकीहरूको घरमा शुभ कार्य अशुभ कार्य हुँदा सामान लगेर जानु पर्यो, पैसा लेखाउनु पर्यो, चन्दा पनि दिनु पर्यो. यो सबै कार्यमा जानुको निम्ति मैले बजारबाट मानिसहरूको सामान बोकेर घरमा पुर्याइ दिए वापत मानिसहरूले दिएको रुपियाँले पुर्याउनु पर्छ र हजुर मैले बजारबाट मानिसहरूको सामान बोकेर लगिदिएकोमा मानिसहरूबाट धन्यवाद थापेर मजाले चिया खाजा खाए भने त मेरो परिवार भोकले मर्छ नि हौ. र धन्यवाद त धनी धनी साहु सेठ र कन्ट्र्याक्टरहरू सरकारी कर्मचारीहरू र मन्त्रीहरूलाई पो दिनु सुहाउँछ त. धन्यवाद दिएको इज्जत पनि हुन्छ, महत्त्व पनि हुन्छ. भला आदमीले भन्छ, सरी भाइ मलाई माफ गरिदिनुहोस् भनेर पर्सबाट 200 रुपियाँको नोट निकालेर रामुलाई दिन्छ. रामुले 200 नोट थापेर रा, आफ्नो पर्सबाट 150 निकालेर भला आदमीलाई दिन्छ र भन्छ, यहाँसम्म बोकेर ल्याइदिएकोमा 50 रुपियाँ मात्र हो भनेर भला आदमी व्यक्तिलाई धन्यवाद दिएर रामु आफ्नो काम गर्न बजारमा जान्छ. एकदमै राम्रो लेख रहेछ उहाँको है.
1: ज्यू मदन गुरुङज्यूले ओकाइटी चियाबारी मिरिक दार्जिलिङबाट हामीलाई हाम्रो कार्यक्रम डाक पोथलीमा पत्र लेखेर पठाउनु भएको छ. र पत्रमा यहाँले खास गरेर यो आजको कार्यक्रममा भने सुरुमा बितेको दिनमा यहाँले पठाउनु भएको पत्रमा केही प्रश्नहरू थियो, ती प्रश्नहरूको उत्तर हामीले यहाँबाट दिने कोसिस गरेका थियौँ र केही प्रश्नको उत्तरहरू यहाँ सन्तुष्ट नभएको कारणले गर्दाखेरि यहाँले सही उत्तर लेखेर पठाउनु भएको छ. यहाँले तारिख सहित लेखेर पठाउनु भएको छ. 4/7/2026 दिएको प्रश्नको केही उत्तर भनेर भन्नुभएको छ. र जस्तै यो बुधागत हिसाबमा यहाँले भन्नुभएको छ, 1906 विश्वमा सबैभन्दा पहिला क्यानेडाले रेडियोको आविष्कार गरेका थिए भनेर यो तथ्य प्रश्नको उत्तर पठाउनु भएको छ. र अर्को कुरा यहाँ भन्नुभएको छ, 26/7/2018 बिहीबार मङ्गल ग्रहमा 20 किलोमिटर लम्बाइ भएको झिलको वैज्ञानिकहरूले पत्ता लगाएको हो भनेर यो दुईवटा प्रश्नहरूको सही उत्तर लेखी पठाउनु भएको छ. र यहाँलाई विशेष धन्यवाद पनि भनेर भन्दछौँ. र यहाँले त्यही सिलसिलामा एउटा धन्यवाद शीर्षकमाथि नै एउटा मिठो कथा भन्नु मिल्ने लेख लेखेर

0: पठाउनुभएको छ। यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला, यसरी नै लेखिरहनु होला। त्यो बडा सामाजिक रूपमा भएको घटनालाई नै उठाएर लेखेको लेख भन्ने जस्तो लाग्छ यो लेख तपाईँको। हामीले पढ्दाखेरि बुझ्दाखेरि बडा रोचक लाग्यो, बडा मजाको लाग्यो, किनभने कहिलेकाहीँ मान्छेको सङ्घर्ष, मान्छेको मेहनत भन्ने कुरोको महत्त्व हामीले बुझ्नुपर्ने जरुरी हुन्छ भन्ने लेखले दर्शाएको जस्तो लाग्यो मलाई। किनभने सधैँभरि हामीले धन्यवादले मात्रै काम चल्दैन, किनभने मान्छेको पृष्ठभूमि कस्तो हुन्छ भन्ने कुरो सबैलाई थाहा नहुन सक्छ। त्यस उसले गर्दाखेरि उसको कसैले परिश्रम गर्यो भनेदेखिलाई परिश्रमको मूल्याङ्कन हुनैपर्छ। उहाँले जुन परिश्रम गरेको हुन्छ त्यसको सट्टामा उहाँले के पाएको हुनुपर्छ भन्ने लाग्छ। र यसरी नै हाम्रो कार्यक्रम डाकु तलीलाई सुन्दै गर्नुहोला, सुनिरहनुहोला। आउने दिनहरूमा पनि यस्तै मिठो कुराहरू लेखेर पठाउँदै गर्नुहोला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि सुबीर थापाज्यू सिङ्गुली मिरिकबाट र उहाँले लेख्नु भएको छ, महाशय सर्वप्रथम त हाम्रो साप्ताहिक प्रश्न उत्तर कार्यक्रम डाकुतलीका आदरणीय सञ्चालक ठुल्दाई अनि सञ्चालिका हाम्रो चेली सुनकी श्रीजी लगायत डाकुतली कार्यक्रममा गहकिलो प्रश्नहरू, राम्रो राम्रो लेख, कविता, कथा, ज्ञानवर्धक लेख प्रतिक्रियाहरू पठाउनु हुने हाम्रो सम्पूर्ण महानुभावहरूलाई पनि नमस्कार, माया सम्झना सहित सादर प्रणाम। सञ्चालक आदरणीय ठुल्दाई, आज पनि एक दुई प्रश्नहरूको झटारो हानी पठाएको छु, कृपया झर्को नमानी यी प्रश्नहरूको जवाब दिनुहुन्छ होला भन्ने आशा साँचेको छु भन्ने लेख्नु भएको छ। र पहिलो प्रश्न छ, जसले पाप गर्छ वा धोका दिन्छ उसलाई के भनिन्छ? अर्को प्रश्न छ, प्रसिद्ध परम्परागत काल्पनिक मुखले भनिने कथालाई के भनिन्छ? अनि यसै सिलसिलामा एक टुक्रा कविता, शीर्षक छ समयको गतिशीलता, माथि कविता लेख्नु भएको रहेछ उहाँले है। कविता यस प्रकार छ, समयको गतिशीलता, समयको गति सँगसँगै फूल एक दिन ओइलाएर झर्नै पर्छ। पूर्णिमाको उज्यालो रात अमावस्याको अन्धकार रातमा विलीन हुनुपर्छ, घाम पनि साँझ परेपछि अस्ताउनै पर्छ, मान्छे र सबै प्राणी एक दिन मर्नै पर्छ, बच्चा पनि एक दिन गर्भबाट बाहिर आउनै पर्छ, राज्य सत्ता सधैँ टिक्दैन, एक दिन ढल्नै पर्छ, पापको घडा पनि एक दिन भरिन्छ, समयभन्दा बलवान कोही हुँदैन, यसैले घमण्ड होइन विनम्रता रोजौं, यही नै जीवनको साँचो सुन्दरता हो, यही नै जीवनको साँचो सुन्दरता हो।
0: सुखबीर थापाज्यूले सिङ्गुली मिरिकबाट हामीलाई हाम्रो कार्यक्रम डाक पुतलीमा पत्र लेखेर पठाउनु भएको छ। र पत्रको सुरुवात यहाँले हामी साथै अरू कथा कविता ज्ञानवर्धक लेखहरू पठाएर कार्यक्रम डाक पुतलीमा सहभागी हुनुहुने सबै श्रोता साथीहरूलाई पनि सम्झना र प्रणाम भन्नुभएको छ। हाम्रो तर्फबाट पनि यहाँलाई हाम्रो सादर प्रणाम भनेर भन्दछौँ। अनि यहाँले केही प्रश्नहरू गर्नुभएको छ, ती प्रश्नको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। ती प्रश्नहरू यहाँले भन्नुभएको प्रश्न यस्तो रहेछ, जसले पाप गर्छ वा धोका दिन्छ उसलाई के भनिन्छ भनेर भन्नुभएको रहेछ। साधारण रूपमा हामीले सुन्दै आएका वरपर साथीभाइको बीचमा सुन्दै आएका शब्द त सजिलो छ, पाप गर्नेलाई पापी भनेर भनेको सुनिन्छौँ, धोका दिनेलाई धोकेबाज भनेको सुन्छ। तर यो दुई शब्दहरू बाहेक पनि अरू कुनै शब्द हुनसक्छ, यदि छ भने तपाईँले कुनै अर्को पत्रमा यसको सही उत्तर लेखेर पनि पठाउन सक्नुहुनेछ। र यहाँले दोस्रो प्रश्न यहाँले गर्नुभएको छ, प्रसिद्ध परम्परागत काल्पनिक मुखले भनिने कथालाई के भनिन्छ भनेर भन्नुभएको रहेछ। यसमा तन्ते कथा भनेर हामीले खुबै प्रचलित रूपमा यो शब्दलाई प्रयोग गर्दै आएका हामीले सुनेका छौँ, जानेका छौँ। दन्ते कथा बाहेक हामीले लोककथा पनि भनिन्छ कतिले, तर धेरै जसोले चाहिँ दन्ते कथा भनेर भन्ने गरेको पाइन्छ। आजकल भोलि यो धेरै हराइसक्यो दन्ते कथाहरू, त्यस कारणले गर्दाखेरि तपाईँले यो सम्झना गराउनु भयो, यसको निम्ति यहाँलाई धन्यवाद पनि भनेर भन्दछौँ। यसै सिलसिलामा यहाँले जुन एउटा कविता भनेर भन्नुभएको छ, समयको गतिशीलता भन्ने शीर्षकमाथि जुन लेख्नुभएको छ, अति नै सान्दर्भिक र यथार्थपरक लाग्यो तपाईँको यो छोटो कविता। तपाईँको आफ्नो कलमलाई यसरी नै निरन्तर रूपमा अघि बढाइरहनु होला, लेखिरहनु होला, हाम्रो कार्यक्रमलाई पनि यसरी नै निरन्तर रूपमा सुनिरहनु होला, सुन्दै गर्नुहोला, प्रश्न र यस्तै मिठो कुराहरू पनि लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा पनि। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ एसके छेत्री महाराजज्यूको, छेत्री क्षेत्र मध्यडुमाराम खरसाङबाट, र उहाँको सम्पर्क नम्बर रहेको छ 9800155860। र उहाँले पत्रमा लेख्नु भएको छ, महोदय गत शनिबार मेरो लेख प्रकाशित गरिदिनु भएकोमा ठुल्दाई र सुनकी श्री बहिनी दुवैलाई यो बडाको धन्यवाद र नमस्कार छ।
0: नमस्कार।
1: यो लेख प्रकाशित भएपछि मैले निम्न श्रोताहरूसँग प्रतिक्रिया प्राप्त गरे। शेखर तग्दा क्यान्टमेन्ट, मनोज देवराली चिम्नीबाट, प्रवीण निर्पानी, निना प्रधान बुङ बस्ती कालेबुङबाट, दिनेश सुब्बा सिक्किम, यहाँहरूलाई मेरो धन्यवाद साथै सप्रेम नमस्कार साथै अशोक खड्कालाई पनि। यहाँहरूको प्रेरणा पाएर नै फेरि एउटा लेख कुन सैतानको खेल हो यो भनेर पठाइरहेको छु, कृपया प्रसारित गरिदिनु होला भनेर लेख्नु भएको रहेछ। र उहाँको लेखको शीर्षक छ कुन सैतानको खेल हो यो, र लेख यस प्रकार छ। राम्रो राम्रो रङ बिरङको पुतलीहरू हिज आज देख्न पाइँदैन। वन्य हिंसक जन्तुहरू सहर र गाउँ बस्तीतिर पस्यो। किन आज यस्तो? यो मानवकै सैतानीले भएको हो भनी निर्धक्क भन्न सक्छु। हामीले नै पर्यावरण दूषित पारेका हौ प्लास्टिकको प्रयोगले। खोइ कहाँ गए ती वन जङ्गल र रुखहरू? आबादी बढेर जंगल मासी सहर बनेपछि वन्य जन्तुहरू कहाँ बस्ने? प्राकृतिक फूलहरू मासेर बाँच्न नै नभएको आर्टिफिसियल अर्थात् ड्राफ भेराइटीको रासायनिक मलयुक्त मिश्रित फूलहरू फुलेपछि प्रौद्योगिक उन्नतिको हो कमाल। सामाजिक सञ्जालको टावरहरूले दूषित अल्ट्रा रेजले प्रभाव पारेर सबै स्थानीय फूलहरू नाश भएको छ। हिज आज प्राकृतिक फूलहरू सबै हराएर बजारबाट रासायनिक मल र दबाईहरू स्प्रे गरेको फलफूलहरू ल्याएर सेवन गरेपछि कुन घातक रोगहरू नलागोस् यो मानवलाई। अहिलेको नानीहरूले रङ्गीन पुतली, मेम पुतली तथा चराचुरङ्गीको नाचगान त देखेकै छैनन्, न त यिनीहरूको सङ्गीत नै सुनेको छन्। यसैले प्रधानमन्त्रीले भनेका छन् कि एउटा रुख आमाको नाममा तब मात्र घना जङ्गल भएर वन्य जन्तुहरूको शिकार हुन पाउँदैन। यति गरे मात्र आउँदो पिँढीको साथै विश्व र पर्यावरणको कल्याण हुनेछ। रुखहरूले अक्सिजन दिन्छ अनि कार्बन डाइअक्साइड लिन्छ। यति गरे मात्र हामी स्वस्थ र निरोगी बनी सेन्चुरी इयर्स बाँच्न सक्छौ। यसैले म भन्छु जय हिमालयन पर्वत अनि जय भारत। राम्रो लेख लेख्नु भएको छ उहाँले।
0: एसके छेत्रीज्यूले डुमराम बस्तीबाट हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ। पत्रको सुरुवातमा यहाँले प्रतिक्रिया लेखी पठाउनु भएको छ। बितेको शनिबार यहाँले पठाउनु भएको पत्रमा लेख प्रसारित भइसके पश्चात केही श्रोता साथीहरूले यहाँलाई फोन मार्फत प्रतिक्रियाहरू दिनुभएको थियो। त्यसमा शेखर जीले तग्दा क्यान्टनमेन्टबाट, मनोज जीले देउराली चिम्नीबाट, प्रवीण जीले निरपानी अनि निना प्रधानले बुङ बस्ती कालेबुङबाट र दिनेश सुब्बाजीले सिक्किमबाट यहाँलाई प्रतिक्रिया दिए पश्चात यहाँहरू यहाँ अझै ऊर्जाशील भएर यो पत्र लेखेको हो भनेर यहाँहरू सबैलाई धन्यवाद पनि भनेर भन्नुभएको छ। र फेरि पनि यहाँले एउटा कुनै सैतानको खेल हो यो भन्ने शीर्षकमाथि लेख लेख्नु भएको छ। यो लेख साह्रै नै रमाइलो लाग्यो, यो चेतनामूलक लाग्यो, किनभनेदेखिलाई यो पर्यावरणको पक्षमा लेखिएको आजभोलि विश्वव्यापी पर्यावरण सङ्कटमा परिरहेको समयमा यहाँले लेख्नु भएको जुन लेख छ त्यो लेख अति नै सान्दर्भिक र हामी सबैको निम्ति उपयोगी। यदि हामीले यो यसलाई मनन गरेर आफ्नो जीवनमा उतार्ने कोसिस गर्यौँ भनेदेखिलाई हुन्छ भन्ने लागेको छ। र प्लास्टिक र जति पनि मान्छेले गरेको अतिक्रमण र पर्यावरणप्रतिको खेलवाडको कारणले गर्दाखेरि आजको कतिवटा सङ्कटहरू उत्पन्न भइरहेको यहाँले चिन्ता गर्नुभएको छ यो लेखमा। यसरी नै आफ्नो चिन्तनलाई आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला। हामी सबैको यो एउटा दायित्व बन्दछ कि पर्यावरणलाई संरक्षित गर्नको लागि, जोगाइराख्नको लागि, शुद्ध बनाइराख्नको लागि हामी, किनभने पर्यावरण प्रदूषण गर्न र पर्यावरणलाई असन्तुलित बनाउनमा मान्छे नै सबभन्दा धेर जिम्मेवार भएको कारणले गर्दाखेरि त्यसलाई बचाउन र संरक्षण गर्न पनि हामी सबैको जिम्मेवारी नै बन्छ भन्ने यहाँले यो लेखबाट सबैलाई जगाउन खोज्नु भएको छ। र यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनुहोला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको चाहिँ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ विनिता लामाको, एमबी रोड खरसाङबाट। र उहाँले लेख्नु भएको छ महोदय महोदया, म विनिता लामा खरसाङबाट धेरै दिनको अन्तरालमा पुनः एउटा कविता लेखी पठाएको छु। यदि मेरो कविता सुनाउने योग्य ठान्नुहुन्छ भने श्रोता समक्ष प्रस्तुत गरिदिनुहुन्छ भनी निवेदन टक्राउँदछु। साथै अर्को कुरा, डाकपुतली म समय समयमा सुन्ने गर्छु। हाम्रो सुनकेसरी बहिनीको कोकिल कण्ठ अनि हाम्रो भाइ कार्यक्रम प्रस्तोता लेखनाथ राईको श्रोताले पठाउनु भएका हरेक प्रश्नको उत्तर सठिक दिएको सुनेर लाग्छ तपाईँको अध्ययन धेरै गहिरो छ, किनकि अध्ययन बिना अप्ठ्यारा प्रश्न उत्तरी दिन साधारण अध्ययन नगर्नेहरूको लागि निकै गाह्रो हुन्छ, होइन र? यो चाहिँ मेरो विचार हो र दुवै सञ्चालक सञ्चालिकालाई आगामी कार्यक्रमहरूको लागि शुभकामना टक्राउँदै म बिदा लिन चाहे भनेर उहाँले कविता लेख्नु भएको छ र कविताको शीर्षक छ अभावको आभास र कविता यस प्रकार छ। अभावको आभास भइरहेछ, खै अभाव पनि कतिवटा भन्नु। अभाव भइरहेछ एक सच्चा सहृदयको, अभाव भइरहेछ एक सठिक प्रेरणादायीको, जसद्वारा पुग्न सकूँ आफ्नो लक्ष्यतर्फ। घमण्डले फुट्न लागेका बहुरूपी व्यक्तित्वलाई म घृणा गर्छु। घृणा गर्छु ती बुद्धिजीवी जसले आफूमा भएका बुद्धिलाई सदुपयोग गर्न सकेका छैनन्। दिन प्रतिदिन उनीहरू बनिरहेका छन् 12 टाउके राक्षस पापी रावण। गान्धीजीको देशमा बुद्धको भेषमा कोही आइरहेछ संसारमा टाण्डव मचाउन। पाप हिंसा कूटनीतिले दखल गरेछ मानव मनमा। अब रहेन राम राज्य यो देशमा, मुखमा राम राम बगलीमा छुरी, बोकी हिँडिरहेछन् ती सुन्दर मनमा। आश्वासन किन दिन्छौ, आश्वासन किन दिन्छौ, आशा किन देखाउँछौ? अब जानिसके बुझिसके तिम्रा ती पापी मनका दुष्ट कूटनीतिज्ञ। आशामय जिन्दगीमा अझ पनि आशा गर्नु नै छ एक सचरित्र मानव हृदयको। अब म अभावलाई आफै तोड्नेछु, फोड्नेछु र फेरि बनाउनेछु राम राज्य यो देशमा, राम राज्य यो देशमा। एकदमै मिठो कविता भएको है।
0: विनिता लामाज्यूले गान्धी ग्राम खरसाङबाट हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रको शुरुआतमा यहाँले के कुराहरू लेखी पठाउनु भएको छ त्यसमा डाकपुतली कार्यक्रम बेला बेला सुन्ने गर्नुहुन्छ, सधैँ सुन्न समय नमिलेता पनि तर हाम्रो कार्यक्रमहरू जसरी भए पनि सुन्ने गर्नु हुँदो रहेछ भन्ने कुरा जानकारी लेख्नु भएको छ र खुबै राम्रो लाग्ने गर्छ भन्ने प्रतिक्रिया लेख्नु भएको छ। त्यो प्रतिक्रियाको निम्ति यहाँलाई धेरै धन्यवाद भनेर भन्दछौँ। अनि यसमा सुनकेसरी बहिनीले पढ्नुहुने जुन जति पनि पत्रहरू छ त्यो रमाइलो लाग्छ र लेखनाथ राईज्यूले दिएको उत्तरहरू पनि धेरै रमाइलो लाग्ने गर्छ। निकै पढे पश्चात मात्र यस्तो उत्तरहरू प्रश्न उत्तरी दिन सकिन्छ भन्ने यहाँको आफ्नो बुझाइ हो भनेर पनि लेख्नु भएको छ। यसको निम्ति पनि यहाँलाई फेरि पनि धन्यवाद भन्दछौँ। तपाईँले जुन एउटा कविता लेख्नु भएको छ अभावको आवास भन्ने शीर्षकमाथि धेरै धारिलो कविता छ, मिठो प्रकारले तर धेरै गहिरो कुरा भन्नुभएको छ। यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनुहोला, हाम्रो कार्यक्रमलाई यसरी नै सुन्दै गर्नुहोला, सुनिरहनुहोला। तपाईँको यो जुन अभिव्यक्ति छ कविताको माध्यमद्वारा पोख्ने यो कलालाई अझ निखार्नको निम्ति कलमलाई निरन्तर अघि बढाइरहनुहोला र यसरी नै कार्यक्रममा पत्र पनि लेख्दै गर्नुहोला आउने दिनहरूमा पनि र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै पत्रमा पठाउनु भएको केही प्रश्न र केही जिज्ञासाको कुराहरूको उत्तर दिँदा दिँदै आजको कार्यक्रमको समयसीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हामी यहाँबाट विदा हुनभन्दा अघि फेरि पनि एकपल्ट सुनकेसरी बहिनीले पत्रचार गर्ने ठेगाना बताउनुहुनेछ।
1: हजुर, र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ। कार्यक्रम डाकपुतली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ, हुला खरसाङ, जिल्ला दार्जिलिङ र पिनकोड संख्या रहेको छ 734203।
0: ज्यू, र अब भने अर्को सप्ताहसम्मको लागि यहाँबाट हामी बिदा हुन्छौँ। नमस्कार।
2: आकाशवाणी हो, समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। सुरु गरौं आजका मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूको रोमानियाको भ्रमण सम्पन्न। राज्यसभा सदस्यलाई जनतासँग निरन्तर जोडिन उपराष्ट्रपतिको आग्रह। प्रधानमन्त्री मोदीको विकसित भाइब्रेन्ट भिलेज कार्यक्रमका युवासँग भोलि भिडियो संवाद। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा। अनि प्रधानमन्त्री नरेन्द्र मोदीको मन की बात भोलि बिहान प्रसारण हुने। समाचार विस्तारमा। भारतकी उपराष्ट्रपति द्रौपदी मुर्मूले रोमानियाका राजकीय भ्रमण सम्पन्न गरी आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले रोमानियाका राष्ट्रपति न्युकुसोर डासँग व्यापार लगानी रक्षा डिजिटल प्रविधि शिक्षा नवीकरणीय ऊर्जा र संस्कृति लगायत विषयमा द्विपक्षीय सहयोग विस्तारबारे छलफल गर्नुभएको थियो। राष्ट्रपति मुर्मूले रोमानियाका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्नुभएको थियो। यो भ्रमण राष्ट्रपति मुर्मूको तीन राष्ट्रको राजकीय भ्रमणको अन्तिम चरण रहेको थियो। भारतका उपराष्ट्रपति सिपी राधाकृष्णन

0: र संसदको प्रत्येक क्षण लोकतन्त्रलाई सुदृढ बनाउन उपयोग गर्नुपर्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा राज्यसभाका नवनिर्वाचित तथा मनोनित सदस्यहरूका लागि आयोजित दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वस्थ बहस र छलफलले लोकतन्त्रलाई बलियो बनाउने तथा रचनात्मक सहकार्यले राष्ट्रको विकासमा योगदान गर्ने बताउनु भएको हो। उहाँले संसदका नियम र परम्पराको सम्मान गर्दै प्रश्नकाल र शून्यकालको प्रभावकारी उपयोग र गर्न सदस्यलाई आग्रह गर्नुभयो। साथै राज्यसभा सदस्यहरू जनतासँग निरन्तर जोडिनुपर्ने र जनताबाट टाढिन नहुनेमा उहाँले जोड दिनुभयो। उहाँले थप भन्नुभयो,
1: I always say in the house, debates, discussions and even disruptions, it must be always lead to a finer decision. Without decision, no country can move forward. Without decision, no government can function. So decision is required. If you delay also, the right decision also becomes sometimes wrong decision. Or that becomes no decision. This is where we need to have knowledge of the rules and procedures of the house towards contributing effectively through debates.
0: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि साँझ 4:30 बजे भिडियो सम्मेलन मार्फत विकसित भाइब्रेन्ट भिलेज कार्यक्रम 2026 का सहभागीहरूसँग संवाद गर्नुहुने भएको छ। कार्यक्रममा देशभरका राज्य र केन्द्र शासित प्रदेशका 400 भन्दा बढी युवाको सहभागिता रहनेछ। गत जुन 4 देखि 30 सम्म लद्दाख, हिमाचल प्रदेश र उत्तराखण्डका 74 सीमावर्त गाउँमा सञ्चालन गरिएको कार्यक्रममा सहभागी युवाले स्थानीय समुदायसँग बसेर सरसफाई अभियान, वृक्षरोपण, सरकारी योजनाबारे जनचेतना, सांस्कृतिक आदान प्रदान लगायत गतिविधिमा सहभागिता जनाएका थिए। यस कार्यक्रमको उद्देश्य सीमावर्त गाउँको विकास, राष्ट्रिय एकता, विकसित भारत निर्माणमा युवाको सहभागिता बढाउनु रहेको छ। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष आफ्नो राजीनामा बुझाउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले पछिल्ला 10 दिनदेखि विद्यार्थीहरूले गरेको आन्दोलनका कारण आफू दुखी भएको बताउँदै देशको हित, विद्यार्थीहरूको भविष्य तथा परिस्थितिको दुरुपयोग हुन नदिन राजीनामा दिएको उल्लेख गर्नुभएको छ। उहाँले निट युजी 2026 परीक्षा प्रकरणपछि सरकारले छानबिनको जिम्मा सिबिआई दिएको परीक्षा रद्द गरी पुनः सञ्चालन गरिएको जानकारी दिनुभएको छ। साथै आगामी वर्षदेखि निट परीक्षा कम्प्युटर आधारित सिबिटी प्रणालीबाट सञ्चालन गरिने बताउनु भएको छ। उहाँले केन्द्र, राज्य र जिल्ला प्रशासनको समन्वयमा पुनः परीक्षा सफलतापूर्वक सम्पन्न भएको र जुलाई 16 सार्वजनिक नतिजा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका धेरै प्रतिभाशाली विद्यार्थी सफल भएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीको मन की बात कार्यक्रम देश तथा विदेशमा रहेका नागरिकहरूसँग आफ्ना विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रम 166 औं संस्करण हो। यो कार्यक्रम सम्पूर्ण आकाशवाणी तथा दूरदर्शन सञ्जाल एआईआर न्युजको वेबसाइट र न्युज अन एयर मोबाइल एप मार्फत प्रसारण गरिनेछ। साथै एआईआर न्युज, डिडी न्युज, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयका युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण पनि गरिनेछ। हिन्दी प्रसारण सम्पन्न भएपछि आकाशवाणीले उक्त कार्यक्रम क्षेत्रीय भाषाहरूमा पनि प्रसारण गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। उत्तर प्रदेश स्थित प्राचीन बौद्ध तीर्थस्थल सरनाथ युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई प्रत्येक भारतीयका लागि गौरवको क्षण भएको बताउँदै भगवान बुद्धको शान्ति, करुणा र सद्भावको सन्देश आज पनि विश्वका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्नुभएको छ। उहाँले यस मान्यताले भारतको समृद्ध सभ्यता र आध्यात्मिक सम्पदाको सम्मान गरेको बताउनु भएको छ। संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले सरनाथको सूचीकृत हुनु भारतको सांस्कृतिक सम्पदाका लागि ऐतिहासिक उपलब्ध भएको बताउनु भएको छ। सरकारले माग पूरा गर्ने सहमति जनाएपछि सिजेपीले आफ्नो आन्दोलन फिर्ता लिएको छ। आज भएको तेस्रो चरणको वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डाले आन्दोलनमा सहभागी विरुद्ध कुनै कारवाही नगर्ने दर्ता भएको एफआईआर फिर्ता लिने तथा त्यसको प्रतिलिपि उपलब्ध गराइने बताउनु भएको छ। उहाँले आत्महत्या गरेको व्यक्तिका परिवारलाई

यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले रोमानियामा रहेका भारतीय समुदायको योगदानको सराहना गर्दै दुई देशहरू बीचको बढ्दो साझेदारीको प्रमुख स्तम्भको रूपमा वर्णन गर्नुभएको छ। उत्तर प्रदेशको सारनाथलाई युनेस्को विश्व सम्पदा सूचीमा समावेश गरिएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। सरकारसँगको वार्तापछि कक्रोच जनता पार्टीले विरोध प्रदर्शन अन्त्य भएको घोषणा गरेको छ। अनि भारतको पहिलो हाइड्रोजनबाट चल्ने रेलले 1200 किलोमिटरभन्दा अधिक दूरी निर्बाध रूपमा पार गरेको छ। सुन्नुहोस् समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू रोमानियाको राजकीय भ्रमण पूरा गरेर दिल्ली प्रस्थान गर्नुभएको छ। भ्रमणको क्रममा उहाँले रोमानियाका राष्ट्रपति निकुसोर डेनसँग व्यापार लगानी, रक्षा, डिजिटल प्रविधि, शिक्षा, नवीकरणीय ऊर्जा र संस्कृति लगायत विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई बलियो पार्ने उद्देश्यले भेटवार्ता गर्नुभयो। राष्ट्रपति मुर्मूले रोमानियाका प्रधानमन्त्री र संसदीय नेताहरूसँग पनि भेट गर्नुभयो। भारत रोमानिया व्यापार मञ्चलाई सम्बोधन गर्नुभयो र भारतीय समुदायका सदस्यहरूसँग बातचित गर्नुभयो। उहाँले अज्ञात सैनिक समाधिमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। बुखारेस्ट युनिभर्सिटी अफ इकोनोमिक स्टडिजले सार्वजनिक सेवा र भारत रोमानिया सम्बन्धमा उहाँको योगदानको कदर गर्दै राष्ट्रपति मुर्मूलाई मानद डाक्टरेट प्रदान गर्यो। राष्ट्रपति मुर्मूको यो भ्रमण भारत र रोमानिया बीचको लामो समयदेखिको मित्रता र रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने दिशामा एक महत्त्वपूर्ण कदम हो। रोमानियाका राष्ट्रपतिको तीन राष्ट्रिय भ्रमणको अन्तिम चरण थियो। यसअघि उहाँले मोल्डोभा र उत्तरी मेसोडोनियाको भ्रमण गर्नुभएको थियो। राष्ट्रपति द्रौपदी मुर्मूले आसाममा बाढीबाट भएको जनधनको क्षति र विनाशप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्दै राष्ट्रपतिले सामाजिक सञ्जाल पोस्टमा विपदबाट प्रभावित सबैको सुरक्षा र उद्धारको साथै राहत र पुनर्स्थापना कार्यमा संलग्न सबै कर्मीहरूको कल्याणको कामना गर्नुभएको छ। सारनाथको प्राचीन बौद्ध स्थललाई युएनएसको विश्व

0: सम्पदा सूचीमा समावेश गरिएको छ। संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले यसलाई भारतको सांस्कृतिक सम्पदाको लागि ऐतिहासिक क्षणको रूपमा वर्णन गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शेखावतले सारनाथ शान्ति, बुद्धि र करुणाको शाश्वत प्रतीक भएको बताउनुभयो। उहाँले भन्नुभयो, यसले मानवतामा भारतीय सभ्यताको गहिरो आध्यात्मिक र दार्शनिक योगदानलाई प्रतिबिम्बित गर्दछ। श्री शेखावतले विश्व सम्पदा सूचीमा यसको समावेशले विचारहरूको स्रोतको रूपमा राष्ट्रको स्थायी भूमिकालाई पुनः पुष्टि गरेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको सारनाथलाई युएनेस्को विश्व सम्पदा सूचीमा समावेश गरिएकोमा खुसी व्यक्त गर्नुभएको छ र यसलाई प्रत्येक भारतीयको लागि गर्वको क्षणको रूपमा वर्णन गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले सारनाथको भगवान बुद्धसँग गहिरो सम्बन्ध रहेको उल्लेख गर्नुभयो, जसको ज्ञान, करुणा र सद्भावको शाश्वत सन्देशहरूले विश्वलाई प्रेरित गर्छन्। उडिसाको पुरीमा आज वार्षिक रथ यात्राको भव्य आयोजना आरम्भ गरियो। यसमा भगवान जगन्नाथ, भगवान बलभद्र अनि देवी सुभद्रालाई स्वर्णिम वस्त्रहरूद्वारा सजाइएको थियो। देश विदेशबाट लाखौँ श्रद्धालु रथयात्राको अवधि यी तिनै देव देवताहरूको दिव्य भव्यतालाई हेर्न एकत्रित हुनेछन्।
1: इस पारंपरिक रस्म के दौरान भाई बहन के रूप में पूजे जाने वाले इन देवी देवताओं को लगभग 208 किलोग्राम पारंपरिक आभूषणों से सजाया जाएगा। ये आभूषण सोने और अन्य कीमती चीजों से बने हैं और देवीय वैभव, समृद्धि और सबके कल्याण का प्रतीक है। इस आयोजन को सुचारू रूप से सम्पन्न कराने के लिए सुरक्षा के कड़े इंतजाम और तीर्थ यात्रियों की सुविधा के लिए व्यापक उपाय किए गए हैं। ये पवित्र नजारा सालाना रथ यात्रा उत्सव के सबसे खास आकर्षणों में से एक।
0: शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको आफ्नो त्यागपत्रमा श्री प्रधानले भन्नुभयो, विगत 10 दिनको घटनाक्रमले उहाँको मन व्यथित थियो अनि यो उहाँको लागि व्यक्तिगत प्रतिष्ठाको विषय थिएन। उहाँले भन्नुभयो, भारतको युवा शक्ति देशको सबैभन्दा ठूलो ताकत हो अनि युवाहरूलाई भ्रमको कुचक्रमा फस्न दिने छैन। श्री प्रधानले अझ भन्नुभयो, उहाँले त्यागपत्र यसै कारण दिनुभएको हो ताकि जन्तर मन्तर अनि देशमा जुन वर्तमान स्थिति बनेको छ त्यसको राष्ट्र विरोधी ताकतहरूले लाभ उठाउन नसकुन्। त्यागपत्रमा श्री प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन, विश्वास अनि सहयोगको लागि आभार व्यक्त गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सरकारले आफ्ना मागहरू स्वीकार गरेपछि कक्रोच जनता पार्टी CJPले आन्दोलन अन्त्य गर्ने घोषणा गरेको छ। केन्द्रीय मन्त्रीहरू जगत प्रकाश नड्डा र डाक्टर जितेन्द्र सिंहले आज CJP प्रतिनिधि मण्डलसँग तेस्रो चरणको वार्ता गरे, जसमा परीक्षा प्रणालीमा सुधार र पेपर लिक रोक्ने उपायहरू सम्बन्धी प्रमुख मागहरूमाथि छलफल गरियो। बैठकपछि नयाँ दिल्लीमा CJP प्रतिनिधि मण्डलसँग संयुक्त पत्रकार सम्मेलनमा श्री नड्डाले प्रदर्शनकारीहरू विरुद्ध कुनै पनि FIR दर्ता नगरिने CJPको माग सरकारले स्वीकार गरेको बताउनुभयो। श्री नड्डाले सरकारले पहिलो नै दर्ता गरिएका कुनै पनि FIR फिर्ता लिन र त्यसको प्रतिलिपिहरू प्रदान गर्न पनि सहमति जनाएको बताउनुभयो। आत्महत्या गर्नेहरूका लागि क्षतिपूर्तिको मुद्दालाई सम्बोधन गर्दै श्री नड्डाले सरकारको गहिरो सहानुभूति व्यक्त गर्नुभयो र नियमअनुसार अधिकतम क्षतिपूर्ति प्रदान गरिने आश्वासन दिनुभयो। आन्दोलन फिर्ता लिने घोषणा गर्दै CJPका मुख्य प्रवक्ता सौरभ दासले सहमति भएका शर्तहरू तोकिएको समयसीमाभित्र पूरा हुने आशा व्यक्त गरेका छन्।
2: सबसे पहली बात तो ये है कि कोई भी एक्शन FIR न हो और अगर है तो वो विड्रॉ हो और उसको विड्रॉ करने की बात कोई भी एक्शन नहीं होगा, इस बात को सरकार ने स्वीकारा है जो प्रोटेस्टर्स के साथ प्रोटेस्ट के दौरान हुआ है। उसी तरीके से फ्यूचर में भी जो ऑर्गेनाइजर्स हैं और प्रोटेस्टर्स हैं उनका इस एक्टिविटी के लिए कोई भी उन पर आगे केस नहीं होगा, इस बात को हम लोगों ने माना है।
0: शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनले भन्नुभयो, श्री प्रधानले राष्ट्रिय शिक्षा नीति NEP

0: 2020 को सफल कार्यान्वयन र अन्य पहलहरू मार्फत भारतको शिक्षा प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। श्री नवीनले टिप्पणी गर्नुभयो, पद त्याग्ने उहाँको निर्णयले सार्वजनिक जीवनमा इमानदारी र निस्वार्थ सेवाको उच्चतम मापदण्डलाई प्रतिबिम्बित गर्दछ। उहाँले यस निर्णयको सम्बन्धमा भाजपा श्री प्रधानको साथ दृढतापूर्वक उभिएको पुष्टि गर्नुभएको छ। भाजपा अध्यक्षले श्री प्रधानलाई उहाँको भविष्यको प्रयासहरूका लागि शुभकामना पनि दिनुभयो। भारतको पहिलो हाइड्रोजनबाट चल्ने रेलले 1200 किलोमिटर भन्दा अधिक दूरी निर्बाध रूपमा पार गरेको छ। यस रेलले 3000 लिटर भन्दा अधिक डिजेल बचत गर्छ र उप उत्पादनको रूपमा केवल जल वाष्प उत्सर्जन गर्छ। यो हाइड्रोजन रेल यस महिनाको 17 तारिकमा जिन्द र सोनीपत बीच चलाउनका लागि प्रस्थान गरिएको थियो। रेल मन्त्रालयले भनेको छ, रेलले हाइड्रोजन र अक्सिजन बीचको रासायनिक प्रतिक्रिया मार्फत बिजुली उत्पादन गर्दछ। यो प्रक्रियाले रेललाई शक्ति दिन्छ र केवल जलको वाष्प उत्पादन गर्छ, जसको परिणाम स्वरूप धुवा अथवा टेल पाइप कार्बन उत्सर्जन हुँदैन। मन्त्रालयले उल्लेख गरेको छ, यो परियोजना भारतीय रेलवेको नेतृत्वमा एक स्वदेशी पहल हो। जिन्द सोनीपत मार्गमा हाइड्रोजनबाट चल्ने रेलको सफल सञ्चालनपछि दिल्ली मार्गमा परीक्षणहरू चाँडै सुरु हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले रोमानियामा रहेका भारतीय समुदायको योगदानको सराहना गर्दै दुई देशको बीचको बढ्दो साझेदारीको प्रमुख स्तम्भको रूपमा वर्णन गर्नुभएको छ। उत्तर प्रदेशको सारनाथलाई युनेस्को विश्व सम्पदा सूचीमा समावेश गरिएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज आफ्नो पदबाट राजीनामा दिनुभयो। सरकारसँगको वार्तापछि कङ्ग्रेस जनता पार्टीले विरोध प्रदर्शन अन्त्य भएको घोषणा गरेको छ। अनि भारतको पहिलो हाइड्रोजनबाट चल्ने रेलले 1200 किलोमिटर भन्दा अधिक दूरी निर्बाध रूपमा पार गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: श्रोतागण, अब प्रस्तुत छ हिन्दी चलचित्रका गीतहरू। पहिले सुन्नुहोस् चलचित्र जमीरबाट किशोर कुमारको आवाजमा, र यस गीतको शब्द रहेको छ साहिर लुधियानभीको अनि सङ्गीत सपन चक्रवर्तीको।

श्रोतागण अब सुन्नुहोस् यो दोस्रो गीत चलचित्र सच्चाइबाट आशा भोसले अनि मोहम्मद रफीको आवाजमा र यस गीतको शब्द रहेको छ रजिन्दर किसानको अनि सङ्गीत शङ्कर जय किसानको।

श्रोतागण सुन्दै हुनुहुन्छ विविध हिन्दी चलचित्रका गीतहरू, र अब प्रस्तुत छ यो तेस्रो गीत तिस्री मन्जिलबाट आशा भोसले अनि मोहम्मद रफीको आवाजमा। र यस गीतमा शब्द रहेको छ मजरुङ सुल्तानपुरीको अनि सङ्गीत राहुल देव बर्मनको।

সসিগে মন্ধু মোল্লাখি আহা সসিগে মন্ধু মোল্লাখি আহা।

sitting by

श्रोतागण सुन्दै हुनुहुन्छ विविध कलाकारहरूको आवाजमा केही लिम्बू लोकगीतहरू, र अब सुन्नुहोस् यो अन्तिम लोकगीत आश्रज लिम्बू, देवकुमार लिम्बू, नरप्रसाद लिम्बूको आवाजमा।

बजेर 22 मिनटमा नयाँ अधिवेशनको साथमा पुनः उपस्थित रहनेछौँ। बिदा दिनुहोस्। प्राविधिक अधिकारी फुलेन रोय, प्रसारण सहयोगी नमिता, दिपेश लगायत म सुनिललाई पनि शुभरात्रि। जय हिन्द।